0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: साथमा
3: न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु

0: Powerball.
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: Turgaron, mukhe khabar ka shirshakaru bata.
3: सर्वोच्च अदालत द्वारा वायु सेवा निगम को बोर्ड सदस्य नियुक्ति बदर बाल सैनिक प्रयोग दंडनीय अपराध ठहरिने कानून बनाउन आदेश।
4: राहुल आयोग को प्रतिवेदन कार्यान्वयन को निर्णय सँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयन को लागि भूमि व्यवस्था मंत्रालय द्वारा सहजीकरण समिति गठन।
3: विश्वकप फुटबल को रौनक थपिदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ्दो। सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
5: पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सृजना हुन्छ।
4: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश। एलन मस्क विश्वको पहिलो खर्बपति बने।
3: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो। अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
7: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: अन्तर्गत 39 वर्ष देखि संचालन नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्सुरेन्स कंपनी लाचिमपाट काठमाडौं
1: काया कैरनमा अब खबरको सिलसिला सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको संचालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यस वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई हिजो बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यता क्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूको नाममा परमादेश जारी गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै सर्वोच्चको अर्को आदेश पनि छ। सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैनिक दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनको मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले भनेको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न पनि परमादेश गरेको छ। सशस्त्र द्वन्द्वमा समावेश बाल सैनिकहरूलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको खबर कान्तिपुरले लेखेको छ। यस्तै हिजै नै सर्वोच्च अदालतले कर्मचारी संगठन खारेजीको अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खुल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको हो। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भोलिदेखि असार 3 गतेसम्म हुने परराष्ट्र मन्त्री खनालको चीन भ्रमणलाई नेपाल चीन सम्बन्धको भविष्य, बीआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ़दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको क्रममा मन्त्री खनालले चिनिया विदेश मन्त्री वान यी र चिनिया कम्युनिष्ट पार्टी सीपीसी का वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालले हालै भारतसँग सम्बन्ध सुधार र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिएपछि चीनले पनि नेपालको विदेश नीतिको दिशालाई नजिकबाट नियालिरहेको छ। यही पृष्ठभूमिमा हुन लागेको भ्रमणको प्रमुख उद्देश्य बेजिङलाई नेपाल कुनै एक शक्ति केन्द्रतर्फ नढल्किएको र सन्तुलित कूटनीति नै सरकारको मूलनीति भएको चीनसामु विश्वास दिलाउनु रहेको विश्लेषण गरिएको छ।
1: नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खोलेको छ। उल्लेखित सार्वजनिक जग्गा तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। त्यही सिफारिश कार्यान्वयन गर्ने हिजोको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद तापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको खबर गोर्खा पत्रले लेखेको छ।
2: खाद्यान्न बिक्रीका लागि एक समय बस्ती आसपास गल्ला मण्डी हुन्थे। सीजन अनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मण्डी अर्थात भण्डारमा बिक्री गर्थे। ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मण्डी व्यापारिक केन्द्र रहेका थिए। खाद्यान्न र वस्तु विनिमय गर्नुभएका कारण बाह्रै महिना चहल पहल हुन्थ्यो। शहरीकरणसँगै गाउँघरमा व्यापारिक केन्द्र बने, किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्ला मण्डी हराउन थालेका छन्। पहिलेका गल्ला मण्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन्। घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढ़ेको छ। गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढ़ेको पनि किसानहरू गुनासो गर्छन्। पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायलाई जीविकोपार्जन गर्ने भौदौ हुन थालेको कपिलवस्तु दुई रन्तहलामा श्याम ट्रेडर्स संचालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताउनु भएको छ। गल्ला भण्डार हराउनुको एउटा कारण मधेसमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो। देशको अन्न भण्डार भनिने मधेसका खेत पलटिङले चिराचिरा रहेका छन्, जसका कारण उत्पादकत्व दिनानुदिन घट्दो छ। फेरि यो गल्ला व्यापार मण्डी जति बने आधुनिक बजार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: कायाकैरनमा विश्वकप फुटबल र सामूहिक रूपमा खेल हेर्ने संस्कृतिको विषयमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
5: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग नभई, प्लान ए नभई, प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोया, घर जहाँ हुन्छ खुसीको बास।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश, परराष्ट्र मन्त्री खनाल भोलिदेखि चीन भ्रमणमा जाँदै, राहुल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय सँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिणले सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको कार्य शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकीमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुननिर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुननिर्माण छनौट गरेका छन्। सीमा तथा बस कर्जा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र बस कर्जामा देखिएका समस्याको समाधान गरिसकेको बाँकीका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले हो हल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै फर्काएको दृश्य सामाजिक सञ्जालमा देखिन्छ। नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि जेठ 17 नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीय बासिन्दाले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। यसैबीच सरकारका एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनैतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थी मध्ये धेरैको उत्तर पुस्तिकामा शिक्षकले प्राप्तांक जोड्न नै गड़बड़ गरेको पाइएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्तांक शिक्षकहरूले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 अंक ल्याउने विद्यार्थीको अंक 7 मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए। परीक्षा नियन्त्रक टुक्राज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा 0 कायम भएर नतिजामा एनजी पनि आएको थियो। यस वर्ष विद्यालयमा उत्तर पुस्तिका परीक्षण गरेका कारण नतिजामा आशंका गर्दै आवेदन दिने विद्यार्थीको संख्या बढ़ेको थियो। गएको वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झण्डै 34,000 आवेदन दिएका छन्। यस पटक पनि त्रुटि संख्या वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाउनुभयो। अघिल्ला वर्षहरूमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबार 80 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ, जसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ। अर्थात 5.73% विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर आएको खबर कान्तिपुरले लेखेको छ।
2: विश्वकप फुटबलका धेरै खेलहरू रातीको समयमा हुने भएकोले सार्वजनिक ठाउँमा ठूलो पर्दा राखेर सामूहिक रूपमा खेल हेर्ने भीड़ बढ़न थालेको छ। खेलप्रेमीहरूका लागि यस्तो व्यवस्था उत्साहको विषय भए पनि सुरक्षा चुनौतीहरू पनि देखिन थालेका छन्। रातीको समयमा ठूलो संख्यामा मानिस भेला हुँदा भीड़ व्यवस्थापन, पार्किङको अव्यवस्था, झैझगड़ा तथा चोरीका घटना हुन सक्छ। यस्तै अत्यधिक आवाज, जानरक्षी खाने तथा सार्वजनिक ठाउँको अनुशासन कायम राख्नु पनि चुनौतीपूर्ण बन्न सक्छ। सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा खेल प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। थप जानकारी विकास चापागाईबाट।
7: काठमाण्डुको तहाचल बस्ती साइरेस श्रेष्ठ संघ 20 वर्ष अघि सन् 2006 विश्वकप फुटबल हेरेको अनुभव छ। त्यसबेला टेलिभिजनमा एन्टिनाको प्रयोग गरी हेरिने विश्वकप फुटबल अहिले प्रविधिको विकाससँगै सबैको पहुँचमा पुगेको छ, तर पनि केही चुनौती रहेको उहाँ बताउनुहुन्छ।
8: फरक क्वालिटी वाइज त अब पहिला हेर्दाखेरि ब्ल्याक एण्ड व्हाइटमा हेर्न सुरु गरेको थियौँ हामीले त, अनि त्यही च्यानल पनि राम्रो नै आउँदैन थियो, एन्टेनाको जमाना थियो पहिला, सबैले एक्सेस त थिएन हेर्नलाई। अहिलेको टाइममा सबैसँग एक्सेस हुँदा पनि तर अब त्यही पेमेन्टको कुरामा चाहिँ अब मिडल क्लास अनि हाई क्लासहरूले त अभियसली सक्नुहुन्छ, उहाँहरूले त किनेरै हेर्नुहुन्छ, तर सबैजनाले चाहिँ हेर्न नपाउँदाखेरि चाहिँ अलिकति चित्त चाहिँ दुख्छ।
7: यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भएको विश्वकप फुटबलका खेल हुने समय नेपाली समय अनुसार अनुकूल छैन। उता दिउँसोमा खेल हुँदा यता राति हुन्छ। कतिपय सार्वजनिक ठाउँमा ठूलो पर्दा लगाएर पनि खेलप्रेमीहरू भेला भएर हेर्ने गर्छन्। यस्तो बेला विशेष गरी महिला र बालबालिकालाई सुरक्षाको दृष्टिकोणबाट केही समस्या पर्न सक्छ भन्नुहुन्छ पोखराका सिद्धार्थ गौतम।
9: त्यो अब मान्छेमा डिपेन्ड गर्छ, मान्छेको सोच र नियत कस्तो छ भन्ने कुरामा। आफूले गएर गेम हेर्नु त रमाइलोको लागि हो, तर त्यही सोचले कोही कति मान्छेले नहेर्नु सक्छ, त्यही सोचलाई फाइदा लिन सक्छ। तर सेक्युरिटीहरू अलिकति टाइट चाहिँ हुनुपर्छ। हेर्न त वर्ल्ड कप फुटबल भनेको फुटबल रमाइलो हो, त्यो जय झगडा चाहिँ हुनु भएन।
7: एकातर्फ रातिमा खेल, अर्कोतर्फ सार्वजनिक ठाउँमा गएर खेल हेर्न चुनौती, अनि घरमै टिभीमा खेल हेर्न छुट्टै पैसा तिर्नुपर्ने बाध्यता रहेको काठमाडौँका किशोर आङ्लावती गुनासो गर्नुहुन्छ।
10: डिफरेन्स त धेरै छ। अब पहिला अब टाइम जोनले गर्दा पनि अब हाम्रो गेम त राति हुन्छ, रातिको 11-12 बजे अनि 2-3 बजे 7 बजेतिर हुन्छ। त्यही भएर स्पेसली अब म कलेज पढ्नेलाई पनि अब बिहान उठेर गेम हेर्नु हुन्छ कि रेडी पनि हुनु भन्ने हुन्छ। कलेज वर्क भएको बेला चाहिँ साह्रै गाह्रो हुन्छ, कतारदेखि चाहिँ सब्सक्रिप्सन लिनुपर्ने जो भएको थियो, राइट्सहरू पनि अब वर्ल्ड कप महँगोमा बेच्छ अनि अब कम्पनी जसरी पनि प्रफिट खानु पर्छ। त्यही भएर
7: काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलिन सक्ने हुँदा सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मृत्युराम रिजाल बताउनुहुन्छ।
11: कतिपय व्यक्तिहरूले चाहिँ मादक पदार्थ सेवन गर्ने अवस्था र समाजमा उल्लङ्घन गर्ने अवस्था पनि हुन सक्ने भएको हुनाले अब बालबालिका महिला पनि अब सार्वजनिक स्थानमा प्रदर्शन गर्ने र त्यहाँ चाहिँ सबैजना जम्मा हुने हो भने आजको समयमा सबैलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनलाई अलिकति चुनौती हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसको पूर्व जानकारी होस् र हामीले स्पेसिफिक यहाँ यसरी चाहिँ सार्वजनिक प्रदर्शन हुँदैछ, यहाँ समूहमा जम्मा हुँदैछन् भन्ने पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सृजना हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो तयारी गरेका छौँ। अहिले
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोद वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसुर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
14: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
12: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
15: हर घर यह अयोध्या, हर घर में प्रकट ये राम बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार व शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीवी में।
16: उज
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालयको सेवा प्रवाहमा सुधार देखिएको छ। ती कार्यालयहरूले कर्मचारी थपेर बिदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली शुरू गरेर भए पनि सेवाग्राहीलाई शास्तिमुक्त बनाउन थालेका छन्। अहिले लामो लाइन र समय नलाग्ने, कागजातको फोटोकपी बोकिरहनु नपर्ने भएको छ। सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय व्यवस्थापन भएको छ। यातायात व्यवस्था कार्यालय चाबहिलले शनिबार र बिदाको दिन पनि सेवा प्रवाह गरिरहेको छ। बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म कार्यालय खोलिएको छ। यो कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स शनिबार र आइतबार पनि लिन सकिन्छ। चाबहिल कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन शनिबार र आइतबार मात्र होइन बिदा नभएको दिनमा पनि बेलुका 6 बजेसम्म सेवा दिइरहेको छ। नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चाबहिल कार्यालयले आधा घण्टामा सेवा गराएको काम सम्पन्न गर्ने गरेको छ। कार्यालयका प्रमुख पेशल कुमार पोखरेलले चाबहिल कार्यालय सेवा गराएको चाँप रहने ठाउँ भएको बताउनुभयो। साथै उहाँले सेवालाई प्रभावकारी र छिटो छरितो बनाउन प्रक्रियामा प्रवेश गरेपछि 3 मिनटमै काम सक्ने समेत बताउनु भएको छ। लाइसेन्स लिन आउनेको चाँप बढ़ेपछि बिहान 7 बजेदेखि नै वितरण गर्ने गरेका छौं उहाँले भन्नुभयो। शनिबार र आइतबार पनि 9 बजेदेखि 3 बजेसम्म वितरण हुन्छ। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुशी भएका छन्। काम छिटो हुँदा सेवाग्राही खुशी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति भन्नुभएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति 10 खर्ब डलर भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ पछि उहाँ खर्बपति भन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आईपीओ मार्फत सर्वाधिक 75 अर्ब डलर संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको शेयरको रकम झण्डै 8 खर्ब 66 अर्ब डलर छ। अमेरिकी बजारमा सन् 2026 जून 12 देखि कारोबार शुरू भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अरू 4 धनी व्यक्तिको कुल सम्पत्ति भन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै 1/3 मात्रै छ। एलोन मस्कको सम्पत्ति ताइवान, स्वीडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्र भन्दा पनि ठूलो भएको छ। 54 वर्षीय मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्यूरालिंक द बोरिङ कम्पनी जस्ता अरू प्रविधि कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। त्यस्तै सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्वीटर पनि उहाँकै हो।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीचको खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिन्सले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए तर बोस्नियाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान 7 बजे आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुच्चा कोटको बीपी राजमार्गमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। बनेपाबाट रोशी खार्पा चोकतर्फ छुटेको 23/88 नम्बरको पूर्व रनीको यातायातको बस अनियन्त्रित भएर सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।
2: गैराती पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकीको हिमाली र पहाड़ी भेगका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ।
1: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण अर्थात फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिएको हो।
2: पूर्वाधार विकास मन्त्रालयले अघि बढ़ाएको डिजिटल मोबिलिटी सेवा संचालन सम्बन्धी मापदण्ड राइड हेलिङ मसौदाप्रति सरकारवालाले असन्तुष्टि जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको
2: जति धेरै मानिस उति धेरै कुरा
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
1: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
2: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ़दो। सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
1: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश एलन मस्क विश्वको पहिलो खर्बपति।
2: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो। अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन आज हामीले गजबसभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा उठेर विरोध गरिरहने श्रम संस्कृति पार्टीका अर्क साम्पानसँग यो कार्टुन सम्बन्धित छ। यहाँ श्रम संस्कृति पार्टी लेखिएको कार्यालय अघिल्तिर हर्क साम्पाङ जस्तै देखिने मान्छे छन् अनि पत्रकारसँग उनी भन्दैछन् संसदमा किन नगारे त्यस्ता बस्ने ठाउँमा नि के जानु हौ उठ्ने भएको दौडेर जानु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: सीधा कुरा प्रश्न विचार जो रेडियो नेटवर्क
1: फुटबल स्टेडियम आयो अब एक्साइटमेंट स्टेडियम मात्र होइन घर भित्र महसुस हुन्छ
2: यो फुटबल सीजन खेल्नुहोस् चेयर गर्नुहोस् अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TV Samsung Vision AI TV मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 या 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI पिपल्स क्याम्पस काठमाडौँ को भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-9990 मा सम्पर्क गर्नुहोला

0: ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio. पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 057-494-3333, 493-555।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: Sí, Dracula. Puesto bizarro.
1: Yo, Radio Network.
2: Dracula,

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। काभ्रेमा बस दुर्घटनामा सेनाका अमलदार सहित 4 मृतकको शनाखत। सोलुखुम्बुको गारमामा प्रथम वार्षिक घोषणा दिवस भव्य रूपमा सम्पन्न। सोलुखुम्बुमा आगलागीबाट 1 घर चलेर नष्ट। 6,50,000 रूपियाँ बराबरको क्षति। मनाङ फेरी चेर सगरमाथा आधार शिविरमा 1,362 बिरामीको उपचार। थोमस वास्तोलाद्वारा नेचाको केदार मावीलाई जग्गा सहयोग। 2 छात्रालाई छात्रवृत्ति। एनएलजी इन्सुरेन्स सल्लेरीद्वारा कृषि तथा पशुपक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न। र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोसनिया बराबरीमा रोकियो। काभ्रे प्लान्चोकको बुच्छाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने 8 मध्ये 4 जनाको शनाखत भएको छ, जसमा 1 जना नेपाली सेनाका अमलदार पनि रहेको छन्। शनाखत हुनेमा अमलदार दैलखा बम बहादुर भण्डारी, काभ्रे रोशी गाउँपालिका 7 का 34 वर्षीय फूलमाया तामाङ, रोशी 6 का 75 वर्षीय इन्द्र बहादुर झाँकी र रोशी 8 की 60 वर्षीय प्यारी माया तामाङ रहेका छन्। अन्य 4 जनाको भने शनाखत हुन सकेको छैन। दुर्घटनामा 16 जना घाइते भएका छन्। उनीहरूको उपचार धुलीखेला अस्पतालमा भइरहेको जनाइएको छ। बनेपाबाट सुँगुरे जाँदै गरेको बातिन खतिरासी 98 नम्बरको बस दुर्घटना भएको हो। बस अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा 24 जना सवार रहेका थिए। सोलुखुम्बु जिल्लाकै पहिलो बालमैत्री ओडा घोषणा भएको सोलु रूपकुण्ड नगरपालिका 7 गारमामा प्रथम वार्षिक घोषणा दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। गारमा माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणहरूको सहभागिता रहेको थियो। ओडा नम्बर 7 का ओडा अध्यक्ष सुनाम ग्याल्जुन शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोलु रूपकुण्ड नगरपालिकाका प्रमुख प्रशासक के अधिकृत सुरेन्द्र थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले बाल बालिकाको अधिकार संरक्षण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सुरक्षा तथा सहभागिता सुनिश्चित गर्न स्थानीय सरकारी विद्यालय, अभिभावक र समुदाय बीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। यस्तै वडा नम्बर 7 का वडा अध्यक्ष सुनम ग्याल्जुन शेर्पाले बाल मैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।
1: नमस्कार।
0: अभिभावकहरूले बालमैत्री वातावरणका कारण बाल बालिकाले विद्यालय तथा घर परिवारमा सुरक्षित सम्मानजनक र हिंसारहित वातावरण प्राप्त गर्न थालेको बताएका छन्। साथै अझै पूरा हुन बाँकी रहेका सूचकहरूलाई शत प्रतिशतमा पुर्याउँदै बाल बालिकाको उज्जवल भविष्य निर्माणका लागि आवश्यक लगानी र कार्यक्रमलाई निरन्तरता दिन स्थानीय सरकारसँग आग्रह गरेका छन्। बाल बालिकामा लगानी सबैको सरकार, बालमैत्री नगर विकास र समृद्धिको आधार भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वडा कार्यालयले बाल अधिकारको संरक्षण प्रवर्धन तथा बालमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ। स्वरूप खुम्बुको सोलु दुत्कुण्ड नगरपालिका टार खोलाघारीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। शुक्रबार बिहान अचानक भएको आगलागीबाट 72 वर्षीय कान्छी तामाङको घर जलेर नष्ट भएको हो। तामाङको ढुङ्गा माटोले बनेको टिमको छानो भएको एकपल्ट घरमा विद्युत लाइन सट भई आगो लागेको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट घरभित्र रहेको 1,70,000 रूपियाँ नगद, 1.5 तोला सुन, 2 थान चाँदीका बाला, अन्नपात, भाँडा बर्तन, लत्ता कपड़ा तथा विभिन्न महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्। प्रहरीको प्रारम्भिक मूल्यांकन अनुसार घटनाबाट करिब 6,50,000 रूपियाँ बराबरको भौतिक क्षति पुगेको छ। मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। हिमालय दर्शनले वसन्त ऋतुमा हिमाल आरोहणका लागि जाने 1,362 बिरामीको उपचार गरेको छ। आयोजित एक कार्यक्रममा मयाङ फेरिचिए र सबैमाथा आधार शिविरमा 1,362 बिरामीको उपचार गरिएको संघले जनाएको हो। संघले आयोजित 53 वार्षिक उत्सव कार्यक्रममा पछिल्लो समय हिमाली क्षेत्रमा संचालित विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराउने बिरामीको संख्या बढ़ेको जानकारी दिएको हो। संघका नवनिर्वाचित अध्यक्ष डम्बर पराजुलीले मनाङ फेरिचे र सगरमाथा आधार शिविरमा उपचार गराउने स्वदेशी तथा विदेशी पर्वतारोहीको संख्या बढ़ेको बताइएको छ। संघका अनुसार सबैभन्दा बढ़ी सगरमाथा आधार शिविरमा 606, फेरिचेमा 420 र मनाङमा 336 बिरामीले सेवा लिएका छन्। सेवा लिएका मध्ये 950 नेपाली र 412 जना विदेशी रहेका अध्यक्ष पराजुलीले बताउनु भएको छ। सोलु खुम्बुको नेचासलेन गाउँपालिका चार स्थित केदारमा भूमि विद्यालयले पूर्व विद्यार्थीबाट निशुल्क जग्गा प्राप्त गरेको छ। विद्यालयका पूर्व विद्यार्थी तथा हाल अमेरिकाको गवर्नर स्टेट युनिभर्सिटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत डाक्टर थोमस पास्तोलाले विद्यालयको विकासका लागि 865 वर्ग मीटर क्षेत्रफलको जग्गा बिहिबार निशुल्क सहयोग गर्नुभएको हो। विद्यालयसँग सिमाना जोडिएको किता नम्बर 89 अन्तर्गतको उक्त जग्गाको भनी पूर्जा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ बास्तोला र प्रधानाध्यापक गंगा बहादुर कार्कीलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। यस सहयोगले विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा शैक्षिक गतिविधि सञ्चालनमा थप सहजता आउने अपेक्षा गरिएको छ। यसै अवसरमा आर्थिक अवस्था कमजोर भए पनि अध्ययनमा उत्कृष्ट रहेका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालयका शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिको संयुक्त बैठकबाट गरिएको छनौटका आधारमा पुष्पा नेपाली र अञ्चना कटेललाई प्रोत्साहन स्वरूप चेक हस्तान्तरण गरिएको हो। हिमालय एड फाउण्डेशनको समन्वय तथा अभिलेखीकरणमा सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत विद्यालयका पूर्व विद्यार्थी डाक्टर थोमस वास्तोला र लोमस वास्तोलाले प्रति विद्यार्थी वार्षिक 15,000 रूपियाँका दरले छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता अनुसार रकम प्रदान गरेको विद्यालयले जानकारी दिएको छ। एनएलजी इन्सुरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय सोलेबीले कृषि पशुपक्षी तथा जड़ीबुटी बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कृषि क्षेत्रको जोखिम व्यवस्थापन उत्पादन सुरक्षाका उपाय तथा बीमाको आवश्यकताबारे विस्तृत छलफल गरिएको सोलेबी शाखाका प्रमुख हगेन्द्र वनले जानकारी दिनुभयो। वहाँका अनुसार उपस्थित कृषकहरूलाई बीमा गर्ने प्रक्रिया प्राप्त हुने सुरक्षा तथा लाभदायक भुक्तानीको तरिका र आवश्यक कानूनी कागजात बारे विस्तृत जानकारी प्रदान गरिएको थियो। यस्तै कृषि प्रदेश आदि विभाग प्रमुख सुभाष दाहालले किसानको मेहनत लगानी र उत्पादनलाई सुरक्षित राख्न बीमाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नु भएको छ। विक्रम रूपाकोटमा जुवागढ़ी नगरपालिका आठ बुवालुङ स्थित पंखु खोलामा बुधबार राति आएको बाढ़ीले सड़क बगाउँदा विक्रेल चखेवा भञ्जाङ सड़क अवरूद्ध भएको छ। मध्य पहाड़ी लोकमार्ग सड़क खण्डको विक्रेल चखेवा भञ्जाङ खण्डमा सड़क भन्दा माथिबाट झरेको पहिरो सहितको बाढ़ीले करिब 50 मिटर सड़क बगाएपछि 3 दिनदेखि यातायात सेवा अवरूद्ध भएको हो। मोटरी बल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पंखु खोलामा सड़कमाथि आएको बाढ़ीले खोलेर ठूलो खाडल बनाएपछि पैदल यात्रु समेत बार पार गर्न सक्ने अवस्था छैन। नेहरू सहितको बाढ़ीले सड़क बग्नु अघि अवस्थामा पुर्याएको अवरूद्ध सड़क पुनः संचालनमा ल्याउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभएको छ। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जेगोभिना बीचको खेल बराबरीमा भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जेगोभिनासँग 1-1 बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोगो लुकिसले गोल गर्दै बोस्निया एण्ड हर्जेगोभिनालाई अग्रता दिलाएका थिए, तर बोस्निया एण्ड हर्जेगोभिनाले अग्रता जोगाउन 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल नारीले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्कायो। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान 7:15 आयोजक अमेरिका र पाराग्वेले खेलिरहेका छन्। सन् 2010 तीन विश्वकपका पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजय शुरूआत गरेका छन्। बिहान 7 बजेको पुलिस समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छौ। बिहान 10 बजे सोलु हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु आस्थान सुन्दै रहनुहोला। नमस्कार।
1: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्जभित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कार्यवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसा कुकुर निकुञ्जभित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिँड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखज्न वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
2: पक्षी गरामा बढ़ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
3: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रममा हुने मिति
3: भर्ना म्याद यही शीर्ष 17 गतिदेखि असार 15 गतिसम्म कक्षा संचालन 2083 साल असार 16 गतिदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतिसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 35 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-65-10-55 छ 98-41-63-53-37 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: लाई शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबहिल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

0: राज्य स्रोत में महिला शिक्षित आवश्यकता संबंधी सूचना इस गार में माध्यमिक विद्यालय में क्लासरूम्स इन द क्लाउड मिसाल को अनुदान तलब भत्ता उपलब्ध कराने गरी निजी स्रोत में प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कार्मा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन श्रमिक प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पशुपुरता नहुनु गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि मासिक योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996353 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183782 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173481 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुतकुण्ड नगरपालिका 7 सोलुखुम्बु।

सूचना सूचना सूचना सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा नास्ता काट्न गाई वस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुनबेसी उपभोक्ता समिति सुरुङ।

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसत कलकत्तामा देखिने जस्तै लक्षण छ त। कति लागौसत त भाइ, के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सिर्जना गरी दुर्गचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक्स वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
2: सफलताको सही छनोट केप्स कलेज
3: हार्दिक बधाई सुलुत सुन्दर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 मा बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण

वरीपरी चार दिन को अंतराल में दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस्। शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, ली तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउसु लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई रामकुमार तामाङ, जेठी दिदी भेना सीतापुरी तामाङ, फुवा तामाङ, माइली दिदी भेना गोयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गंगापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मनसुन्दन तामाङ, स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमोमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुरु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका पाँच कोलेरी सुनखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-70-305 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे स्टुडियो एफएम स्टुडियो टाइम
2: www.antenna.com.np

0: यति ठूलो संसारमा तिमीलाई पाउनु भूल भयो। एक शब्दका दुई पाङ्ला चाहिँ हुन खोज्नु भूल भयो। तिम्रो माया पाउनलाई धेरै धेरै धेरै कुरा गुमाए। बधाई तिमीलाई, बधाई तिमीलाई।
1: वाह, दामी दामी।

0: World's number one tire brand.
1: People's Campus Kathmandu भर्ना सम्बन्धी सूचना
2: 42 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पीपल्स क्याम्पस काठमाडौँ पखनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो
1: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
2: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5351-990 मा सम्पर्क गर्नुहोला
3: क्लासिक टेकको

0: sí, Powerball.
1: En California Lottery te lo recordamos alegrando. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना.
3: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो. हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ.
2: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ. स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ. समय बिहान 7 बजेदेखि 1 बजेसम्म. ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन.

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ
1: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ भिजन एआई टिभी स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 9 42 38 88 98 12 38 88 88 नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेरुडे निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
4: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका

0: से हरपुरा प्रश्न विचार यू रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स

0: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून नेपाल भित्रन ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसूल बक्यौदा सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौदा। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इंडियन अमेरिका संभावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजय। नेपाल खबरमा अब पूरा खबर। नेपालमा मनसून भित्रने औषध नीति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून नेपाल भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुरासेनीका अनुसार तोकिएको सरदर नीति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको औपचारिक रूपमा घोषणा गर्ने तयारी छ। ओहोर सरदर नीतिभन्दा 15 दिन छिटो जेठ 16 मै मनसून नेपाल प्रवेश गरेको थियो, तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सक्ने सम्भावना छ। कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसूल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव गरेको छ। महासंघले बक्यौता रकम बुझाउने सम्बन्धी 7 दिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो। लिमिटेडले गएको जेठ 25 मा बक्यौता रकम 7 दिनभित्र बुझाउन सूचना निकालेको हो। औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष इजाज आलमले बक्यौता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको जनाउँदै यो विषय निरूपण नभएसम्म महसूल उठाउने नाममा उद्योगीलाई दबाव नदिन आग्रह गर्नुभयो। अदालतबाट जे फैसला आउँछ उद्योगी मान्न तयार रहेको र त्यस बेलासम्म सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। देशका विभिन्न 10 वटा औद्योगिक क्षेत्रमा झण्डै 700 उद्योग सञ्चालनमा छन्। महासंघले उद्योग बन्द हुँदा यस क्षेत्रमा आर्थिक हजारौं श्रमिक र कर्मचारीको रोजगारी गुम्ने र बेरोजगारीको समस्या भयावह हुनेतर्फ चिन्ता व्यक्त गरेको छ। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत त्यहाँ सञ्चालित 300 बढ़ी उद्योगले 88 करोड़ रूपियाँ भन्दा बढ़ी महसूल भुक्तानी गर्न बाँकी को लिमिटेडले जनाएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमको आधारमा नगरी छानीछानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस विषयमा रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको समिति इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भट्ट श्रेष्ठ, रूपा लामिछानी र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यताक्रम अनुसार उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै वहाँले अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको 24 औं वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ। यी पानको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाङ्गी स्वतः अध्यक्षमा चयन हुनु भएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम बोलोन लामा तथा 7 जना उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्मचार्य, विक्रम लोपानी, नरेन्द्र वल्लभ पन्त, बलराम खतिवड़ा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञ मल्ल निर्वाचित हुनुभएको छ। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिभा गेवाली निर्विरोध निर्वाचित हुनुभयो। खुला सदस्यतर्फ भरतमणि छत्कुलले, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, नीलम खड्का, बडन लामिछाने र अनुपाचार्य निर्वाचित हुनुभएको छ भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोष राज नेपाल, इन्दिरा पन्त र सोमनाथ कणेललाई सदस्यमा नियुक्त गरिएको छ। अब विदेशको खबर। इरान अमेरिका बीच तयार भइरहेको भनिएको समझदारी पत्रका मुख्य बुदा विभिन्न संचार माध्यमबाट सार्वजनिक गरिएको छ। इरानी सरकारी समाचार संस्था आईआरएनएले इरानको 14 बुदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाका केही प्रमुख विवरण सार्वजनिक गरेको हो। युद्ध अन्त्यका लागि प्रस्तुत खाकामा आणविक कार्यक्रमबारे इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने जनाएको छ। त्यस्तै स्ट्रेट अफ हर्मुजको व्यवस्थापन तटीय देशहरूबीचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ। मस्यौदा पत्रमा उल्लेख भए अनुसार विदेशमा रोक्का गरिएका इरानको 24 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग समावेश छ। यद्यपि संचार माध्यममा सार्वजनिक विषयहरू सम्बन्धित निकायले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको बीबीसीको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले अमेरिकासँग सम्झौता नजिक पुगेको र हर्मुजको जल डमरू पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनु भएको छ। तर इरानको आणविक कार्यक्रममा वार्तापछि हाजिर हुनेछ। यसैबीच इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्ण सहमति भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताउनु भएको छ। गएको फेब्रुअरी 28 इरानमा अमेरिका र इजरायली पक्षबाट आक्रमण शुरू भएसँगै इरानले जवाफी आक्रमण थालेको थियो। इरानले इजरायल र खाड़ीमा रहेका अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गर्दै आएको छ। साथै विश्वको तेल र तरल प्राकृतिक ग्यासको लागि प्रमुख ढुवानी मार्ग हर्मुजको जल डमरूलाई उसले प्रभावकारी रूपमा बन्द गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको प्रहार गोलबाट अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थपे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्नी रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 गोल फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराति 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हैटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। चार भन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून नेपालभित्रमा ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसुल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट तुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्वादित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत, पाराग्वे 4-1 पराजय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: sí, Powerball.
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: Ra 9841 9581. Website jhule.com.np.
3: सुनत मेरो कपडा प्याकिङ गर्दै थियो सञ्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0557-494-333-493-555।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा निर्माण सम्पन्न भएका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयले धोबी खोला, गुहेश्वरी र कोडकु लगायत क्षेत्रमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रमा प्रतिदिन 3,25,00,000 लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमताको निर्माण गरिएको छ। पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले धोबीघाट र गुहेश्वरीमा निर्माण गरिएका प्रशोधन केन्द्र सञ्चालनको अन्तिम तयारीमा भइरहेको जानकारी दिनुभयो। काठमाडौँका नागरिकलाई दूषित पानीबाट हुने स्वास्थ्य जोखिमबाट जोगाउन एडीबीको सहयोगमा यी प्रशोधन केन्द्र निर्माण गरिएको हो। सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 2,00,000 रूपियाँ जरिमाना तिराएको छ। विभागले हिजो गरेको अनुगमनको क्रममा क्यान्टिनमा घुन लागेको 17 किलो चनाको दाल, ओसिएको 11 किलो नेपाली बदाम र 14 वटा फुटेको अण्डा भेटिएको थियो। विभागको टोलीले 6,560 बराबरका ती खाद्य वस्तु नष्ट गरेको छ। जीएनबी क्याफे ग्रुपले सञ्चालन गर्दै आएको क्याफेलाई विभागले जरिमाना गरेको हो। विभागले हिजै भक्तपुरको चाँगुनारायण नगरपालिका 3 को जय छुमा गणेश शुद्ध खानेपानी प्रणालीलाई खरिद बिल नराखेको पाएपछि 10,000 रूपियाँ जरिमाना तिराएको छ। हिजो विभागले काठमाडौँ उपत्यका विभिन्न 12 वटा फर्म तथा व्यापारिक संस्थाको अनुगमन गरेको थियो। काठमाडौँको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालले विदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ। नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यो अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको हो।

0: गुड मॉर्निंग, नमस्ते, नमस्कार, सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ। कार्यक्रम लगेको विषय लिएर सदाको विषय आज पनि उपस्थित भइ नै सकेका छौ र सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेसम 101.2 MHz कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ र कार्यक्रम लकीमा मलाई प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गर्दै हुनुहुन्छ भने म आवाजमा छु रेविका राई र कार्यक्रम लकीमा सहभागिता बनाउन चाहनुहुन्छ भने 9764952 नम्बर हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ 9764952 नम्बर हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र विशेष गरी त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर चाहिँ उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते।
1: हेलो
0: नमस्ते।
1: हेलो नमस्ते।
0: नमस्ते, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? राम कुमार खत्री खोटाङबाट। नि राम कुमारजी, यो समयमा के गर्दै हुनुहुन्छ? बसी बसाई गरिदिनुहोस् है। राम कुमारजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिनुहोलाई। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, सर्वप्रथम निजामती सेवाको विकास कुन देशबाट भएको मानिन्छ? चाइना भन्नुहुन्छ। तपाईँको आन्सर हामी लक गर्दैछौ। बधाई छ राम कुमारजी, तपाईँले पहिलो प्रश्नको उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। तपाईँको लागि दोस्रो प्रश्न यसो रहेको छ, वैदिक कालमा राजालाई के भनिन्थ्यो? वैदिक कालमा राजालाई के भनिन्थ्यो?

0: new basket.
1: भन्नुहुन्छ यसको सेवटर भएको छ गोप रहेको छ है साथी नै थियो खोट्याङबाट रामकुमार खत्री उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97 64 49 96 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र अहिलेको समयमा आज शनिबार पनि रहेको छ र कतिजना साथीहरू चाहिँ अहिलेको समयमा पढ्दै पनि हुनुहुन्छ होला अहिलेको समयमा कतिजना खाना खाँदै खाना पकाउँदै हुनुहुन्छ होला कतिजना साथीले खाजा पनि खाँदै हुनुहुन्छ होला बनाउँदै हुनुहुन्छ होला कामतिर हुनुहुन्छ होला कतिजना साथीहरू चाहिँ यसो घुमघामतिर पनि हुनुहुन्छ होला है जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई झन्डिन समयसम्म सुनेर साथ दिनुहोला भन्ने चाहे र टेलिफोन लाइनमा कोठी मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्दौ हेलो नमस्ते नमस्ते नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ उदयपुरबाट दिनेश मगराती दिनेश चाहिँ धेरै समयपछि आउनुभयो त कार्यक्रममा एकदम खुसी लाग्यो दिनेशजी सहभागिता जनाउनु भएको छ दिनेशजी यो समयमा के गरिदिनुहुन्छ खाना लिनुभयो त
0: हजुर भर्खरै प्रोग्राम सुन्दै फोन चढाई गर्दै बसिरहेको खाना बाँकी छ अब एकछिनपछि खानुपर्छ हजुरले खानुभयो
1: हाम्रो पनि बाँकी छ भन्नु पर्ला अघि दिनेशजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ तपाईँको लागि म पहिलो प्रश्न राख्छु भनेर सुन्नलाई दिनेशजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ कृषि विकास बैंक कुन मन्त्रालय अन्तर्गत पर्दछ कृषि विकास बैंक कुन मन्त्रालय अन्तर्गत पर्दछ तपाईँ ज्ञानसलाई भन्नुहोस् न यसरी एकपटक ज्ञानसल हामी लग गर्दैछौँ दिनेशजी यसको चाहिँ उत्तर भएको छ अर्थ मन्त्रालय रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ नेपालमा नमुना गाविसको अवधारणा कहिलेदेखि ल्याएको हो ओके साथी हुनुहुन्थ्यो उदयपुरबाट दिनेश मगराती उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97 64 49 96 नम्बर हुँदै कार्यक्रममा सहभागिता गराउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है र विशेष गरी त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछु र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्दौ हेलो नमस्ते गुड मर्निङ नमस्ते नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ तपाईँको नाम भन्नुहोस् एकपल्ट
0: एमसु
1: राई कुन ठाउँबाट बोल्दै हुनुहुन्छ एमसुजी खोट्याङबाट एमसुजीको लागि म पहिलो प्रश्न राख्छु भनेर सुन्नु होला एमसुजी प्रश्न यस्तो रहेको छ नेपालमा नमुना गाविसको अवधारणा कहिलेदेखि ल्याएको हो तपाईँको एन्सरलाई भन्नुहोस् न फेरि एकपटक नेपालमा नमुना गाविसको अवधारणा कहिलेदेखि ल्याएको हो हजुर ओके तपाईँको एन्सरलाई हामी लग गर्दैछौँ ओके यसको चाहिँ उत्तर रहेको छ विक्रमसम्म 2052 पौष 20 गते रहेको छ एमसुजी ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ राणा शासन पूर्व सैनिक चौकी वा गढीका प्रमुख व्यक्तिलाई के भनिन्थ्यो राणा शासन पूर्व सैनिक चौकी वा गढीका प्रमुख व्यक्तिलाई के भनिन्थ्यो ओके तपाईँ ज्ञानसल हामी लग गर्दैछौँ ओके राइलाई पनि हेर्दैछु त साथी हुनुहुन्थ्यो खोटाङको बरापोखरीबाट एन्सु राई उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ र यदि यसरी नै जोडिन चाहनुहुन्छ भने 97 64 49 56 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हेलो नमस्ते गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ रिन्जी शेर्पा सुलखुम्बुबाट बोल्दै हुनुहुन्छ ओके रिन्जीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नलाई रिन्जीको लागि पहिलो प्रश्न यस्तो रहेको छ राणा शासन पूर्व सैनिक चौकी वा गठीका प्रमुख व्यक्तिलाई के भनिन्थ्यो पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ उमराव रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले आएको हो 63 साल भन्नुहुन्छ तपाईँको आन्सरलाई हामी लग गर्दैछौ ओके अहिलेलाई पनि हामी छुटौँ साथी हुनुहुन्थ्यो सुलुखुम्बुबाट रिन्जी शेर्पा उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ र अब चाहिँ हामी कार्यक्रम लुकेको पहिलो अनि छोटो विश्राम जाने बेला भइ नै सकेको छ पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: शर्मिला बधाई छ एसयु त्रिनगरकोमा
3: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसकेँ अनि तिमी नि
3: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा 10 मिलेर पढ्यो अब पनि सँगै पढौ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
3: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01 4822 336 48 12 445
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
5: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पर्ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 3
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका वडा नम्बर 5 कमेरी सोलुखुम्बु
6: तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 टापिङ च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा वस्तु सञ्चालक 98 41 15 90 82 नगरपालिका वडा नम्बर 10।

0: फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लगेको पहिलो नै छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 MHz कार्यक्रम लगीलाई सुन्नुहुन्छ र आउन चाहनुहुन्छ भने सम्पन्न 2 5956 96 नम्बर हुने कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: नमस्ते
0: नमस्कार। कहाँ बाट को बोल्दै हुनुहुन्छ? मिलन बस्ने जुबुबाट बोल्दै हुनुहुन्छ। मिलनजी के गर्नुहुन्छ? कतिमा पढ्दै हुनुहुन्छ मिलनजी? सात क्लासमा पढ्दै हुनुहुन्छ। अनि कार्यक्रममा कल चाहिँ कसले लगाइदिनु भयो नि मिलनजीको? आफैले ल ठिक छ त मिलनजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँलाई कार्यक्रम लक्कीमा स्वागत छ है। आगामी दिनमा पनि यसरी कल गर्दै गर्नु होला है मिलनजी। ओके, तपाईँको लागि म मिलनजीको लागि पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नु होला है मिलनजी। मिलनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिलेदेखि आएको हो?
1: 2028 साल
0: भन्नुहुन्छ तपाईँ। क्यान्सर हामी लग गर्दैछ मिलनजी। यसको सही उत्तर रहेको छ विक्रमसम्म 2013 साल है। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति रहेको छ?
1: 8,848.86 मिटर
0: भन्नुहुन्छ।
1: हजुर।
0: ओके, तपाईँको एन्सरलाई हामीलाई गर्दैछ। मिलनजी 86 नभएर 8,848.86 मिटर भनिन्छ है।
1: हुन्छ,
0: अबदेखि 8,6 मिटर भन्नुपर्छ है, 86 मिटर भन्नु हुँदैन नि है। हस् हुन्छ, अहिलेलाई पनि हामी छुट्यो साथी हुनुहुन्थ्यो सोलुखुम्बुको जुबुबाट मिलन बस्नेत हुनुहुन्थ्यो, उहाँले पनि एकदम प्रयास गरेर साथी छुटिसक्नु भएको छ। सानो भाइ हुनुहुन्थ्यो, उहाँले पनि एकदम प्रयास गर्नुभयो, आगामी दिनमा पनि यसरी कल ट्राई गर्दै गर्नुहोला भन्न चाहे, एकदम खुसी लाग्छ है। यदि आउन चाहनुहुन्छ भने 97 64 49 96 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुला रहेको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो नमस्ते। हेलो नमस्ते। हेलो
2: नमस्ते।
0: हजुर नमस्ते। कहाँबाट को बोल्दिनुहुन्छ? सबिन तामाङ। अनि कल गरेर यसरी नबोल्दिनु हो त बिचमा? हेलो ठिक छ त। अनि सबिनजी यो समयमा के गरिदिनुहुन्छ नि?
2: हजुर
0: यो समयमा के गरिदिनुहुन्छ? हाम्रो आवाजलाई सुन्दै हुनुहुन्छ सबिनजीले? ओके, सबिनजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नु होला है। सबिनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, कार्यालय समय 10:05 बजेसम्म कायम गर्ने राणा प्रधानमन्त्री को हुन्? देव शमशेर भन्नुहुन्छ तपाईँको एन्सर हामी लग गर्दैछौ। बधाई छ सबिनजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, सबै साइन बोर्ड नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको हो? सबै साइन बोर्ड नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको हो? 2058 भनेको छ क्यान्सल हामी गर्दैछौ। सबिनजी यसको सही उत्तर रहेको छ विक्रमसम्म 2018 साल जेठ 9 गते है। ओके, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, सम्पूर्ण सरकारी कार्यालयहरूमा निशाना छापको प्रचलन कहिलेदेखि लागू भएको हो? सम्पूर्ण सरकारी कार्यालयहरूमा निशाना छापको प्रचलन कहिलेदेखि लागू भएको हो?
1: दुई
0: हजार चौसठी भन्नुहुन्छ ज्ञान सलामी लग गर्दैछन्। साथी हुनुहुन्थ्यो खोट्याङबाट सुबिन तामाङ। सुबिन तामाङले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ। र जोडिन चाहनुहुन्छ भने 9764549996 को नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट बोल्दै हुनुहुन्छ रे? सोलुखुम्बु मोडेबाट। तपाईँको नाम? फुर्बा शेर्पा। अनि फुर्बाजी, अनि के गर्नुहुन्छ तपाईँले? पढ्दै हुनुहुन्छ कि के गर्नुहुन्छ फुर्बाजीले? कति क्लासमा पढ्दै हुनुहुन्छ फुर्बाजी? आठ क्लासमा पढ्दै हुनुहुन्छ। ल, ठिक छ त, एकदम खुसी लाग्यो। आगामी दिनमा पनि यसरी नै कल गरेर सहभागिता जनाउनु होला है फुर्बाजी। अनि मोडेतिर रेडियो सोलुफिल्म कतिको सुन्नुहुन्छ नि त्यतातिर? ल, ठिक छ त, एकदम खुसी लाग्यो। फुर्बाजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, सम्पूर्ण सरकारी कार्यालयहरूमा निशाना छापको प्रचलन कहिलेदेखि लागू भएको हो? पास भन्नुहुन्छ। यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्बत 2019 साल पौष 1 गतिबाट आए। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहन्छु, नेपालका प्रथम प्रधानमन्त्री को हुन्? नेपालको प्रथम प्रधानमन्त्री को हुन्? ओके, तपाईँ ज्ञान समय लगाउँदैछन्। ओके, अहिलेलाई पनि हामी छुटौं। साथी हुनुहुन्थ्यो सोलुखुम्बुको मुडेबाट फुर्बा शेर्पा, उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 9764549996 को नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे। र अब चाहिँ हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइसकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त। ए, हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। लसुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000084 र विवेक श्रेष्ठ 9862800000। सुनु दुखकुण्ड नगरपालिका 5 सोलिरी सुनुखुम्बु।
3: हार्दिक बधाई। सोलु तुतकुण्ड नगरपालिका 9 गोदाखानी सम्मान डाँडा निवासी
4: मिति दावा तामाङ तथा श्रीमती क्ली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2024 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा 2 हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुदन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सुलु दुखुण्ड नगरपालिका 9 गोराखानी सम्मान

नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापोक्स वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो बुझाइ मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil/mp मा लगइन गरी हेर्न सक्नुहुन्छ।

भएका छु र सुन्दिनु छ यस समयमा कार्यक्रम लकलाई सुन्दिनुहुन्छ र पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले फिल्मलाई पनि सुन्दिनुहुन्छ र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9764952996 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुला रहेको छ र विशेष गरी त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम व्यक्तिलाई लिएर उपस्थित हुने गर्दछ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हालो हेलो नमस्ते लक्ष्मी मेरिङ सिंह ओके लक्ष्मी मेरिङ सिंहको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नु होला है ओके तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ लोक सेवा आयोगको गठन कहिले भएको हो 2058 साल भन्नुहुन्छ तपाईँ क्यान्सल हामी लग गर्दैछौँ यसको सेवता रहेको छ विक्रमसम्म 2008 साल रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे कुनै मन्त्रालय वा विभागले गर्ने भने स्पष्ट नतोकेको काम कुन मन्त्रालयले गर्दछ कुनै मन्त्रालय वा विभागले गर्ने भने स्पष्ट नतोकेको काम कुन मन्त्रालयले गर्दछ गृह मन्त्रालय भन्नुहुन्छ तपाईँको आन्सर हामी लक गर्दैछौ बधाई छ तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ उच्च स्तरीय प्रशासन सुधार आयोगको गठन कहिलेदेखि भएको हो 2058 साल भन्नुहुन्छ तपाईँ ज्ञानशाला हामी लग गर्दैछौ ओके अहिलेलाई भने हामी छुट्यौं साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मेरिङ सिंह उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 9764952996 नम्बर उदय कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुला रहेको छ र विशेष गरी त तपाईँहरू लोक सेवा निजामती तपाईँले तयारी गरिदिनुहुन्छ भने है हामी शिक्षक सेवा आयोग तपाईँले तयारी गरिदिनुहुन्छ भने कार्यक्रम लक्कीले तपाईँलाई धेरै मात्रामा सहयोग गर्नेछ किनकि हामीले सुतिरहेको प्रश्नहरू एकदम धेरै सम्भावित प्रश्नहरू रहेको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्नु हेलो नमस्ते गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट बोल्दैछ सोलुखुम्बुबाट पसाङ शेर्पा पसाङजीको लागि म पहिलो प्रश्न राख्छु ध्यान मेरो सुन्नलाई पसाङजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ उच्च स्तरीय प्रशासन सुधार आयोगको गठन कहिलेदेखि भएको हो पाँच भन्नुहुन्छ यसको सही उत्तर रहेको छ विक्रमसम्म 2048 साल असोज 17 गते रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे नेपालको पहिलो राणा प्रधानमन्त्री को हुन् चन्द्र शमशेर भन्नुहुन्छ ओके तपाईँको आन्सर हामी हेलो गर्दैछौ साथी हुनुहुन्थ्यो सोलो खुम्बुबाट पसाङ शेर्पा उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ र जोडिन चाहनुहुन्छ भने 9764952996 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन पनि एकदम खुल्ला रहेको छ र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ साथीहरूको फोन आयो भने हामी लिन्छौँ गए हामी कार्यक्रमबाट विदा माग्छौँ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्नु हेलो नमस्ते हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट बोल्दैछ हजुर तपाईँको नाम एकपटक भन्नुहोस् न है पेम्बा शेर्पा कुन ठाउँबाट बोल्दैछ सोलखुम्बुबाट ओके पेम्बाजीको लागि म पहिलो प्रश्न राख्छु नेपालको पहिलो राणा प्रधानमन्त्रीको हुन् जङ्गबहादुर राणा भन्नुहुन्छ तपाईँको आन्सर हामी लग गर्दैछौ बधाई छ पेम्बाजी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे राणा शासनकालभन्दा अघि नेपालमा कतिजना प्रधानमन्त्री भए बाह्रजना भन्नुहुन्छ तपाईँको आन्सर हामी लग गर्दैछौ यसको सही उत्तर रहेको छ छजना रहेको छ

0: ओके okay, तपाईको लागि मलाई दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ नेपाल सरकारले नेपाली र अंग्रेजी दुवै भाषामा नागरिकता प्रदान गर्न कहिलेदेखि थालेको हो
1: 2078
0: साल भन्छ ओके तपाईँ ज्ञान सलामी ल गर्दैछौँ बेम बाजी हुनुहुन्थ्यो सुलखुम्बुबाट उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ मैले प्रश्न राखेको थिएँ नेपाल सरकारले नेपाली र अंग्रेजी दुवै भाषामा नागरिकता प्रदान गर्न कहिलेदेखि थालेको हो यसको सिओ त रहेको छ विक्रम सम्म 2066 साल मंगसिर 1 गतेबाट चाहिँ यो चाहिँ नेपाली र अंग्रेजी दुवै भाषामा चाहिँ नेपालमा नागरिकता प्रदान गर्न चाहिँ शुरू गरेको है र अवश्य पनि हामी हेर्दै लकीबाट विदा माग्ने समयमा हामी आइ नै सकेका छौँ राज धेरैजना साथीले कल गर्नुभएको थियो अनि प्रयास गर्नुभयो कल गर्नुभयो कल ट्राई गर्नुभयो या सबैजनालाई विशेष गरिकन यति उसमा धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यसरी कल गर्नुहोला कार्यक्रममा सहभागिता जनाउनुहोला र सबैमा रेडियो सुनिश्चितलाई चाहिँ माया गर्नुहोला भन्न चाहे र सम्पूर्णलाई विशेष गरिकन देखि आभार प्रकट गर्दै मेरो बन्दकृतका आवाज सबैको रेडियो सेट मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र सरस्वतीजीलाई पनि आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट कार्यक्रम प्रस्तुत रेविका राई पनि बिताउन चाहन्छु नमस्ते नमस्कार शुभ दिन
2: लक्की स्पॉन्सर्ड बाई वर्षा इलेक्ट्रॉनिक एंड सर्विस सेंटर सोलू दूध कुंड नगर पालिका पास सलरी सोलू खुबो
3: लक्की

0: तपाईँलाई जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
7: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ. लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ. यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ. मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ. अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जाने सन्देश.
8: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना.
9: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको, साथै योग्य, दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ.
8: भर्ना कार्यक्रममा हुने मिति.
9: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म. पढ़ाई हुने समूहहरू: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह. कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ. थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-87-75 मा सम्पर्क गर्न सक्नुहुनेछ.
8: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु.

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दै छौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के चाहिँ हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनवा काम 101.2 MHz देश का विभिन्न भाग www.sunwasam.com संसार भर के साथ प्रसारण भईरहेको बिहान 10 बजे को सुनुभाषा लिएर आइपुगे म सरस्वती पुरी। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्त बबर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताका क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश त्रय प्रसाद ढुंगाना र शान्ति सिंह थापाको समेत जालसले नियुक्त बद्दर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद वास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त, श्रेष्ठ रूपा लामी छाने र लीला राज ढकालाई नियुक्त गर्ने निर्णय गरेको थियो। नेपालमा मनसून भित्रिने औषध मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रिमा ढिलाइ भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरस्वडा सैनिका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रिने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले मनसून भित्रिने अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा गर्ने तयारी छ। सेफ सन्तोष शाह पक्राउ परेका छन्। शुक्रबार राति सुहार जनकपुरबाट पक्राउ परेका हुन उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले शाहलाई पक्राउ गरेको पुष्टि गरेको छ। उनलाई बैंकिङ कसरमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो। गौरीधार स्थित एक रेस्टुरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेका आरोप छ। उक्त रेस्टुरेन्ट 1.3 करोड़ खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप लगाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। स्पेस वेक्स औपचारिक रूपमा स्वर्गजात प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो ट्रिलियनर अर्थात खर्बपति बन्नु भएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति 10 खर्ब डलर भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ पछि उहाँ ट्रिलियनर बन्नु भएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको हिस्सा हो। अन्तिममा खेल समाचार। नेपाल बास्केटबल संघको आयोजनामा 10 औं राष्ट्रिय खुल्ला महिला बास्केटबल प्रतियोगिता असार 1 गतेदेखि हुने भएको छ। काठमाण्डुको कीर्तिपुर कवर हलमा हुने प्रतियोगितामा मोसफलका 3 सय 8 टोलीको सहभागिता रहने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। मोसफलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएशन, कास्की सुनसरी बास्केटबल एसोसिएशन र लुम्बिनी प्रदेश रहेका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835216 फोन वा सुनवा फ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुनभाषा सकियो। अपराह 4 बजेको सुनभाषामा फेर भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनभाषा सुन्दै गर्नुहोला। नमस्कार।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विध विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सधैँभरि एक सय पैसा रोजे।

0: सूचना सूचना सूचना सुरुङ जुनगेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घाँसपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जुनबेसी उपभोक्ता समिति सुलुखुम्बु। यौन हिंसाबाट बचौ र बचाऊ। यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन।

0: ਗਾਉਂਦਾ ਸਾਖੀ ਵਾਈ ਭਜਨੋ ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
1: ईदाय राई को साधा स्टोर में दीदी ने कपड़ा अर्डर गर्नुभएको थियो मत एक्लै भए जाऊ न मेरे साथी
2: मैं राई को साधा स्टोर में जान लगे ल नया नया डिजाइन का कपड़ा ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राई को साझा स्टोर्स में तपाई पनि आउनुहोस् नया नया डिजाइन का कपड़ा सुपथ मूल्य में छानी छानी लैजानुहोस् यहाँ डाउन जैकेट सिलिकन जैकेट जुत्ता चप्पल बच्चा देखि वृद्ध समयलाई जाडो र गर्मी दुवै मौसम में आवश्यक पर्ने फैंसी कपड़ा सुपथ मूल्य में पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नंबर 9843909809 राई को साझा स्टोर्स स्थान जिला प्रशासन कार्यालय नजिक सोलू रुत्कुमा नगर पालिक पांच सल्लेरी सोलुखुम्बु
4: ए बाबु लौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ तिमासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
6: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टनफिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879852 9824417 18 9843449696 र 9861313472 आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु पाँच नम्बर ओडा कार्यालय केही अगाडि

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौ नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
6: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
8: खेतबारी जोत्न रोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208595 मिस कल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
10: नमस्कार
11: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
10: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
11: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
10: तुल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
11: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
10: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
12: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुप कुण्डी नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
10: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
16: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
17: ल अब आँखा खोला त
16: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सोलु दुत्कुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
18: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्यो नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
19: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता वहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा छोर बौद्ध सोलु खुम्बु।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
22: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
22: ए कुरा त्यस्तो थियो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति टाइमले पाल्नु भयो?
22: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झन्छु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
24: हस् म्याडम।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
25: कत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
26: ए के भो, दौडिदिइ पो आइस त।
25: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
26: भन् को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
21: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोद कुण्डी नगरपालिका पाँच सल्लेरी सुन खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सर्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841902550 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन खुम्बु
1: हाम्रो के दोष तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौ
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: What? बाहिर
6: मुन्नु दिदी सुन्तली ढुका खोल्नुस् न
5: के भयो यति राति किन रुदि राखे
6: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
5: नभन के भयो
6: आज घरमा कोही जम्माको मौका सोधेर त्यो तल्लो घरको माइला दाईले भागेर आगो दिदी
5: माइला दाईले राख त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनुहुन्छ कि
7: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला
0: महिला किशोरी वा बाल बालिका माथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
8: हो काकी ठेको सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
8: के अरे नानी त भर्खर 17 कि लाग्यो होइन
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
8: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिहाल्छ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
0: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
12: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
11: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
13: म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
10: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड
14: अब सुन्नुहोस् पूरा समाचार
15: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
14: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
15: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
14: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
15: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
14: मद्यपान र धूम्रपान सेवन नगरौ
15: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
16: देख्नु भएन औषधि हालेको
5: लाउन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
16: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई
3: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
16: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
16: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
16: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
15: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हेलो
16: हेलो,
17: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
18: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
18: लु दिन त। हेलो, भन्नुहोस् त।
17: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
16: ए नानी, के भने रहेछ, के हो, के भयो?
18: हेर्नुहोस् त, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, किन दिन्थे?
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।

0: प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानु पर्छ गुरु आमा।
1: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि? वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथी भाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
5: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू: वन्य जन्तु पक्रन, शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसिया कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीच साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
7: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।

0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरु मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। बस्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो, यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो ला
3: ल, मरे के हो?
4: हेर त, रगतै रगत भयो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन,
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
0: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्मदाता दिनुस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Sony FM. In studio time.
2: Robin Air. Bihana ko enghana bajo.
0: Time check ko saathma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Sony Dutkunda Nagar Palika 5 Sony Kumbu.
2: Na, asti varkhane ki nera liyaye ko, fer bijuli ko bulb jale sa. Ey, Kanchi, zyada pasal gaire bijuli ko bulb lera aisa.
3: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिका हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9833668418
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलु कुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: ਸਾਰਾ ਗਾਉਂਦਾ ਸਾਥੀ ਭਾਈ ਕੁਝ ਨੂੰ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ
2: आदरणीय श्रोताबिन तपाईं अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि टिकी हो के के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824477718, 9843449096 र 9861314372। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: जीव मान्यता सबने बिर्सिसक आजकल आपने तो यही यति कार्पेट नहीं हो विगत तीन दशक देखि को सुंदर साथ यति कार्पेट कि कार्पेट को पछाड़ी यति को लोगो हेन नबिर्सिहला यति कार्पेट कार्पेट को शहंसा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर तलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
6: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
8: खेतबारी जोत्न रोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528 80222 साथै 98010208 95 मिसकल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
10: वडा अध्यक्षज्यू नमस्कार
11: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
10: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
11: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
10: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
11: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
7: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
12: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
7: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुन्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
7: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-1990 र 97-46-58-43-87
16: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
16: जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
17: ल अब आँखा खोल त
16: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
18: मन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
19: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
14: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43।
21: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलु
0: बाबा म आज स्कुल जाने मन छैन, आज जाने नि है।
2: किन भयो के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
1: नमस्ते, कति टाइम निकाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
21: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठक्का फुत्किए।
1: ए के भो दौडिदै पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन्।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलर ल्याब तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोद कुंडी नगर पालिक पांच सलेरी सुलखुम्बु विगत देखिने ग्राहक विश्वास जित्ती आएको न्यूज चार कलर ल्याब तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सावर बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841905549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ नि सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।

0: सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को को बाहिर
3: दिदी सुन्तली ढुक्का खोल्नुहोस् न।
2: के भयो यति राति किन दिदी राखे?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले भागेर आगो। दिदी
2: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: हो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
0: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के अरे, नानी त भर्खर 17 कि लाग्यो होइन?
0: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुखलाई घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
10: मद्यपान र धूम्रपान सेवन नगरौं।
9: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
13: देख्नु भएन, औषधि हालेको।
12: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
13: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
12: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
13: विषादीले धेरै नै जोखिम हुन्छ कि
12: हो नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
13: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
12: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
13: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Powerball.
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. Juega ya. Juega responsablemente.
2: संरचना भत्काएको डिभिजन र अन्य संरचना भत्काएको हो. भ्यागुते पानी, बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका त्यस्ता संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाएको उहाँले बताउनुभयो. अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका 10 वटै सब डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी दलको संयुक्त टोली गरी झण्डै 200 जना परिचालन गरिएको थियो. यसअघि पनि अत्तरी आसपासको क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो. महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार देशभर अतिक्रमणमा परेको झण्डै 1,04,000 हेक्टर वन क्षेत्र मध्ये 38% भन्दा बढ़ी हिस्सा कैलालीमा मात्र रहेको छ, जुन झण्डै 38,040 हेक्टर हुन आउँछ. संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका 2 भूटानी राजनैतिक बन्दी रिहा भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र अस्तबहादुर राई रिहा हुनुभएको हो. राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भूटान सरकारले रिहा गरेको थियो. राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपाल स्थित भूटानी शरणार्थी शिविरबाट भूटान फर्किएपछि पक्राउ गरिएको थियो. भूटानमा राजनैतिक बन्दीहरूको रिहाईका लागि अभियान चलाइरहेको मानव अधिकारवादी संस्था ग्लोबल क्याम्पेन फर द रिलीज अफ पोलिटिकल प्रिजनर्स इन भूटान GCRPPB-ले भूटानका विभिन्न जेलमा रहेका 28 जना राजबन्दीलाई अविलम्ब रिहा गर्न भूटान सरकारसँग माग गरेको छ. 2 पूर्व बन्दीहरूको रिहाई खुशीको विषय भएको र बाँकी 28 राजनैतिक बन्दी रिहा नभएसम्म र उनीहरूको अधिकार पूर्ण रूपमा पुनर्स्थापित नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने GCRPPB-का विश्व संयोजक राम कार्कीले बताउनु भएको छ. राष्ट्रसंघको कार्य समूहले पनि यस्तै प्रकृतिका अन्य मुद्दाहरू पुनरावलोकन गर्न तथा तामाङ र राईलाई क्षति पूर्ति उपलब्ध गराउन भूटान सरकारलाई आग्रह गरेको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बैंकिङ कसुरमा सेफ सन्तोष शाह पक्राउ, सुन जस्तै देखिने पहेँलो वस्तुसहित दाङमा 2 युवालाई प्रहरीले समात्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला.
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना.
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो.
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला.

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाजिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज यतिन्जेल हामीले भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित होटल भरिभराउ कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू सेफ सन्तोष शाह पक्राउ परेका छन्। शाहलाई बैंकिङको सुरमा गैराती जनकपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ। काठमाडौं गैरी धारामा रहेको एक रेस्टुरेन्ट खरिदका विषयमा पूरै रकम नदिएको भन्दै शाह विरूद्ध शकुन्तला थापा अधिकारीले मुद्दा दायर गर्नुभएको थियो। जिल्ला अदालत काठमाडौँको अनुमति पाएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका 8 रमानन्द चोकबाट शाहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। दाङको एक होटलबाट सुन जस्तो देखिने पहेलो धातु सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बहुमूल्य धातुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमई नगरपालिका 6 रहेको एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 7 40 वर्षीय रूपलाल गिरी र रूकुम बाफीकोट गाउँपालिका 6 22 वर्षीय दिलीप परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा सूचना अधिकारी डाक्टर हिमबहादुर केसीले जानकारी दिनुभयो। गिरी भारतबाट धातु ल्याई बिक्री गर्न खोज्ने व्यक्ति हुन् भने परियार किन्ने कार्यमा संलग्न व्यक्ति हुन्। उनीहरूको साथबाट सुन जस्तो देखिने धातु बरामद भएको र बजार मूल्य 52,74,000 रूपियाँ बराबरको रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। पक्राउ परेका व्यक्ति र धातुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा खटिने आफ्नो सैन्य स्रोतमा कटौती गर्ने तयारी गरेको छ। लड़ाकू तथा निगरानी विमान ट्याङ्कर युद्धपोत र अन्य महत्वपूर्ण सैन्य उपकरणको संख्या घटाउने उसको प्रस्ताव रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले युरोपेली देश र क्यानाडालाई महादेशको सुरक्षामा बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ। प्रस्तावित कटौती अन्तर्गत F-16 र F-15 यी लड़ाकू विमानको संख्या 100 घटाएर 100 सीमित गरिनेछ। समुद्री निगरानी विमानको संख्या 26 15 घटाइनेछ भने युरोपका लागि उपलब्ध सबै 8 हवाई रिफ्यूलिङ ट्याङ्करहरू विमानहरू फिर्ता लिइनेछ। युद्धपोत र पनडुब्बीहरू पनि हटाइनेछन्। कटौतीपछि अमेरिकाको युरोपेली सहयोगी र क्यानाडाले महादेशको परम्परागत रक्षाका लागि बढ़ी जिम्मेवारी लिनुपर्नेछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल गरे र पहिलो हाफको इन्जुरी समयमा पनि उनले गोल गर्दै अमेरिकाको अग्रतालाई तेब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्ने रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 गोल फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराती 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहायक क्यानाडाले बोस्नियासँग 1-1 गोलको बराबरी खेलेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित होटल भरिभराउ कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान कच्ची तथा पक्की 47 संरचना भत्काइयो राष्ट्रसंघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनैतिक बन्दी रिहा जेलमै रहेका 28 राजबन्दीलाई रिहा गर्न भूटानी मानवाधिकारवादी संस्थाको माग युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी युरोपेली देश र क्यानाडालाई बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत पाराग्वे 4-1 गोलले पराजय। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: के भयो के को हल्ला खल्ला होयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दा एफएम सुन्दा एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू

0: जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
2: खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्ध चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208595 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
4: वडा अध्यक्षज्यू नमस्कार
5: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
4: है के भन्नु वडा अध्यक्षज्यू पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
5: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
4: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
5: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
6: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
7: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
6: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
7: हो र के डेन्टल रे
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
6: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87

0: বন্ধু তুমি তো বিদেশ মনে লাগে রে হো দিদি টুকিকা দুঃখ করার শুরু করার পয়সা চলে না अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भन्यो नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
1: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहु र बुझेर मात्र विदेश जाउ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै युआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुलुखुम्बु
4: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि है
5: के भयो सन्चो भएन
4: होइन यतिकै जाने मन लागेन
5: यतिकै पनि हुन्छ
4: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ सरले कुट्नुहुन्छ
5: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
0: नमस्ते कति टाइमले पाल्नु भयो
5: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
0: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: बत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: के भो दौडिदिई पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदुत कुण्डी नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मुहाउने सर्भर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बक्स पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860321426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु

बन्दगी तिम्रे नाम दिखुकी बिना सन्न सूर्य यो संसार कुछ व्यर्थ र हुँदा तिमी साथमा म बाँच्छु के अर्थ कस्तो आयो जिन्दगीमा हावा हुरी कुरै लग्यो मेरा सारा खुसी हावा सरी हराई तिम्रो सम्झनामा अक्षर घरी घरी तँलाई बच्छु जहिले तिमी आउने बाटो हेरी

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्मी हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एगुरो आज मेरो जन्मदिन हो, याद त छ नि।
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
2: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
3: ल अब आँखा खोला त।
2: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौ नि सर।
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा। एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश।
4: को को बाहिर?
5: दिदी सुन्तले ढुका खोल्नुहोस् न।
4: के भयो यति राति? किन यति राति?
5: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
4: नभन के भयो?
5: मलाई आज घरमा कोही सम्भएको मौका छोडेर

0: बाल हेल्प लाइन को 10-9-8 र महिला आयोग को 11-42 में फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समिति सँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सगरमाथा राष्ट्रीय निकुञ्ज को कार्यालय नाम्ची बजार सोलुखुम्बु को सूचना। सगरमाथा राष्ट्रीय निकुञ्ज कार्यालय को अधिकार प्राप्त अधिकारी लिखित अनुमति नली कुनै पनि व्यक्तिले राष्ट्रीय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ। निषेधित कार्यहरू वन्यजन्तु पक्रन शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुस्या कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न, सफा गर्न, आबादी गर्न, खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीस साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 0385401414। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।

0: नानी त भर्खर 17 की लागि हुन्छ न
1: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
3: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बास सम्बन्ध नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्ष 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भए सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्डचेक सोलु एफएम स्टुडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वरामय अफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएम मा अब तपाईले सुन्न सक्नुहुन्छ

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको
6: लाउन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै जोखिम हुन्छ है क्या नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बो।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु त, हेलो भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
3: ए नानी, के भन्ने रहेछ?
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: गुरुआमा।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। बालबालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका सदनहार।
2: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
2: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा मनोहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: कान्छ ठट्टैमा यो भैसा जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउला।
3: होइन एकान्छा, गीत गाउँदै कता हिँडिस्?
4: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडी संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानी भाषा पढ्ने अनि जापान जाने।
4: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागुया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
3: 98550179779
5: र 01592216। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल किच्चेपाटी।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन?
1: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
3: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
4: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रममा हुने मिति,
4: भर्ना म्याद 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-75 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, कल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

0: नमस्कार स्वयं सेविका दीदी
1: नमस्कार नमस्कार दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य

0: राम्रो हुन्छ भन्नु भएको छ हो त
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
0: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनु पर्छ
2: नेपाल सरकार विज्ञापन
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
5: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुशी नहुनु
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
5: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: check. Sony FM, in studio time.
1: It's 2 p.m. You support the video.
2: Time check ko saath ma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dutu Nagar Palika 5 Solu Khumbu.
3: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: बातचीत स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापिकामा। परीक्षा मिति र स्थान सम्पर्क मितिको भन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पछि फिर्ता नहुने गरी आवश्यकता साथहरू एफए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी दुई प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996653। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स साम्पिङ शेर्पा 9851183782। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173381। श्री गार्मा माध्यमिक विद्यालय सुरु तुतकुण्ड नगरपालिका 7 सोलुखुम्बु।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: लाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसकेँ। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
4: ल, अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
5: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
4: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
6: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
4: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98-059-90-94 र 98-63-68-64-18।
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
6: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गर्दा गाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ गाउन ज्याकेट सुमेकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु मर्म मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ हातेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417718 9843449096 र 9861313472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आत्मीयता यी यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिरनसा
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ती प्रदेश सरकार माछुक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त हुन सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
2: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और प्रिंट रुजुकर को रकम रवारी साधन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्यो।

0: उनको बारे में जानकारी दियौं, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
2: कवारी साबुनको हिन्दी र त्रिपुत रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
4: सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: माई प्रोडक्ट प्रणाली को हो।
1: राष्ट्र को शान किसान
2: सहुलियतपूर्ण वित्तीय पहुँच नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री शरीफको दावी शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई र विश्वकप फुटबलमा भोलि बिहान तीनवटा खेल हुँदै नेपाल खबरमा अब पूरा खबर काभ्रेको नमबुद्ध नगरपालिका वडा नम्बर दुईको बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै आठ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी उपरीक्षक रविन्द्र कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्यालेख गाउँपालिका चारका 22 वर्षीय सुरम लामा, नेपाली सेनामा अमलदारका रूपमा कार्यरत दैलेखका 30 वर्षका बमबहादुर भण्डारी, रोशी गाउँपालिका वडा नम्बर 6का 73 वर्षीय मेघबहादुर तामाङ र रोशी 6का 75 वर्षीय इन्द्रबहादुर तामाङ रहनु भएको छ। यस्तै रोशी 6का 55 वर्षीय राजु तामाङ, रोशी 7की 34 वर्षीय फूलमाया तामाङ, रोशी 7की 60 वर्षीय माया लामा र रोशी 8की 60 वर्षकी प्यारी माया तामाङको पनि ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर 6मा रहेको सुगुहे जाँदै गरेको यात्रुभागवश हिजो बीपी राजमार्ग अन्तर्गत नमबुद्धमा दुर्घटना परेको हो। दुर्घटनामा घाइते भएका 16 जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। यसैबीच काभ्रेमा भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। घटनाको वास्तविक अवस्था कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न कार्यदेश पाएको समितिलाई 7 दिनको समय दिएको दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एकजना मजदूरको ज्यान गएको छ। देउखुरी कालामाटे सिट्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गढवा गाउँपालिकाका 45 वर्षीय लालमन यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बिटुमन तयार गर्ने ठाउँमा एस्काभेटर चालक अनिल कुमार थालुले बालुवा फालेका थिए। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9 अर्ब रूपियाँ बराबरको स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जाका रूपमा रूपान्तरण गर्न मदत गर्नेछ। वायु प्रदूषणका कारण विश्वभर कुल ग्राहस्थ उत्पादनको झण्डै 6% बराबरको आर्थिक क्षति हुने गरेको छ र नेपालमा यसको असर कति छ भनेर अध्ययन गरिने उहाँले बताउनुभयो। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गर्न सकिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकम 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ। तर वातावरणविद प्रकाश लामाले यो ऋणको जिम्मेवारी पनि सँगसँगै आउने भन्दै इट्टा उद्योग, प्रदूषणयुक्त गाड़ी र परम्परागत चुलो जस्ता स्रोतलाई लक्षित गरी प्रयोग गर्नुपर्नेमा सुझाव दिनुभएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन नसकेका हुन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका वडा नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकाले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताउनुभयो। यसैगरी बुटौलको मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएकोले मेसिन सञ्चालन नसकेको मेयर विमला अर्यालले बताउनुभयो। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। प्रयोगविहीन मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने अस्पतालका व्यवस्थापक सीमा काफ्रेले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध अवसरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333 493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईभीए विशेषज्ञ डाक्टर रश्मि श्रीष्टका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरण असन्तुलन देखिएको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटना मध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखाएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिक को प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मोनोपोज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी आउने गरेको छ। विश्वमा हरेक 6 दम्पति मध्ये एक दम्पति निसन्तानबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीष्टले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। विदेशको खबर, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ईरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जालले एक्समा पोस्ट गर्दै शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आइपुगेको बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र ईरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। ईरानका विदेश मन्त्री अब्बास अलगराचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ तर पूर्व शर्तहरू पूरा हुन बाँकी रहेकाले अहिले सम्झौता हुने कुरामा निश्चिन्त नहुन उहाँको चेतावनी छ। उहाँका अनुसार ईरानको आणविक कार्यक्रम प्रतिबन्ध फुकुवा र ईरानको रोका सम्पत्ति खोल्ने योजनामा सहमति हुन बाँकी छ। उहाँले हर्मुज जलमार्गमा ईरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गर्ने बताउनुभयो। अब खेल खबर, फिफा विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। भोलि बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:00 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभनियासँग 1-1 बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। घरेलु भूमिमा 32 वर्ष पछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। नमस्कार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै 9.5 अर्ब रूपियाँको योजना। 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। र इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री शरूफको दावी। शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
9: सालिनदीको सिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन।
14: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
15: के भो दौडिदिई पो आइस त
14: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
15: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
16: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो?
17: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलोदूत कुण्डु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोषहरू पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

अमेरिकाको ग्रिन कार्ड नभए जान्न ए अमेरिकाको ग्रिन कार्ड नभए जान्न यत्रो

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुमी हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684 18।
3: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको सागर स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको सागर स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको सागर स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको सादा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ तिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879652 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चुकिया।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्चल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सपेन्सको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842803000।

0: नमस्कार, पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनवा एफएम 101.2 MHz बाट देश का विभिन्न भाग www.sunwafm.com बाट संसार भरक प्रसारण भईर अपराह 4 बजे सुरु हालचाल लिएर आईपुगे म सरस्वतीपुरी। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी शुद्धिकरण सुदृढ़ीकरण रूपांतरण का लागि गठन गरिएको कार्यदल प्रदेश स्तरमा सुझाव संकलन शुरू गर्न थालेको छ। गत फागुन 21 गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनता बीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको जनाइएको छ। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार कार्यदलले आज बागमती प्रदेश संगठन कमिटिको समन्वयमा काठमाण्डुबाट सुझाव संकलन अभियान शुरू गरेको हो। बागमती प्रदेश संगठन कमिटिको बैठक शुक्रबारदेखि शुरू भएको र बैठकपछि सुझाव संकलन पनि भेला आयोजना गरिएको वहाँले जानकारी दिनुभएको छ। गत जेठ 10 गते सम्पन्न एमाले सचिवालयको 8 बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। जेठ 26 गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेश स्तरमा सुझाव संकलन गर्ने कार्यतालिका निर्धारण गरिएको जनाइएको छ। कार्यतालिका अनुसार असार 2 गते कोशी प्रदेश, असार 4 गते लुम्बिनी प्रदेश, असार 6 गते सुदूरपश्चिम प्रदेश, असार 8 गते कर्णाली प्रदेश, असार 11 गते गण्डकी प्रदेश, असार 13 गते मधेश तथा असार 16 गते राजधानी विशेष प्रदेश र असार 17 गते सम्पर्क समन्वय विशेष प्रदेशमा सुझाव संकलन गरिने जनाइएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर 2 को बुच्छाकोटमा हिजो भएको बस दुर्घटनामा सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। घटनाको वास्तविक अवस्था कारण तथा जिम्मेवारी पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्ने कार्य दिशा पाएको समितिलाई 7 दिनको समय दिएको प्रहरीले जानकारी दिएको छ। नेपाल सरकारले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9.25 अर्ब बराबर रूपियाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना संचालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने जनाइएको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न मद्दत पुग्ने जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आएको बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्तादेखि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोली पारोएगेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमिएन बोबाडिल्लाको पहाड़ गोलबाट अमेरिकाले अग्रता लिएको छ। यसअघि 31 मिनटमा फोलारिन बागोगुनले गोल थपे। पहिलो हाफमै इन्जुरी समयमा फ्लोरा लिनले नै व्यक्तिगत 2 गोल गर्दै अमेरिकाको अग्रतालाई तीव्र बनाएका थिए। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385260 मा फोन वा solia@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुनु हालचाल सकियो। साँझ 5 बजेको सुनु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलिया एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति टाइमले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
6: ए के भो, दौडिदिए पो आइस त।
5: नाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
6: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
7: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
8: मद्यपान र धूम्रपान सेवन नगरौं,
9: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अक्सिड प्रिंटिंग प्रेस सुनोदत कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बू विगत देखिने ग्राहक विश्वास जित्ती आएको न्यूज चार कलरिया तथा सोलामाई अक्सिड प्रिंटिंग प्रेस थप सेवाहरू का साथ में सबै सँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सुजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सर्भर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन खुम्बु
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: हाम्रो के दोष सर पक्रिनु भएको सर
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
7: हामी त जन्ती गएका त हौ सर
6: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
5: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
6: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
7: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
6: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
8: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संग्रहालय

हेलो हेलो नमस्ते नमस्कार सम्पूर्णमा स्वागत छ कार्यक्रम गीत गीतको बसाइली लिएर सदाश्री प्राविधिक मित्रको साथमा म कार्यक्रम प्रस्तुता शर्मिला पुरी उपस्थित भइसकेका छौं। तपाईँको रेडियो सेटमा गुन्जन थालिसकेका छौं र सदाजी आज पनि हामी साढे पन्ध्रदेखि चार बाहन्नसम्म तपाईँहरूसँग रहेर मजाले तपाईँको रोजाईमा सफल गीतहरू सुन्नेछौ, तपाईँसँग कुराकानी गर्नेछौ, तपाईँको गाउँठाउँको मौसमको अवस्था के छ, तपाईँको हाल खबर के कस्तो छ त भन्ने विषयमा कुराकानी गर्दैछ। आज पनि हामी कार्यक्रम गीत गीतलाई चाहिँ एकदमै रमाइलो बनाउनेछौ, मनोरञ्जन दिने र लिने काम भइ नै हाल्छ है। पुगिनी हाम्रो प्यारा प्यारा श्रोताहरू कार्यक्रम गीत गीतको पर्खाईमा हुनुहुन्थ्यो होला, तपाईँको पर्खाईको समय समाप्त भइसकेको छ र एकदमै मिठा मिठा गीतहरू चाहिँ लिएर तपाईँको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौं र तपाईँले चाहिँ 97964952996 कल गरेर कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ। फेरि पनि जानकारी गराउन चाहे 97964952996 यो मार्फत कार्यक्रममा सहभागिता जनाउनु होला भन्दै चाहिँ ढिला नगरिकन सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

0: युगका क्लिप शुरू हामीले सुनिसकेका छौं र तपाईले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 9764952996 सिका कल गरेर कार्यक्रममा सहभागिता जनाएपछि आफूलाई मन परेको गीत रोज्न पाउनुहुनेछ। त्यसको लागि हामीले टेलिफोन लाइन अघि नै खुला गरिसकेका छौं र तपाईँको फोन लिएर तपाईँको रोजाइमा सफल गीत सुन्न चाहिँ हामी एकदमै तयारी अवस्थामा छौं। यहीँपट्टि पनि अलिकति असार लागिरहेको छ। गाउँ घरमा अवसारको समयमा चाहिँ एकदमै धेरै काम हुन्छ नि त, धेरै कामको चपेटी हुन्छ। त्यही भएर पनि धेरैजना साथीहरू यो समयमा काम व्यस्ततातिर हुनुहुन्छ होला। कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्न तर्फ लाग्नु। कहाँबाट को हुनुहुन्छ? हेलो ओहो, हेलो भन्दैथ्यो, उहाँको फोन डिस्कनेक्ट भएको छ। पुनः प्रयास गर्नुहोला। 9764952996 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु। प्रतिदिनै कामतिर हुनुहुन्छ, कामको व्यस्ततातिर हुनुहुन्छ भने चाहिँ कार्यक्रममा अन्तिमसम्म सुनेर तपाईँले भरपूर मनोरञ्जन लिन पाउनुहुनेछ। कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, स्वागत गरौं। कहाँ आएको हुनुहुन्छ? हेलो
1: नमस्ते
0: हजुर, कति धेरै नमस्ते गर्नुभयो त नि अनि।
1: हजुर नमस्ते त गर्नु परिहाल्नु भा, हजुर रिसाउनु हुने भनेर।
0: ओहो, म तपाईँसँग किन रिसाउनु, म त खुसी हुन्छु नि तपाईँहरू कार्यक्रममा सहभागिता जनाउँदा है। अनि कहाँबाट को बोल्नुभयो?
1: म सबिन तामाङ।
0: सबिन तामाङ खोटाङबाट बोल्दै हुनुहुन्छ?
1: हजुर सबै पनि।
0: सबिनजी, अनि तपाईँको हालखबर के छ त?
1: मेरो सबै ठिकै छ हजुर, के छ बरू सुनाउनुहोस् न।
0: हाम्रो पनि हालखबर चाहिँ एकदमै ठिकठाक छ भन्नुपर्छ। अनि के गर्दिनु हुन्छ सुनैमा?
1: हजुर यो प्रोग्राम सुन्दै बस्ने
0: बसाएँ। अनि असार लागेको छैन जस्तो छ नि त हाम्रो सबिनजीलाई।
1: हजुर
0: असार लागेन छ जस्तो छ तपाईँलाई। अनि के छ त अहिले विशेष तपाईँको गाउँतिरको अहिले कामको माहौल चाहिँ के चल्दैछ?
1: काम मकै दोहोरी काम हुँदैछ भर्खर
0: भनौँ न। धान रोप्नुहुन्छ कि रोप्नुहुन्न त?
1: अब धान साउनमा मात्र।
0: ओहो ल ठिक छ सबिनजी। अनि खासै लिनुभयो कि बाँकी छ?
1: बाकी छ
0: हजुर, बाँकी छ। ओहो ल ठिक छ, बिस्तारै खाजा लिनु होला। कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि कुन गीत राखौँ आज? सबिनजी तपाईँको लागि अवश्य यो गीत राखि नै हाल्छौँ हामी। आफ्नो नजिकको पाँचजना साथीहरूलाई सम्झनु है।
1: सर्वप्रथम त हजुरलाई सम्झिन चाहन्छु र सुलेखेम होल टिममा सम्झिन चाहन्छु र साथीहरू त धेरै हुनुहुन्छ, सम्पूर्णलाई गीत सुनेर इन्जोय।
0: ओहो, हामी नेटवर्क पनि के भइरहेछ है, अलिकति असार लागिसके नेटवर्कले पनि हामीलाई मजाले साथ दिँदैन। त्यही भएर पनि हामीले मजाले कुरा गर्न पाइरहेको चाहिँ हुँदैनौ, केही छैन। तर तपाईँले चाहिँ हामीलाई नबिर्सिनु होला, फोन ट्राई गर्नु नछोड्नु होला भन्न चाहन्छु म। र सबै तामाङ हुनुहुन्थ्यो भुटाङको साथी, उहाँले पनि एकदमै मिठो गीत रोज्दै भने चाहिँ साथी सुत्नु भएको छ। र अब भने चाहिँ हामी जाँदै नै छौँ सबिनजीको रोजा सफल गीत सुन्नतर्फ है। एकदमै मिठो गीत रोज्नु भएको छ छट्ट रुमाल क्या मालु भन्ने गीतको बोल रहेको छ। यो गीत कुन मुभीबाट लिएको हो भन्ने त हाम्रो सम्पूर्ण साथीहरूलाई थाहा छ भने छ। यात्रा मुभीबाट लिएको गीतमा चाहिँ आवाज गर्नु भएको छ मिलिना राई र धर्मेन्द्र सिवानको आवाजमा रहेको यो मिठो गीत हामी एकैछिन सुनौ। गीत पश्चात दुई भने छुट विचार दिइरहनु, जोडिनेछौ विश्राम पश्चात फेरि आउँछौ।
2: रुमल क्या मालूम फूटेको खल्तीमा, रुमल क्या मालूम फूटेको खल्तीमा, माफी नहुन्छ।

ভাষা চলছি

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई द सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: तपाईँ सक्षम पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलु खुम्पू जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-46-41-74 र फुल शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82 सोलु तिखुण्ड नगरपालिका वडा नम्बर 10 साथी

0: कार्यक्रम मितिगीतको यो भनेपछि पहिलो अनि छुट विश्राम रहेको थियो। पहिलो अनि छुट विश्रामै पनि हामीले भर्खरै पार गरेर भने कार्यक्रम मितिगीतको विषयलाई लिएर फेरि पनि तपाईँको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई। यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम मितिगीतलाई सुनिरहनु भएको छ भने अझै पनि हामीसँग चारवटा विधायक गीतहरू बाँकी रहेका छन्। कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्न तर्फ लागि नै हाल्छु म। कहाँबाट को हुनुहुन्छ? हेलो,
1: हेलो, गुड
0: आफ्टरनुन। नमस्ते, नमस्ते दिदी। गुड आफ्टरनुन, नमस्ते, नमस्कार हजुर। कहाँबाट को बोल्नुहुन्छ?
1: उदयपुरबाट
0: सलिना परिवार बोल्नुहुन्छ?
1: हजुर।
0: सलिनाजी, आराम कसरी हुनुहुन्छ नि? के गर्दिनुहुन्छ यस समयमा? ओहो, वस्तु चलाउँदै हुनुहुँदो रहेछ नि। एकदम मजाले हावाको आवाजहरू आइराखेको छ है। अनि खाजा लिनुभयो कि बाँकी छ त? हाम्रो चाहिँ खासा बाँकी छ, हामी प्रोग्राम सकिने खाजा लिन्छौँ भन्नुपर्छ। अनि गोठाला गर्दै हुँदो रहेछ, कतिजना हुनुहुन्छ पनि? हो, एक्लै हुनुहुन्छ? ठिक छ, पानी त परेको छैन नि? पछि पनि एकदमै मिठा मिठा गीतहरू सुन्दै गोठाला गर्नुहोला सलिनाजी। कार्यक्रममा सहभागिता जनाउनु भएको छ, कुन गीत राख्नु तपाईँको लागि? पछि पनि तपाईँको लागि यो गीत चाहिँ हामी अवश्य राख्छौँ। आफ्नो नजिकको पाँचजना साथीहरूलाई सम्झनुहोस् है।
1: हुन्छ, फर्स्टमा चाहिँ दिदीहरूको लागि र साथीहरू सम्झिनु पर्दा सुमना परियर, सुमन परियर, मनिषा परियर र
0: साथी सलिना परिवार हुनुहुन्थ्यो। उदयपुरको साथी एकदमै मिठो गीत रोज्थ्यो भने साथी सुन्नु भएको छ। आज अब पनि श्यामी सलिना सिकी रोजाइमा सफल गीततर्फ जानेछौ। एकदमै मिठो, एकदमै मिठो गीत रोज्नु भएको छ। गीतको बोल रहेको छ पहिलो हाँसो पहिलो बोल। गीतमा आवाज भर्नु भएको छ अंशु पन्त र सुरेश लामाको आवाजमा रहेको यो मिठो गीत एकैछिन सुन्यौं। गीत पश्चात फेरि आउँछौं।

0: आहा एकदमै इच्छुक गीत हामीले सुनिसकेका आफ्नो जीवनको रंग नै हरायो अचानक कहीँ रघु साथी टेलिफोन लाइनमा हुनुहुन्छ स्वागत गर्न तर्फ लागि नै हालौ कहाँबाट को हुनुहुन्छ हेलो
1: जी नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ उदयपुरबाट गुरी मगर बोल्दै हुनुहुन्छ के छ गुरुजी हालको भयो अनि के गरिदिनुहुन्छ समयमा
1: तपाईँको
0: तरकारी टिप्दै हुनुहुन्छ के तरकारी टिप्दै हुनुहुन्छ मलाई पनि अलिकति पठाइदिनु पर्यो है टिपिसक्नु भयो कि टिप्दै हुनुहुन्छ त
1: हजुर मैले चारला टिपेँ
0: एक दुई तला टिपेर जाने त है मजाले टिपेर गएर मिठो बनाएर खानु होला है
1: हुन्छ दिदी
0: ठिक छ गुरुजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ कुनै विचारको तपाईँको लागि
1: हुन्छ मलाई
0: पछि पनि तपाईँको लागि यो मिठो गीत हामी राख्छौ आफ्नो नजिकको बानीवाला साथीहरूलाई सम्झनुहोस् है हुनुहुन्थ्यो यो एकदमै मिठो गीत रोसी भने साथी सुत्नु भएको छ र भनेपछि हामी एकदमै मिठो गीत सुनेर जानेछौँ गुरुजीको रोजाइमा सफल गीतको बोल रहेको छ इसाराले बोलाउनु पर्दैन उनी गीतको बोल रहेको छ भने गीतमा आवाज मर्नु भएको छ भूपेन्द्र सिंह र दिपाज ठाकुर आवाजमा रहेको यो मिठो गीत हामी एकैछिन सुनौ पश्चात दोस्रो अन्तिम विश्रान्ति हामी मोडिनेछौ विश्राम पश्चात फेरि आउँछौं

0: अत्यधिक दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी तिमी पनि कस्तो सामानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमोमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
0: ल सुन बहिनी, सुरु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार।
1: लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुन्द नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका पाँच कोलेरी।

सेवा अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

कार्यक्रम गीत गीतको यो हुने थियो दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अन्तिम विश्रामलाई पनि हामीले भोकरी पार गर्दै भने कार्यक्रम गीत गीतको विषयलाई लिएर फेरि पनि तपाईँको रेडियो सीटमा हामी उपस्थित भइसकेका छौं र सुन्नुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलवा एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ। राज्य पनि हामीसँग दुईवटा विधाका गीतहरू एकदम मिठा मिठा गीतहरू बाँकी रहेका छन्। आउन सक्नुहुने 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। पक्कै पनि धेरैजना साथीहरू आफ्नै कामको व्यस्ततातिर हुनुहुन्छ भने चाहिँ कार्यक्रममा अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जन लिनुहोला भन्न चाहँदैछु। एकदमै मिठो गीततर्फ नै जानेछु। एकदमै मिठो गीत रहेको छ, तिम्रै मायाले मलाई हाँस्न सिकायो भन्ने गीतको बोल रहेको छ। यो मिठो गीत एकैछिन सुनौ, गीत पश्चात फेरि आउँछौं।

एकछिनको मिठोगी थामीले सुनिसकी गाँस्नु तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो भन्ने गीतको बोल रहेको थियो। रघुवंशी हामीसँग अन्तिम गीत बाँकी रहेको छ है 97464 लाइन भएर आउन चाहनुहुन्छ भने चाहिँ तपाईँको लागि हाम्रो टेलिफोन लाइन एकदमै एकदमै एकदमै खुल्ला रहेको छ। फटाफट आउनुहोला र कार्यक्रमको अन्तिम चरणमा आउँदै गर्दा चाहिँ तपाईँले हामीसँग कुन गीत बाँकी रहेको छ भन्ने कुरा थाहा पाएको हुनुपर्ने छ। र यदि तपाईँले थाहा जानकारी तपाईँलाई छैन भने चाहिँ कार्यक्रमलाई अन्तिमसम्म सुनेर तपाईँले भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। र जति नै तपाईँले कार्यक्रममा सहभागिता जनाएर चाहिँ कार्यक्रममा

बैंक रेडियो सेशनमा पुर्याउनको निमित्त भरपूर सपोर्ट मिलेको थियो। प्राविधिकमा हुनुहुन्थ्यो रविनजीलाई पनि म विशेष धन्यवाद दिँदै कार्यक्रमको अन्त्यमा एकदमै मिठो राष्ट्रिय भावनाले समितिको विचारदेखि आजको कार्यक्रम गीत गीतको बसाईबाट हुने म कार्यक्रम प्रस्तुता सौमीलाई पनि विदा हुन्छु। नमस्कार।

0: समयमा लन्च भइरहेको
1: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
1: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
1: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
1: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाई ओखलढुङ्गा
2: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842803000

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सरू एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sarwafm.com बाट संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सरू हालचाल लिएर आइपुगे म सरस्वती पुरी। भारतीय पर्यटकको मुख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यति बेला भरि भराउ बनेको छ। लेक साइड क्षेत्रमा पर्यटकको चहल पहल बढ्दा डुंगा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्याधिक व्यस्त देखिएको हो। फेवातालमा एकै दिन 5,000 भन्दा बढ़ी पर्यटकको डुंगा सयर गरेको डुंगा व्यवसायीहरूले बताएका छन्। तालमा दिनभर डुंगाको आवश्यक बाक्लो रहँदा व्यवसायीहरू उत्साहित बनेका छन्। यसै गरी अन्नपूर्ण क्षेत्र लगायतका आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ। पर्यटकको बढ़दो चासँगै पोखराका अधिकांश होटल भरि भराउ भएका छन्। होटलहरू पर्यटकले भरिएपछि व्यवसायीहरू खुशी देखिएका छन्। भारतीय पर्यटकको अत्याधिक चापका कारण लेक साइड तथा मुख्य पर्यटकीय क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाइएको छ। हुम्लाको सार्की गाढ गाउँपालिकामा पर्ने थङनामा कर्णाली करिडोरको भीड़बाट खसेको ढुंगाले लागेर एक किशोरीको मृत्यु भएको छ। सार्की गाढ गाउँपालिका चार गैरी सायाकी 15 वर्षीय पवित्र साउ शनिबार बिहान गाईवस्तु चराउन जंगल जानु भएको थियो। बिहान करिब 10:30 बजे करिडोरको माथिल्लो भागमा अचानक खसेको ढुंगा लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक परीक्षक शंकर पोखरेलले जानकारी दिनुभएको छ। घटनाको जानकारी बिहान 11:50 बजे प्रहरी चौकी सर्की गाडमा पुगेपछि प्रहरी हवलदार गोवर्धन परियारका नेतृत्वमा 4 सदस्य टोली घटनास्थलमा खटिएको थियो र उक्त घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलट सहित 5 जनाको ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लीडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार सेन्टर जितेन्द्र शर्मा, अग्निवीर वायु खेमा रामकुवावत र अग्निवीर वायु दासिम आलमको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबल आयोजक अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोली पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिलाको पार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385200016 फोन वा sarwafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 7 बजे सुरु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि sarwafm सुन्दै रहनुहोला। नमस्कार।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आम्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843980652, 9824747718, 9843349096 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
4: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
5: होन्डाका विशेषताहरू
6: जापानिज उच्च प्रविधिबाट उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाउ र भरपर्दो,
6: अफ रोडका लागि पनि उपयुक्त
5: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
6: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू
6: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
5: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
6: एक्सपेन्सको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाई, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: रत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
2: खेतबारी जोत्न छोपाई गर्न ढ्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
4: हेसा हेसा

0: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घाँसपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जुन बेसी उपभोक्ता समिति सुनिश्चित
1: हिंसाबाट बचाउ र बचाओ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: किन नि? के भयो? सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए, कुरा त्यस्तो थियो? नहेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फत्तरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
5: ए, के भो दौडी पो आइस त?
4: नाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
5: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
6: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो?
7: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: ऑरेंज चार कलरिया तथा सोलामाई ऑफसेट प्रिंटिंग प्रेस सुनोदत कुंड नगर पालिका पांच सलेरी स्कूल खुम्बू विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई ऑफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239089 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कलेरी सुनखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ नि सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: कर दुख उत्ति करे भैस
1: विनय जाने थुप्रै उपाय तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को बाहिर
3: दिदी सुन्तली ढुका खोल्नुहोस् न।
2: के भयो यति राति किन दिदी राखे?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: मलाई आज घरमा कोहीसँग भएको मौका सोधेर त्यो तल्लो घरको माइला दाईले भागेर आएको। दिदी
2: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
1: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: हो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर

0: नानी त भर्खर 17 की लागि हुनु न
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमाएछन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
1: असार सुरु हुने लाग्दा गाउँघरमा रोपाईको चतारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: कृषिलाई प्राधान्य दिने हो भने असारे गाउनु नै पर्छ, तिन काते बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ। यो
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण
1: र राष्ट्रिय खुला महिला

0: बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान चारवटा खेल हुँदै
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-33-4-93-555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल प्रहरीले काभ्रेको नमबुद्ध नगरपालिका वडा नम्बर 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपाधीक्षक कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हिजो बनेपाबाट रोशी खारपा तर्फ गुडिरहेको बस सड़कबाट झण्डै 300 मिटर तल खस्दा 8 जना यात्रुको ज्यान गएको थियो। दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुलेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रोशी गाउँपालिका 6 का 73 वर्षीय मेघबहादुर तामाङ, 55 वर्षका राजु तामाङ र 75 वर्षका इन्द्रबहादुर तामाङको ज्यान गएको छ। यस्तै रोशी 7 की 34 वर्षीय फूलमाया तामाङ र 60 वर्षीय माया तामाङ, रोशी 8 की 60 वर्षीय प्यारी माया तामाङ तथा दैलेख घर भई त्रिनेल दल गन भकुण्डेवेसीमा कार्यरत नेपाली 30 वर्षीय अमलदार बम बहादुर भण्डारी र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 की 22 वर्षकी सुमी तामाङको पनि ज्यान गएको छ। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ।
0: दाङमा एक्सावेटरले फालेको बालुवामा पुरिएर 1 जना मजदूरको ज्यान गएको छ। देउखरी कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गडवा गाउँपालिकाका 45 वर्षीय लालमणि यादवको एक्सावेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढ़वालले जनाएको छ। बिटुमेन तयार गर्ने ठाउँमा एक्सावेटर चालक अनिल कुमार थारूले बालुवा फालेका थिए। यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थागडामा कर्णाली करिडोर माथिबाट खसेको ढुंगाले लागेर 1 किशोरीको ज्यान गएको छ। बिहान जंगलमा गाई बाख्रा चराउन गएको बेला ढुंगाले लागेर सर्खेगाड गाउँपालिका 4 गैरीसायाकी 15 वर्षीय पवित्र साउदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायक उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
7: सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी अलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यकाका 27 वटा सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2,869 घरधुरी भत्किएका र 5,706 परिवारका 16,843 जना विस्थापित भएका तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाट बाहिरी छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10,424 जना मध्ये जम्मा 718 जना अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेका र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जेएनजी अलायन्सकी असुन्दा पौडेलले विस्तार चियापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर देखिएको छ।
0: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले देशमा स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको आरोप लगाउनु भएको छ। नयाँ शक्ति स्थापना दिवसको कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा सेलिब्रेटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभयो। उहाँले अहिलेको अवस्थालाई विचार शून्य युग भन्दै सामाजिक सञ्जालको गाली गलौज र तर्कहीन बहसले लोकतन्त्र कमजोर बनाइरहेको उहाँको तर्क छ। प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्तलाई सर्वसाधारणले अनावश्यक ठान्ने परिस्थिति दुखद भएको उहाँले बताउनुभयो। यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलहरू आफ्नै कमजोरीको कारण पतनको मार्गमा रहेको र नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको दावी गर्नुभयो। अर्थशास्त्रको रचनात्मक थुम्छ नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अत्यन्त आवश्यक रहेको छ। यस्तै नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अन्त्य आवश्यक रहेको उहाँको भनाइ छ। राष्ट्रपालले विज्ञान प्रविधि र मध्यम वर्गको भावना बुझेकोले सफलता पाएको तर वैचारिक धार दक्षिणपन्थी ढल्काईमा रहेको उहाँको टिप्पणी छ। पुराना शक्तिको विकल्पमा कम्तीमा दुई प्रमुख वैकल्पिक शक्ति एउटा राष्ट्रपा जस्तै दक्षिणपन्थी र अर्को प्रगतिशील मध्य वामपन्थी हुनुपर्ने उहाँको धारणा छ।
7: नेपालमा मनसून भित्रने औसत मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपासमा छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन भने ढिलाइ भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुरासैनीका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रेको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। पोहोर सरदर मिति भन्दा 15 दिन छिटो जेठ 16 गते नै मनसून नेपाल प्रवेश गरेको थियो तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण छ। यसैबीच आज सुदूरपश्चिम र कर्णाली बाहेक सबै प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै दोलखाको जिरीमा 23 मिलिमिटर वर्षा मापन भएको छ।
0: काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा डुबान जोखिम भएका 128 ठाउँ पहिचान गरेको छ। यसबाट झण्डै 8,315 परिवार प्रभावित हुने महानगरको अनुमान छ। महानगरका विपद व्यवस्थापन प्रमुख अनिरूद्ध नेपालका अनुसार वडा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। प्रभावितको संख्याका आधारमा वडा नम्बर 16 सबैभन्दा बढ़ी प्रभावित हुने देखिएको छ, जहाँ झण्डै 1600 परिवार जोखिममा छन्। महानगरले विपद पूर्व तयारी तथा प्रतिकारीय योजना तयार पारेको छ। यस अन्तर्गत 11 विभागलाई जिम्मेवारी तोकिएको छ। महानगरले विपदका बेला प्रयोग हुने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान गरेको छ। कार्यवाहक मेयर सुनिता डंगलले पूर्वाधार र सरसफाई कार्य नियमित गर्न विपद व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ। नदी तथा ढल सरसफाईका लागि दैनिकै 30 जना जनशक्ति परिचालन भइरहेको महानगरले जनाएको छ।
7: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: एयरटेल अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो, काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, वैकल्पिक भनिएका शक्तिहरू विचार शून्य देखेका जनमतका अध्यक्ष सिके राउतको टिप्पणी, देशमा कम्तीमा 2 प्रमुख वैकल्पिक शक्ति चाहिने बाबुराम भट्टराईको भनाई, आज जुन 13 तारीक अर्थात नेपालमा मनसून भित्रने औसत मिति, अझै केही दिन लाग्ने लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9 अर्ब रूपियाँ बराबरको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा हुनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न मदद गर्नेछ। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गरिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकममा 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ।
7: सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा 1 वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख छ। यस्तै वार्षिक कार्यक्रम अनुसार 66 केवी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। यसैगरी 33 केवी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने सरकारको लक्ष्य छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 79 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता थप गर्ने कार्यक्रम रहेको छ। आउँदो आर्थिक वर्षमा 12 प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य छ।
0: जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईवीएफ विशेषज्ञ डाक्टर रश्मि सिरिजका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यो प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखिएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मेनोपज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये 1 निसन्तानपनबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्ने जोड़ दिनुभयो।
7: नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोग गर्न आउन सकेका छैनन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका वडा नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकोले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताउनु यसैबीच बुटवल मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। रामगाममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
0: सगरमाथा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका गरी 53 सगरमाथा आरोही चीनमा सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन सगरमाथा एडभेञ्चर फेस्टिभलमा आरोहीहरूलाई सम्मान गरेको नेपाली दूतावासले जनाएको छ। पूर्व उपसभामुख इन्दिरा राणा मगर र नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनालले 29 चिनिया र 24 नेपाली आरोहीलाई सम्मान पत्र प्रदान गर्नुभएको छ। नेपालमा पर्वतीय पर्यटनको प्रवर्धन तथा नेपाली र चिनिया पर्वतारोहण तथा पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले जानकारी दिनुभयो।
7: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
1: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
10: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
1: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ, समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले शान्ति अहिलेसम्मकै नजिक आएको भन्दै सम्झौता हुने चरणमा पुग्ने बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अराघचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ। तर यही बेला इजरायलले दक्षिणी लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि 1 जनाको ज्यान गएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ। आक्रमणका कारण दक्षिणी लेबनानको बिन्त जबेलमा कैयौं आवासीय घर र सरकारी भवनहरू ध्वस्त भएका छन्। इरानी संचार गणमाध्यमहरूले नयाँ सम्झौता भएमा लेबनान सहित सबै मोर्चामा चलिरहेको युद्धको अन्त्य हुने बताएका छन्। तर इजरायलले लेबनानमा कब्जा गरेको भूमिबाट तत्काल पछि हट्ने आफ्नो कुनै योजना नरहेको बताएको छ। इजरायली सेनाले आज एक आदेश जारी गर्दै दक्षिणी लेबनानका 20 शहर र गाउँका बासिन्दाहरूलाई तत्काल घर छोडेर जहदानी नदीको उत्तरतर्फ जान चेतावनी दिएको छ।
12: भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पायलट सहित 5 ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, पायलट फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र सिंह, अग्निवीर वायु खेमा राम कुवावत र अग्निवीर वायु दानिश आलमको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। एकजना सह पायलट घाइते भएका छन्। भारतीय वायुसेवाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा परेको र 5 कर्मचारीको मृत्युमा संवेदना व्यक्त गरेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि 2 भएर आगलागी पनि भएको थियो। भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गर्दै आएको विमान नियमित उडानको क्रममा दुर्घटनामा परेको हो।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार 1 हुने भएको छ। काठमाडौँको किर्तिपुर कवर हलमा हुने प्रतियोगितामा मुफसलका 3 सहित 8 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। मुफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएशन, कास्की सुनसरी बास्केटबल एसोसिएशन र लुम्बिनी प्रदेश रहेका छन्। बाँकी काठमाडौँ उपत्यका आईएएस नेपाल, लेट्स गो बास्केटबल एकाडेमी, ट्रेनिङ ग्राउण्ड, बुढा नीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन्। उपाधि विजेताले 50,000 तथा उपविजेताले 30,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनौट गरी साभा महिला च्याम्पियनशीपमा सहभागी गराइने संघले जनाएको छ। लीग कम नकआउट ढाँचामा हुने प्रतियोगिताको फाइनल खेल असार 6 हुनेछ।
12: र फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7:00 हाइटी र स्कटल्याण्ड तथा बिहान 10:00 अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोन भिनियासँग 1-1 बराबरी खेल्यो। आयोजक अमेरिकाले पाराग्वेलाई 4-1 हराएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रौँ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बेलुकीको 6 बज्यो।

0: आजभोलि सीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो लो यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त कतै चाहिँ लागौँछ त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिउ नि
2: बारिशमा लग सृजना गरी धुमेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: युवा कृषि पर्यटन मार्फत समृद्ध माप्यदूत कोशी समावेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्यदूत कोशीको समृद्धि माप्यदूत कोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 MHz www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ स्थानीय दुर्गापोक्स वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो बुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हक जानकारीको लागि सम्पर्क नम्बर 0335 5576 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil/np मा लगइन गरी हेर्न सक्नेछ

0: radio next to your heart.
1: Solu FM 101.2 megahertz.
2: Priya Shrota, Aba Prasaran Hudeta, TWR Nepal ko prastuti, Karikram Nari Asa, Karikram Sunera, Asisit Hunohos.
3: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा
2: प्रिय दिदीबहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदीबहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

जयजसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ नारी आशाको अर्को नयाँ श्रृंखलामा। मेरो नाम ममता नेपाली हो र म यहाँहरूको बीचमा आज पनि एउटा विशेष भाग लिएर उपस्थित भइसकेको छु। तपाईँसँग भिडियोमा भेट्न पाउनु हप्ताभरिको मेरो सबैभन्दा खुशीको क्षण हुने गर्छ, किनकि फिजिकली नभए पनि हामी रेडियोको माध्यमबाट भए पनि एकअर्कालाई भेट्न पाउँछौ, एकअर्काको कुराहरू सुन्न पाउँछौ। र यो हप्ता विशेष धन्यवाद दिन चाहन्छु यहाँहरूले पठाउनु भएको प्रतिक्रियाहरूको लागि। हामीले यो महिनेभरि गर्भवती महिलाहरूसँग सम्बन्धित जुन कार्यक्रम गरिराखेको छौं त्यसको लागि तपाईँले पठाउनु भएको प्रतिक्रियाहरूले म ज्यादै उत्साहित भएको छु र यो कार्यक्रमले तपाईँलाई सहायता पुर्याइराखेको छ भन्ने सुन्दा मेरो हृदय साँच्चै आनन्दित भएको छ। त्यसकारण धेरै धेरै धन्यवाद छ आफ्नो प्रतिक्रियाहरू मलाई पठाउनु भएको लागि। आजको कार्यक्रम हाम्रो प्रेग्नेन्सी सिरिजको अथवा गर्भावस्थामा भएका महिलाहरूको विषयमा जुन हामीले कार्यक्रम श्रृंखला बनाइरहेका छौं त्यसको अन्तिम हप्ता हो। आज पाँचौं श्रृंखला हामी सुन्नेछौं र त्यसपछि हामी अर्को महिना अर्को नयाँ विषयवस्तुमा हामी कुराकानी गर्नेछौ। आजको कार्यक्रम निकै विशेष हुनेवाला छ किनकि हामीले यो महिनाभरि जुन जुन विषयमा सुन्यौं आज अन्तिम दिन हामी बाइबलबाट केही गर्भ अवस्थाका केही उदाहरणहरू हामी सुन्नेछौ। बाइबलमा घटेका कुराहरू, बाइबलमा स्थान पाएका त्यस्ता महिलाहरूको विषयमा हामी कुराकानी गर्नेछौ जसले एउटा असाधारण परिस्थितिमा सन्तानलाई जन्म दिएका थिए। यो हरेक महिलाहरूको लागि एउटा प्रेरणादायी कार्यक्रम हुन सक्छ, विशेष गरी यदि तपाईँ सन्तानको आशमा हुनुहुन्छ, सन्तानको पर्खाईमा हुनुहुन्छ तर अझै पनि तपाईँ प्रेग्नेन्ट भइरहनु भएको छैन भने आजको कार्यक्रमले तपाईँलाई परमेश्वरमा भरोसा गर्न सिकाउनेछ र परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन भन्ने कुरा तपाईँलाई स्मरण गराउनेछ। त्यो कारणले गर्दा पनि आजको कार्यक्रम शुरू गर्नको लागि म साह्रै नै उत्साहित छु। प्रिय मित्र, कार्यक्रम तपाईँले हरेक हप्ता आफ्नो नजिकैको एफएम स्टेशनबाट र यदि तपाईँ टीडब्ल्यूआर नेपालद्वारा संचालित रेडियो होमको सदस्य हुनुहुन्छ भने हरेक हप्ता आफ्नो मण्डलीमा अथवा तपाईँ भेटघाट हुने ठाउँमा बसेर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आजको कार्यक्रमको विषय मैले यहाँलाई भनि नै सके, आज विशेष हामी कुराकानी गर्नेछौ त्यस्ता चार महिलाको बारेमा जसले बाइबलमा स्थान पाएका छन्। बाइबलका त्यस्ता चार महिलाहरूको प्रेग्नेन्ट को कुरालाई हामी हेर्नेछौ जसले असाधारण परिस्थितिमा गर्भधारण गरे र बालकलाई जन्म दिए। अब ती महिलाहरूको जीवनबाट हामी के कुरा उत्साह पाउन सक्छौ, के कुरा सिक्न सक्छौ र सबै परिस्थितिमा कसरी परमेश्वरमा भरोसा राख्न सकिने रहेछ भन्ने बारेमा हामी सिक्नेछौ। त्यसकारण आजको कार्यक्रम अन्तिम समय सुन्नुहोला। आउनुहोस् कार्यक्रम शुरू गरौं। बाइबलमा धेरै ठाउँमा महिलाको गर्भवती यात्रा र बच्चाको जन्मको विषयलाई लिएर विभिन्न घटनाक्रमहरूमा हामी पढ्न पाउँदछौ। सबैभन्दा शुरूआतमा हामीले एउटा असाधारण परिस्थितिमा या भनौ अनयुजुअल सर्कमस्टान्सेसमा गर्भवती भएको महिलाको कुराकानी गर्दा सबैभन्दा अगाडि आउने नाम भनेको साराको विषयमा हो। सारा जो अब्राहमकी पत्नी थिइन्, तपाईँले यो सम्पूर्ण विवरण बाइबलमा उत्पत्तिको पुस्तक 18 अध्यायमा यहाँले पाउनुहुन्छ। 18 अध्यायमा तपाईँले पाउनुहुन्छ कि कसरी स्वर्गदूतहरू अब्राहमलाई भेट गर्न आउँछन् र उनलाई एउटा खबर सुनाउँछन् कि अघिल्लो वर्ष यही समयमा अब आउने समय चाहिँ तिम्रो एउटा सन्तान हुनेछ। यो कुरा अब्राहमको लागि र साराको लागि अनौठो कुरा थियो या अचम्मको कुरा थियो, किनकि जुन समयमा यो कुरा स्वर्गदूतले अब्राहम र सारालाई भनेका थिए त्यो समयमा सारा र अब्राहम निकै वृद्ध भइसकेका थिए। अब्राहम लगभग 100 वर्ष पुगिसकेका थिए र सारा लगभग 90 वर्ष पुगिसकेकी थिइन् र उनको महिनावारी पनि बन्द भइसकेको थियो, जुन कुरा तपाईँ र म बुझ्न सक्छौ। 90 वर्षसम्म कोही पनि महिला महिनावारी भइराख्दैनन् अनि गर्भवती हुनको लागि रजस्वला भइराखेकी महिलाहरू मात्र गर्भवती हुन सक्छन्, जुन तपाईँ त मलाई राम्रोसँग थाहा छ। तर परमेश्वरको योजना यति महान थियो, परमेश्वरको अनुग्रह
अब्राहम र साराको जीवनमा यति धेरै थियो कि त्यो एउटा हुन नसक्ने कुराको माध्यम हुँदा हुँदै पनि परमेश्वरले अब्राहम र साराको जीवनमा काम गर्नुभयो र रजस्वला बन्द भइसकेकी 90 वर्ष पुगिसकेकी साराको गर्भ रहन गयो। परमेश्वरको काम हेर्नुहोस् न कति अचम्मको छ। हामी कतिचोटि प्रेग्नेन्ट हुनको लागि हामी दुई चार वर्ष हामी कोसिस गर्छौं होला, प्रार्थना गर्छौं होला, अनि दुई चार वर्षसम्म पनि गर्भ नरहँदा तपाईँ र मेरो मन पनि पक्कै आत्तिन्छ कि के समस्या पो छ कि ओहो गर्भ बसिरहेको छैन, के हुन्छ कसो हुन्छ, यी कुराले हामीलाई सताउने गर्छ। तर परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन रहेछ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो कि परमेश्वरले कसरी 90 वर्ष पुगिसकेकी र महिनावारी बन्द भइसकेकी साराको कोख खोलिदिनुभयो। अनि तपाईँले उत्पत्तिकै पुस्तक 21 अध्यायमा गएर पढ्नुहुन्छ भने त्यहाँनिर चाहिँ साराले उनको पहिलो छोरालाई जन्म दिएको घटना त्यहाँ उल्लेख गरिएको छ र उनीहरूले आफ्नो छोराको नाम इसहाक राखे। अब परमेश्वरको वचनमा विश्वास गर्दा र उहाँले तिम्रो जीवनमा यसो हुनेछ भनेको कुरामा विश्वास गर्दा अब्राहम र साराले सन्तानको सुख पाए र यति मात्रै होइन कि त्यही सन्तानको माध्यमबाट परमेश्वरले अब्राहम र सारालाई धेरैजना जातिको एउटा ठूलो जातिको आमा बुवा बन्ने अवसर दिनुभयो। अब बाइबलमा उल्लेख गरिएको अर्को प्रेग्नेन्सीको कुरा हामी गरौं। यो रहेको छ स्यामुएलको पुस्तकबाट, पहिलो स्यामुएलको पुस्तक 1 अध्यायदेखि नै तपाईँले पढ्नुहुन्छ भने त्यहाँनिर एकजना एल्काना भन्ने व्यक्तिको बारेमा बताइएको छ जो स्यामुएलका पिता थिए। एल्काना एक धर्मी मानिस थिए र उनका दुई पत्नीहरू थिए जसमध्ये उनको पहिली पत्नी हन्ना र दोस्रो पत्नी चाहिँ पन्निहा भन्ने थिए। तीमध्ये दोस्रो पत्नीबाट एल्कानाका छोरा छोरीहरू थिए तर हन्ना चाहिँ बाँझी स्त्री थिइन्। विवाह गरेको लामो समय भइसक्दा पनि उनको गर्भबाट कुनै पनि सन्तानको जन्म भएको थिएन, उनको गर्भ रहेको थिएन, जसको कारणले गर्दा हन्ना चाहिँ सदैव दुखी निराश रहने गर्थिन्। अब तपाईँ र म यो कुरा अनुमान लगाउन मात्र सक्छौं कि अहिलेको समयमा पनि एउटा बाँझी स्त्रीलाई समाजले हेर्ने नजर कस्तो हुन्छ। विवाह भएको धेरै वर्षसम्म पनि सन्तान नहुँदाखेरि त्यो महिलालाई घरका मानिसले, परिवारका सदस्यले अथवा समाजले र सम्पूर्ण सिङ्गो समाजले चाहिँ कसरी बाँझी स्त्री भनेर एउटा हेलाको दृष्टिकोणले अथवा विचाराको दृष्टिकोणले हेर्ने एउटा चलन रहेको छ भने त्यो समयमा, त्यतिखेरको समयमा झन् यो कुरा अझ कति बढी गरेर दुःख लाग्दो विषय थियो होला। अब समाजले, घरका मानिसले भन्ने कुराहरू आफ्नो ठाउँमा छ, एउटा महिलाको लागि पनि, विवाहित महिलाको लागि पनि जसलाई सन्तानको इच्छा छ, उसले सन्तान जन्माउन नसक्नु ऊ आफ्नै लागि व्यक्तिगत रूपमा पनि यो एकदमै दुःखको र निराशाको कुरा थियो। हो, त्यही दुःख र निराशा हन्नाले भोगिराखेकी थिइन् र उनी मन्दिरमा जाँदा उनको श्रीमान एल्काना वर्षै पछि चाहिँ सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलि चढाउन आफ्नो शहरबाट त्यहाँ जाने गर्थे, सम्पूर्ण परिवारलाई नै लिएर जाने गर्थे र केही दिन त्यहाँ बसेर परमेश्वरको आराधना गरेर उनीहरू फर्कने गर्थे। त्यस्तै एक वर्ष उनीहरू सबैजना बलिदान चढाउन गएको समयमा हन्नाले आफ्नो मनको दुःख चाहिँ परमेश्वरसँग पोखिराखेकी थिइन्। उनी यति साह्रो दुखी थिइन्, यति साह्रो बच्चा नभएको कारणले गर्दा उनी चिन्तित थिइन्, निराशामा थिइन् कि उनको मुखबाट प्रष्ट शब्दहरू निस्किराखेको थिएन तर ओठहरू मात्रै चलेर उनी परमेश्वरको अगाडि चाहिँ आफ्नो दुःख र व्यथालाई चाहिँ पोखिराखेकी थिइन्। पक्कै पनि उनी आफ्नो जीवनमा चाहिँ परमेश्वरले सन्तान दिनुभएको होस् भनेर प्रार्थना गरिरहेकी थिइन् अनि परमेश्वरले उनको प्रार्थना सुन्नु त्यहाँ रहेको पुजारी एलीले चाहिँ उनलाई देख्छन् र उनी मातेकी स्त्री हुन् कि भनेर पनि सोध्छन्। तर जब हन्नाले चाहिँ आफ्नो दुःख पुजारीको सामु पनि राख्छिन् कि म मात्रै मेरो दुःख पोखिराखेको छु, परमेश्वरलाई म प्रार्थना गरिराखेको छु किनकि म बाँझी स्त्री हुँ, मेरो बच्चा भएको छैन। यो सबै कुरा गरिसकेपछि एलीले उनलाई भन्छन् कि तिमी शान्तिसँग जाऊ अनि इजरायलका परमेश्वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई देऊ अनि
साँच्चै नै परमेश्वरले हन्नाले मागेको कुरा उहाँलाई दिनुहुन्छ। उनले सन्तानको चाह गरेर प्रार्थना गरेकी थिइन् र विवाह भएको धेरै वर्षसम्म भाँजिरहेकी हन्नाको गर्भ परमेश्वरले खोलिदिनुहुन्छ, उनको कोख परमेश्वरले खोलिदिनुहुन्छ र उनले स्यामुएललाई आफ्नो कोखबाट जन्म दिन्छन्। र स्यामुएल पछि गएर बाइबलको इतिहासमै हामी हेर्छौँ भने एउटा मुख्य अगमवक्ता या पुजारीको रूपमा चाहिँ उनले सेवा गरेको, परमेश्वरको सेवा गरेको कुरा हामी देख्न सक्दछौ। परमेश्वरमा भरोसा राखेर गरेको प्रार्थनाले जसरी साराको जीवनमा काम गरेको थियो त्यसै गरी हन्नाको जीवनमा पनि काम गरेको छ। र सारा जो 90 वर्ष पुगिसकेकी थिइन् उनलाई पनि परमेश्वरले सन्तान दिनुभयो, इसाहक दिनुभयो। त्यसै गरी विवाह भएको धेरै वर्षसम्म बाँझिरहेको हन्नालाई पनि परमेश्वरले सन्तान दिनुभयो र उनको कोखबाट सन्तानको जन्म भयो।

प्रिय श्रोता मित्र स्वागत छ पुनः कार्यक्रम नारी आशामा। तपाई आज कार्यक्रम नारी आशामा बाइबलमा परमेश्वरले अनुग्रह गरेर गर्भवती भएका र सन्तानलाई जन्म दिएका महिलाहरूको विषयमा सुनिरहनु भएको छ। हामीले सारा र हन्नाको विषयमा सुनिसकेका छौं भने अब हामी कुराकानी गर्नेछौ एलिसिबाको बारेमा। यो खण्ड तपाईले लुकाको पुस्तक पहिलो अध्यायको 5-25 सम्म हेर्न सक्नुहुन्छ। यहाँको सुविधाको लागि म यो पढेर यहाँलाई सुनाइदिनेछु। यहाँ बत्तीसमा दिने यहुन्नाको जन्मको भविष्यवाणी भन्ने शीर्षकमा लुका 1:5-25 यस्तो लेखिएको छ। यहुदियाका राजा हेरोदको पालोमा अबियाका दलका जकरिया नाउँ भएका एकजना पुजारी थिए। तिनकी पत्नी हारून वंशकी थिइन्। तिनको नाउँ एलिसिबा थियो। ती दुवै परमेश्वरको सामुन्ने धर्मी मानिस थिए र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानहरूमा निर्दोष भइहेर्थे। तर तिनीहरूको कोही सन्तान थिएन किनभने एलिसिबा बाँझे थिइन् र ती दुवैको उमेर ढल्किसकेको थियो। जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पुजारी काम गरिरहेका थिए तब पुजारीका सेवाको रीत अनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड़ बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एकजना स्वर्गदूत धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए र भयभीत भए। तर दूतले तिनलाई भने, नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाई भएको छ। अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछिन् र तिमीले तिनको नाउँ युहन्ना राख्नु। तिमीलाई रमाहट र आनन्द हुनेछ र धेरैजना तिनको जन्ममा रमाउनेछन् किनभने तिमी परमप्रभुको सामुन्ने महान हुनेछन्। तिमीले दाखमध्ये र अरू कुनै पनि मध्य कहिले पिउने छैनन् र आफ्नी आमाको गर्व देखिने तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। तिमीले इजरायलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बुवाहरूका मन छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अघि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्। तब जकरियाले दूतलाई भने, यो मैले कसरी जान्ने? म बुढो भए र मेरो पत्नीको उमेर पनि ढल्किसकेको छ। स्वर्गदूतले तिमीलाई भने, म गब्रियल हुँ। म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुशीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पूरा हुँदैनन् तबसम्म तिमी गुङ्गो हुनेछौ र बोल्न सक्ने छैनौ किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्। मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्न सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे अनि तिनी गुङ्गो भइरहे। तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए। यसपछि तिनकी पत्नी एलिसिबा गर्भवती भइन् र 5 महिनासम्म लुकेर बसिन् र यसो भनिन्, मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले

तय गरिएको छ र मानिसहरूमा एउटा महान व्यक्ति बन्नेछ भन्ने कुरा पनि तय गरिएको बालक परमेश्वरले एलिसेबालाई दिनुभएको छ। सोच्नुहोस् न यो कति आनन्दको कुरा हो कि जुन स्त्रीलाई मानिसहरूले बाँझी भनेर चाहिँ हेला गरेका थिए होलान्, व्यङ्ग्य गरेका थिए होलान्, नचाहिने कुराहरू भनेका थिए होलान्, निन्दा गरेका थिए होलान्, ती महिलालाई परमेश्वरले एउटा यस्तो महान व्यक्तिको आमा हुने अवसर दिनुभएको छ। यो सुन्दा पनि कति आनन्द लाग्ने कुरा हो। त्यसकारण परमेश्वरमा भरोसा गर्नुहोस्। जसरी परमेश्वरले एलिसेबाको जीवनमा काम गर्नुभयो त्यसरी नै तपाईँको जीवनमा पनि उहाँले काम गर्न सक्नुहुन्छ। अनि यो कुरा पनि याद राख्नुहोस् कि परमेश्वरले दिने कुराहरू सदैव उत्तम कुराहरू हुन्छन्। यदि तपाईँ लामो समयदेखि आमा बन्ने सपना र प्रार्थना तपाईँले गरिरहनु भएको छ, सपना देखिरहनु भएको छ भने हुनसक्छ परमेश्वरले तपाईँलाई एउटा विशेष सन्तानको निम्ति तपाईँलाई पर्खाईमा राख्नु भएको छ। अब कुराकानी गरौं मरियमको बारेमा। मरियमको बारेमा नसुन्ने कोही पनि हुनुहुन्न। मरियम प्रभु येशू ख्रिस्तकी आमा हुनुहुन्थ्यो जसले प्रभुलाई जन्म दिनुभयो शारीरिक रूपमा। हामीलाई थाहा छ मरियम कन्या केटी हुनुहुन्थ्यो, उहाँको विवाह भइसकेको थिएन तर मंगनी चाहिँ तय भइसकेको थियो अनि पवित्र आत्माको शक्तिद्वारा उहाँ गर्भवती हुनुभयो र हाम्रो मुक्तिदाता येशूलाई जन्म दिनुभयो यस संसारमा। अब संसारमा अहिलेसम्म प्रेग्नेन्ट भएका महिलाहरूको कथामा मरियमको कथा जस्तो अनयुजुअल कथा कसैको पनि छैन। आजको दिनसम्म कुनै पनि कुमारी केटी आमा बनेको थाहा छैन। बिना कुनै शारीरिक सम्पर्क आमा बनेको घटना यो पहिलो र अन्तिम हो, किनकि परमेश्वर येशू ख्रीष्ट स्वयं परमेश्वर हुनुहुन्छ र उहाँ पवित्र हुनुहुन्छ अनि मानव जातिको पाप क्षमा गर्नको लागि एउटा पवित्र बलि चाहिएको कारणले गर्दा उहाँले एउटा कन्या कुमारी स्त्रीको गर्भबाट उहाँले जन्म लिनुभयो ताकि उहाँ पवित्र हुन सक्नुहोस्। परमेश्वरको योजना अनुसार हाम्रो निम्ति बलि हुनको लागि मरियमको कोख प्रयोग गरेर परमेश्वर पिताले आफ्नो पुत्रलाई यस संसारमा पठाउनुभयो। अब यस विषयमा मैले यहाँलाई धेरै बुझाइरहन पर्ने केही पनि छैन, तर मरियमको ठाउँमा बसेर हेर्ने हो भने उनले जुन खालको गर्भ अवस्था अनुभव गरिन् त्यो संसारमा अरू कुनै पनि स्त्रीहरूले अनुभव गर्नु परेन। हो यो उनको लागि साह्रै ठूलो महिमा र आशिषको कुरा थियो कि स्वयं परमेश्वरले मरियमलाई येशू ख्रीष्टलाई जन्म दिनको लागि चुन्नुभयो। उनी पक्कै पनि एउटी असल स्त्री थिइन्, एउटा असल केटी थिइन् जसको अनुग्रह चाहिँ परमेश्वरको अनुग्रह पाउन योग्य कि उनी थिइन् र साँच्चै त्यो परिस्थितिमा उनले परमेश्वरले गर्नुभएको कुरामा भरोसा गरिन्। तर उनको लागि यो कुरा सहज भने पक्कै थिएन। उनको अघिबाट नै मंगनी तय भइसकेको थियो, उनी कुमारी केटी थिइन्, यसको मतलब कसैसँग सहवास नभएकी स्त्री थिइन् अनि त्यो अवस्थामा गर्भ रहनु भनेको लज्जास्पद कुरा हुन सक्छ। अहिले पनि कुनै विवाह नभएकी स्त्री गर्भवती हुन्छन् भने त्यसलाई राम्रो मानिँदैन अनि त्यो समयमा पनि पक्कै उसलाई निन्दा गिल्ला गर्ने मानिसहरू, उनलाई दोष लाउने आरोप लाउने मानिसहरू र उनको सम्भवतः उनीसँग कतिले आफ्नो सम्बन्ध पनि तोडे होलान्, कतिले उनलाई विभिन्न खालका कुरा भने होलान्, यी सबै सहेर पनि परमेश्वरको योजनालाई मरियमले स्वीकार गरिन्। परमेश्वरले जे कुरा उनको जीवनमा हुन्छ भनेर तय गर्नुभयो त्यो कुरालाई मरियमले आफ्नो जीवनमा स्वीकार गरिन् र संसारमा भएकी आमाहरू मध्येमा सबैभन्दा महान आमा मरियम हुन गइन्। उनले स्वयं येशू ख्रीष्टलाई आफ्नो शरीरबाट आफ्नो गर्भबाट जन्म दिने एउटा ठूलो आशिषको भागीदार मरियम हुन पाइन्। सोच्नुहोस् त यो कति आनन्दको कुरा हो। परमेश्वरमा भरोसा गर्ने स्त्रीहरूको जीवनमा परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने एउटा यो साह्रै ठूलो उदाहरण हो। हामी कहिलेकाहीँ हाम्रो परिस्थितिहरूसँग हामी डराउँछौं, केही हुँदाखेरि हामीलाई चिन्ता लाग्छ, फिक्री लाग्छ, शंका उपशंकाहरू आउँछन्, प्रश्नहरू आउँछन्। तर सबै परिस्थितिमा सबै कुरामा यदि हामी परमेश्वरमा भरोसा गर्छौं भने परमेश्वरले ती सबै परिस्थितिमा हाम्रो निम्ति भलाइ नै सृजना गर्नुहुन्छ भन्ने कुरा आजको यो यी चार महिलाहरूको जीवनबाट हामी सिक्न सक्दछौ। प्रिय मित्र, कार्यक्रममा आज हामीले साराको विषयमा, हन्नाको विषयमा, एलिसेबाको विषयमा र मरियमको प्रेग्नेन्सीको विषयमा हामीले सुन्यौं। यी चारै महिलाको जीवनमा परमेश्वरले कस्तो अचम्म तरिकाले उनीहरूको कोख खोलिदिनुभयो र जब उनीहरूले जन्म दिए कसलाई जन्म दिए हेर्नुहोस् त, साराले इसहाकलाई जन्म दिइन्, हन्नाले समुएललाई

0: जन्म दिइन् अनि एलिसिबाले बप्तिस्मा दिने यहुन्नालाई जन्म दिइन् र मरियमले स्वयं मुक्तिदाता यीशु ख्रीष्टलाई जन्म दिइन्। उनीहरूले कन्सिभ गरेको घटना अनयुजुअल हुन सक्छ, तर जसलाई उनीहरूले जन्म दिए ती मानिसहरूलाई हेर्नुहोस्, त्यो परमेश्वरलाई हेर्नुहोस्, कति आशिषित महिलाहरू। आज तपाईँ पनि अरूको प्रेग्नेन्सी जर्नी देखेर, अरू प्रेग्नेन्ट भएको देखेर तपाईँको मनमा एउटा खालको खुशी साथसाथै पीड़ा पनि हुन्छ होला कि म चाहिँ किन, मैले किन यो आशिष पाइराखेको छुइनँ, अथवा किन चाहिँ म प्रेग्नेन्ट भइराखेको छुइनँ, अथवा यो आशिष मैले किन अनुभव गर्न पाइराखेको छुइनँ भनेर तपाईँ चिन्तित हुनुहुन्छ भने म तपाईँलाई उत्साह दिन्छु। परमेश्वरमा भरोसा गर्न नछोड्नुहोस्। परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। परमेश्वरले पक्कै एउटा महान आशिषको लागि तपाईँलाई पर्खाइराख्नु भएको हुन सक्छ। परमेश्वरमा भरोसा गर्नुहोस् र उहाँले तपाईँको जीवनमा पक्कै भलाइकै काम गर्नुहुनेछ। प्रिय दिदी बहिनी, आजको कार्यक्रममा यो उत्साह तपाईँलाई छोड्दै म कार्यक्रमबाट विदा हुन चाहन्छु, किनकि हामी अन्तिम समयतिर आइसकेका छौं। कार्यक्रम कस्तो लाग्दैछ, अथवा यो महिनाभरि हामीले सुनेको विषय तपाईँलाई कस्तो लाग्यो, यसबाट आशिष पाउनु भएको छ र आफ्नो गवाही बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा दिने ठेगानामा मलाई सम्पर्क गर्न सक्नुहुन्छ। परमेश्वरको अनुग्रह यहाँको जीवनमा सदा सर्वदा रहिरहोस् र परमेश्वरले योजना गर्नुभएको कुरा तपाईँको जीवनमा अवश्य पूरा होस्। यही प्रार्थना मेरो रहनेछ। आजको लागि बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सलुवा सामयिक 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.saluwasam.com संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सुरु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा अवैध बालुवा ओसार पसार गर्ने ट्राक्टर र चालक नियन्त्रणमा। सघन शहरी विकासको सहयोगमा सोलु खुम्बुको फाप्लो बेनी सड़क ढलान कार्य शुरू। 11 महिनामा 20 सड़कमा आपस्य कार्यवाहीमा। सवारी दुर्घटनामा 7 जनाको मृत्यु। सगरमाथा सफल आरोही सुदीर्घ पन्त र साहित शर्मा सम्मानित। काभ्रेमा दुर्घटनाबारे छानबिन गर्न छानबिन समिति गठन। ओखलढुङ्गामा विद्यार्थीलाई मतदाता शिक्षा। हलैसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण। सुकुम्बासी बस्तीबाट हटाइएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा। एमाले पार्टी शुद्धिकरण र पुनर्गठनका लागि माग्यो सुझाव। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर। युरोपमा तैनात विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी। भारतीय वायुसेनाको विमान दुर्घटनामा पायलट सहित 5 जनाको ज्यान गयो। र विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै।
1: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। तिनासले हैरान बनायो। मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824747718, 9843349696 र 9861313472। आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: सोलु खुम्बुको महाकुलुङ गाउँपालिकामा अवैध रूपमा खोलाको बालुवा ओसार पसार गरिरहेका अवस्थामा एक ट्राक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुका अनुसार यही जेठ 27 गते बुङबाट अस्पतालतर्फ जाँदै गरेको लुचार्त 660 नम्बरको ट्राक्टरलाई रोकेर निरीक्षण गरिएको थियो। जाँचका क्रममा उक्त सवारीले वडा नम्बर 1 अन्तर्गतको हुङ्गा खोलाबाट अनुमति बिना बालुवा संकलन गरी ढुवानी गरिएको भेटिएको प्रहरीले जनाएको छ। अवैध रूपमा नदी जन्य पदार्थ उत्खनन र ढुवानी गरेको पाइएपछि प्रहरीले ट्र्याक्टर लोड गरिएको बालुवा र चालकलाई तत्काल आफ्नो नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका चालकलाई आवश्यक कानूनी कार्यवाही अगाडि बढ़ाउनका लागि मेडिकल गराई आवश्यक प्रक्रियाका लागि महाकुलुङ गाउँपालिकाको जिम्मामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो। प्रहरीले प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्न नियमित अनुगमन र निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ। सोलुखुम्बुमा आर्थिक वर्ष 2082/83 पहिलो 11 महिनामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक विरूद्ध गरिएको कार्यवाहीबाट 11,500 रूपियाँ राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको अनुसार यस अवधिमा 20 सवारी साधनलाई मापसी अन्तर्गत कार्यवाही गरिएको हो। कार्यवाहीमा पर्ने सवारी मध्ये मोटरसाइकलको संख्या सबैभन्दा धेरै रहेको छ, जहाँ 16 मोटरसाइकल, 2 कार जीप, 1 ट्राक्टर तथा 1 टेम्पो अटो वा सिटी सफारीमाथि कार्यवाही भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। जेठ महिनामा सबैभन्दा धेरै 4 र फागुनमा 3 मोटरसाइकल चालक कार्यवाहीमा परेका थिए। राजस्व संकलनतर्फ मोटरसाइकलबाट 9,000 रूपियाँ, कार जीपबाट 1,500 रूपियाँ तथा ट्राक्टर र टेम्पो अटोबाट समान 5,500 रूपियाँ प्राप्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। ट्रक किपर र बस जस्ता ठूला सवारी भने उक्त अवधिमा मापसी कार्यवाहीमा परेका छैनन्। यता सोही अवधिमा जिल्लाभर 60 सवारी दुर्घटना दर्ता भएका छन्। दुर्घटनाका कारण 7 जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा 4 पुरूष, 2 बालक र 1 बालिका रहेका छन्। साथै 10 गम्भीर तथा 55 सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। गम्भीर घाइते मध्ये 7 पुरूष, 1 महिला र 1 बालक र 1 बालिका रहेका छन्। सामान्य घाइते हुनेको संख्या 55 रहेकोमा 34 पुरूष, 9 महिला, 6 बालक र 6 बालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। दुर्घटनाबाट कुल 24,47,200 रूपियाँ बराबरको धनमालमा क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढ़ी आर्थिक नोक्सानी असोज महिनामा 10,21,000 रूपियाँ बराबरको भएको छ। भदौमा 5,72,000 र माघमा 6,43,000 रूपियाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। सवारी दुर्घटना र मानवीय क्षतिको अवस्थाले सड़क सुरक्षामा थप प्रभावकारी निगरानी, ट्राफिक नियमको कड़ाईका साथ कार्यान्वयन तथा जनचेतना अभिवृद्धिको आवश्यकता रहेको सरकारवालाहरूले बताएका छन्। एमबी दुगढ़ ग्रुपद्वारा रामेछापको माकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सीमाबाट बग्ने लिखु नदीमा निर्माण गरिएको लिखु 1, लिखु 2 र लिखु 1 जलविद्युत आयोजनाबाट प्रभावित स्थानीय नागरिकहरूले आफ्ना विभिन्न माग राख्दै संचालन गर्दै आएको आन्दोलन अस्थायी रूपमा स्थगित गरेका छन्। संघर्ष समितिका सह संयोजक विकास पस्नेतका अनुसार जेठ 25 गतेदेखि 7 बुधे मुख्य मार्गसहित आन्दोलन, संघर्ष तथा धरना कार्यक्रम सञ्चालन आएको थियो। प्रभावित स्थानीयले आयोजनाबाट परेको असर तथा आफ्ना मागहरूको सम्बोधन हुनुपर्ने भन्दै निरन्तर दबावपूर्ण कार्यक्रम गर्दै आएका थिए। जेठ 29 गते संघर्ष समिति र जलविद्युत आयोजनाका प्रतिनिधिबीच भएको प्रारम्भिक वार्तामा आगामी 18 गते सोमबार बिहान 10 बजे कम्पनीका आधिकारिक प्रतिनिधिहरूसँग औपचारिक वार्ता गर्ने सहमति भएको जनाइएको छ। सोही सहमति अनुसार शुक्रबारदेखि आन्दोलनलाई शान्तिपूर्ण रूपमा स्थगित गरिएको सह संयोजक बस्नेतै जानकारी दिनुभयो। स्थानीयवासीले वार्ताबाट आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि चेतावनी दिएका छन्। सोलुखुम्बुको सोली दुधकुण्ड नगरपालिका 4 अन्तर्गत पनि फाप्री बेनी सड़कको ढलान कार्य औपचारिक रूपमा शुरू भएको छ। स्थानीय पूर्वाधारलाई थप व्यवस्थित र दिगो बनाउने लक्ष्य सहित सघन शहरी विकास तथा भवन निर्माण कार्यालय ओखल ढुङ्गाको करिब 3 करोड़ रूपियाँको लगानीमा शुक्रबारदेखि निर्माण प्रक्रिया अगाडि बढ़ाइएको हो। वडा अध्यक्ष युवास तामाङका अनुसार लामो समयदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको उक्त सड़कमा काम शुरू भएको भएपछि स्थानीय वासीमा सकारात्मक उत्साह देखिएको छ। ढलान सम्पन्न भएपछि वर्षायाममा हिलो र अव्यवस्थित सड़कका कारण हुने शास्ति कम हुने ओडाले विश्वास लिएको छ। निर्माणको जिम्मेवारी आरकेटीके कन्स्ट्रक्सनले पाएको छ। कम्पनीले तोकिएको प्राविधिक मापदण्ड अनुसार गुणस्तरीय निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। हाल आवश्यक निर्माण सामग्री व्यवस्थापन प्राविधिक जनशक्ति परिचालन तथा उपकरण प्रयोगलाई तीव्रता दिएको ओडाले जनाएको छ। ओडा कार्यालयले योजनाको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन गर्ने जनाएको छ। निर्माण सामग्रीको गुणस्तर परीक्षण प्राविधिक मापदण्डको पालना तथा कार्य प्रगतिका विषयमा निरन्तर निरीक्षण गरिने वडाध्यक्ष तामाङले बताउनुभयो। वहाँले विकास निर्माणका गतिविधिमा कुनै प्रकारको लापरवाही स्वीकार्य नहुने स्पष्ट पार्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको पनि जानकारी दिनुभएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आयोजन गरी राष्ट्रको गौरव बढ़ाउन महत्वपूर्ण योगदान पुर्याएका पर्वतारोही सुदिव्य पन्त र साहित्य शर्मालाई आईसीएफसी फाइनान्स लिमिटेडले विशेष समारोह सम्मान गरेको छ। जेठ 25 आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सुशील कुमार अरियालले प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा संस्थाका कर्मचारी सामाजिक अगुवा व्यवसायी परिवारजन तथा शुभेच्छुकहरूको उल्लेखनीयता सहभागिता रहेको थियो। सम्मानित आरोहीद्वयलाई सम्मान पत्र दोसल्ला तथा मायाको चिन्ह प्रदान गर्दै आयोजकले उनीहरूको साहस समर्पण भृद इच्छा शक्ति अनुशासन तथा कठिन परिस्थितिमा पनि लक्ष्यप्रति अडिग रहने क्षमताको उच्च प्रशंसा गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अरियालले सगरमाथा आरोहण व्यक्तिगत उपलब्धि मात्र नभई राष्ट्रको गौरव र पहिचानसँग जोड़िएको विषय भएको उल्लेख गर्नुभयो। यस्ता सफलताले नेपाली युवा पुस्तामा आत्मविश्वास देशप्रेम तथा उच्च लक्ष्य प्राप्तिका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। सम्मानित आरोही सुदिव्य पन्त र साहित्य शर्माले आफ्नो आरोहण यात्राका अनुभव सुनाउँदै हिमाल चढ़ने क्रममा सामना गर्नु परेका चुनौती जोखिम तथा सफलताका क्षणहरूबारे जानकारी गराएका छन्। उनीहरूले आफ्नो सफलतामा परिवार सहयोगी संस्था साथीभाइ तथा सम्पूर्ण नेपालीहरूको सदैक्षा र समर्थनको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। सोलु दुत्कुण्डे नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख रीता ढुंगानासँगको गरिएको कुराकानीका क्रममा शाखा प्रमुख ढुंगानाले नगरपालिकाले केवल भौतिक पूर्वाधार निर्माणलाई मात्र नभई सामाजिक विकास र मानवीय क्षमता अभिवृद्धिलाई उत्तिकै प्राथमिकता दिएको प्रश्न पार्नुभयो। उहाँका अनुसार नगरभित्र महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन परम्परागत सिद्धभन्दा माथि उठेर व्यावसायिक तालिमहरू प्रदान भइरहेको जनाउनु भएको छ। महिलाहरू आय आर्जनमा जोड़िएपछि मात्र समाजमा उनीहरूको निर्णय प्रक्रियामा पहुँच पुग्ने र गार्हस्थ हिंसाका घटनामा कमी आउने उहाँले विश्वास व्यक्त गर्नुभयो। बाल बालिकाको क्षेत्रमा गरिएका कामहरूको चर्चा गर्दै प्रमुख ढुंगानाले विद्यालय बाहिर रहेका बाल बालिकाहरूलाई शिक्षाको मूल प्रभावमा ल्याउन विशेष पहल भइरहेको जानकारी दिनुभएको छ।
4: बालश्रम नगराउनु र बालबालिकालाई चाहिँ खानी चुरो छैन दुर्खा भयो त्यस्तै मदिरा गर्ने पदार्थहरू चाहिँ बिक्री वितरण चाहिँ नगर्ने भनेर चाहिँ होटल व्यवसायहरूसँग पनि र सामूहिक प्रतिबद्धता गराउने पनि गएको हुन्छ र होटल व्यवसाय आदि प्रतिबद्धता भएर उहाँलाई चाहिँ यस्ता कामहरू बिक्री वितरण गर्नुहुन्न। यदि बिक्री वितरण गर्नुभयो भने उहाँको चाहिँ हामीले सामूहिक प्रतिबद्धता गराउँदाखेरि घर घरमा गएर उहाँहरूको चाहिँ एउटा होटल व्यवसायको नाम र फोन नम्बर चाहिँ ओडा कार्यालय नाटक गर्दाखेरि चाहिँ परीक्षा गरेको हुन्छ र त्यो कुन फोन नम्बर चाहिँ के भयो भने चाहिँ हामीले स्टिकर चार्ज गर्दाखेरि चाहिँ होटल व्यवसायको घर हुन्छ त्यसको फोन नम्बर राखेको हुन्छ। त्यो कुरा चाहिँ कति उन्नति गर्नुभयो भने त्यो फोन पठाइदिएर चाहिँ उहाँहरूलाई कति पार्ने कामहरू पनि भइरहेको हुन्छ। हजुर, विशेष गरी फेरि घोषणा भइसकेका ओडाहरूमा चाहिँ त्यहाँका बालबालिकाको स्वास्थ्य शिक्षामा के कस्ता परिवर्तनहरू पार्नु भएको छ? यसको घोषणा भइसकेको तोडाहरूमाथि विशेष गरी बाल बालिकालाई चाहिँ राम्रो बानी व्यवहार गर्ने होइन उहाँहरूको चाहिँ अब संविधानले तोकेका बाल अधिकारको कुराहरू भयो विश्व होइन अनि संविधान चाहिँ नेपालले कतिवटा गरेर चाहिँ बाल बालिकालाई चाहिँ हामी यो गर्छौँ भनेर चाहिँ प्रतिबद्धता मात्रै भयो र अर्को चाहिँ हाम्रो बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम उन्नति भएको छ सोही बमोजिम चाहिँ अब विभिन्न सूचकहरू हुन्छ होइन त्यो सूचकमा चाहिँ रहेर नै एउटा घोषणा गरियो त्यसमा विशेष गरी बाल बचाउने व्यक्तिहरू आएको हुन्छ होइन अब बाल बचाउमा चाहिँ सबैवटा सूचक भएको हुन्छ भित्र त एउटा गर्भवती आनन्ददेखि नै सुरुवात हुने हो कि त्यही भएर घोषणा भइसकेपछि पनि त्यसलाई दिगोपनमा होइन गर्नको निम्ति पनि विभिन्न क्षमता विकास कार्यक्रमहरू भयो त्यस्तै गर्भवती हामीलाई सोचा किला भयो होइन पोषणयुक्त खानेकुरा कुराहरू त्यसपछि अब प्रसुति पनि स्वास्थ्य संस्थामा सुरक्षित होइन गराउने र दक्ष स्वास्थ्य कर्मीहरूसँग गराउने कुराहरू लगायत धेरै कुराहरू जोडिएको छ कि
0: निर्वाचनमा बद्ध मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले ओखलढुङ्गामा विद्यार्थीलाई लक्षित गरेर मतदाता शिक्षा कार्यक्रम शुरू गरिएको छ। समुदायमा निर्वाचन सम्बन्धी सचेतना फैलाउने विद्यार्थी मार्फत प्रभावकारी सन्देश पुर्याउने लक्ष्य सहित यो अभियान शुरू गरिएको हो। जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाको आयोजनामा शुक्रबार बरुलेश्वर माध्यमिक विद्यालयमा विद्यालय स्तरीय मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै अभियानको औपचारिक शुरूआत गरिएको छ। कार्यालयको वार्षिक कार्यक्रम अनुसार जिल्लाका 10 विद्यालयमा मतदाता शिक्षा प्रदान गर्ने योजना रहेको सूचना अधिकारी विदुर कुमार बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रणाली निर्वाचन प्रक्रिया तथा मतदाताको अधिकार र कर्तव्य बारे आधारभूत जानकारी प्रदान गरिनेछ। अभिमुखीकरण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सुनिता अरिया लगायतले निर्वाचनको महत्व मतदान प्रक्रिया मतदाता नाम ओली निर्वाचन आचार संहिता तथा स्वच्छ र निष्पक्ष निर्वाचनको आवश्यकता बारे विस्तृत जानकारी दिनुभएको छ। जिल्ला निर्वाचन कार्यालयले विद्यालय तथा समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने जनाएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ओखलढुङ्गामा प्रत्यक्षतर्फ 3356 र समानुपातिकतर्फ 2710 करी कुल 6067 मतबद्दल भएको थियो। हले सितुवाचुङ नगरपालिकाले घरबार विहीन विपन्न घर परिवारका लागि जस्ता ताताको छाना सहितको भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ। बिहान बेलुकाको छाक कार्न समेत धौधौ पर्ने वडा नम्बर 10 अर्खौले स्थित नागिका तेग बहादुर सार्कीको परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी 2 कोठी घर निर्माण गरेर हस्तान्तरण गरेको छ। सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत नगरपालिकाका 3 घर विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो। आफ्नो घर नभएपछि फिरन्ती जीवन बिताउँदै आएका सार्की परिवार भूकम्प प्रतिरोधी घर पाएसँगै हर्षित भएका छन्। नगरपालिकाको 136 कार्यपालिकाको बैठकले विपन्न 3 परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको थियो। नगर कार्यालय पालिकाको निर्णय अनुसार अर्खौलीका तेग बहादुर मंगलटारका भैया दमाई र बिकुवाका देश बेजायका लागि प्रति परिवार 5,00,000 बराबरको लगानीमा घर निर्माण गरिएको नगर प्रवक्ता एवं वडा नम्बर 7 महादेव स्थानका वडा अध्यक्ष कमल गिरीले बताउनुभयो। अर्खौली जन्मस्थान भई करिब 12 वर्षदेखि गाउँ बाहिर विभिन्न ठाउँका स्थानीयको घरमा बस्दै आएका सार्की परिवार गत भदौमा आफ्नो गाउँ फर्किएका थिए। काभ्रेको नमो गुप्ता नगरपालिका वडा नम्बर 2 बुच्छाकोटमा हिजो भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नु भएको हो। घटनाको वास्तविक अवस्था कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्ने कार्य देश पाएको समितिलाई 7 दिनको समय दिएको छ। यसै बीच काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर 2 को बुच्छाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै आठजनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रबिन कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको झ्यालले गाउँपालिका 4 का 22 वर्षीय सुरम लामा नेपाली सेनाका अमलदारका रूपमा कार्यरत दैलकका 30 वर्षीय बम बहादुर भण्डारी रोशी गाउँपालिका वडा नम्बर 6 का 73 वर्षीय नेक बहादुर तामाङ र रोशी 6 का 75 वर्षीय इन्द्र बहादुर तामाङ रहनु भएको छ। यस्तै रोशी 6 का 55 वर्षीय राजु तामाङ रोशी 7 की 34 वर्षीय फोरमाया तामाङ रोशी 7 की 60 वर्षीय माया लामा र रोशी 8 की 60 वर्षीय प्यारी माया तामाङले पनि ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर 6 स्थित सुन्दुरे जाँदै गरेको बाटो खबर 83-98 नम्बरको यात्रु वाहक बस हिजो बीपी राजमार्ग अन्तर्गतको नमो बुद्धमा दुर्घटनामा परेको थियो। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा 17 जना घाइते भएका थिए। सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जल विद्युत उत्पादन क्षमता थपिने उल्लेख छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने मन्त्रालयले जनाएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य रहेको छ। यस्तै वार्षिक कार्यक्रम अनुसार 66 केबी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। यसै गरी 33 केबी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य रहेको छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुवावट 12.03% सीमित गर्ने सरकारको लक्ष्य रहेको छ। सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्र होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी एलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रीमता आचार्यले काठमाडौँ उपत्यकाका 27 वटा सुकुम्बासी बस्तीमा बेसर लगाइँदा 2,869 घर धुरी भत्किएको र 5,706 परिवारका 16,843 जना विस्थापित भएको तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनु भएको छ। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाटै बाहिर छन्। उहाँका अनुसार सरकारले समय अगावि दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10,424 जना मध्ये जम्मा 718 जना अर्थात 6% मात्र होल्डिङ सेन्टरमा रहेको र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप रहेको छ। जेएनजी एलायन्सकी असुन्दा पौडेलको विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य मनोसामाजिक संकट देखिएको बताउनु भयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारी अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर परेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदल मार्फत प्रदेश स्तरबाट सुझाव संकलन शुरू गरेको छ। गत फागुन 21 गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनता बीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको हो। एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग विभागका प्रमुख निरज आचार्यका अनुसार कार्यदलले आज बागमती प्रदेश संगठन कमिटिको समन्वयमा काठमाण्डुबाट सुझाव संकलन अभियान शुरू गरेको छ। बागमती प्रदेश संगठन कमिटिको बैठक शुक्रबारदेखि शुरू भएको र बैठकपछि सुझाव संकलनका लागि भेला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। गत जेठ 10 गते सम्पन्न एमाले सचिवालयको 8 बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन भएको थियो। जेठ 16 गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेश स्तरमा सुझाव संकलन गर्ने कार्यतालिका निर्धारण गरेको थियो। कार्यतालिका अनुसार असार 2 गते कोशी प्रदेश, असार 4 गते लुम्बिनी प्रदेश, असार 6 गते सुदूरपश्चिम प्रदेश, असार 8 गते कर्णाली प्रदेश, असार 11 गते गण्डकी प्रदेश, असार 13 गते मधेस प्रदेश तथा असार 16 गते राजधानी विशेष प्रदेश र असार 17 गते सम्पर्क समन्वय विशेष प्रदेशमा सुझाव संकलन गरिनेछ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताका क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नु भएको थियो। हिजो यस रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश के प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकालाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रमका अनुसार उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारण सहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पायलट सहित 5 जनाको ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीर वायु खेमा राणा कुवावत र अग्निवीर वायु दानिस आलमको ज्यान गएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। एकजना सह पायलट घाइते भएका छन्। भारतीय वायुसेनाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा भएको 5 जना कर्मचारीको मृत्युमा समवेदना व्यक्त गरेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि 2 टुक्रा भएर आग लागि पनि भएको थियो। भारतीय वायुसेनाका सेना र समाना ढुवानीमा प्रयोग गरिँदै आएको विमान नियमित उडानका क्रममा दुर्घटनामा परेको हो। अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा खटिने आफ्नो सैन्य स्रोतमा कटौती गर्ने तयारी गरेको छ। लडाकू तथा निगरानी विमान, ट्याङ्कर, युद्धपोत र अन्य महत्वपूर्ण सैन्य उपकरणको संख्या घटाउने उसको प्रस्ताव रहेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकाले युरोपेली देश र क्यानाडालाई महादेशको सुरक्षामा बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ। प्रस्तावित कटौती अन्तर्गत F-16 र F-15 यी लडाकू विमानको संख्या 150 घटाएर 100 सीमित गरिनेछ। फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। भोलि बिहान 12:00 कतार, स्विजरल्याण्ड 4:15 ब्राजिल र मोरक्को, 7:15 हाइटी र स्कटल्याण्ड तथा बिहान 10:15 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जेगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी शुरूआत गरेको छ। एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलु खुम्बुमा अवैध बालुवा उत्सर प्रसार गर्ने ट्राक्टर र चालक नियन्त्रणमा। सघन शहरी विकासको सहयोगमा सोलु खुम्बुको फाप्लु बेनी सड़क ढलान कार्य शुरू। 11 महिनामा 20 चालकमा पोषे कार्यवाहीमा। सवारी दुर्घटनामा 7 जनाको मृत्यु। सगरमाथा सफल आरोही सुदिव्य पन्त र साहिब शर्मा सम्मानित। काभ्रेमा दुर्घटना बारे छानबिन गर्न छानबिन समिति गठन। ओखर धुयामा विद्यार्थीलाई मतदाता शिक्षा। हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण। सुकुम्बासी बस्तीबाट हटाइएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा। एमाले पार्टी शुद्धिकरण र पुनर्गठनका लागि माग्यो सुझाव। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर। युरोपमा तैनात विमान र युद्ध पोतमा कटौती गर्ने अमेरिकाको तयारी। भारतीय वायुसेनाको विमान दुर्घटनामा पायलट सहित 5 जनाको ज्यान गयो। र विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै। साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुर विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: next to your heart. Solu FM 101.2 MHz.
1: यावतमा ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी र आयो परामर्श सुन्नलाई हो यो
2: र फिफा विश्वकप 2026मा आज राति कतार र स्विजरल्याण्ड भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदै
3: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग तीव्र रूपमा बढ़दै जाँदा यसले जीवनलाई सहज बनाएको छ तर साथसाथै गोपनीयता रोजगारी र गलत सूचना जस्ता चुनौती पनि बढ़िरहेका छन् डीप फेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन् त्यसैले एआईको जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो
4: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा मासु दूध दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुला रूपमा ढुवानी गर्न रोक लगाएको छ नगरपालिकाले सूचना जारी गर्दै वत्सालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्डाई र खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ सीआईएनसँग कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले सूचनाको अभिज्ञ गर्दै खुला असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो
5: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यो विषयमा वत्सालादेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौं त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ
4: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा सुरक्षित चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ काभ्रे प्रान्तको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले छ सदस्यीय छानबिन समिति गठन गरेको छ बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन् घाइतेहरूको दुलीखेल अस्पतालमा उपचार भइरहेको छ प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% बढ़ाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बक्यौता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिकको रोजगारी जोखिममा पर्ने बताउनुभयो उद्योगहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ महासंघले दुवै पक्षले दायर गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएनसँग कुरा गर्दै इजाज आलमले भन्नुभयो
6: हामीले पहिलाको तिरिसकेका छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75 देखि बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानुनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानुनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्तमा बुझेर फेरि पनि पुनर्वलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ, र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भने यो हामीले त्यति मात्रै अहिले भनिरहेका छौँ। र अर्को पाटो अधि क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्यवाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानुनी हो, र त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नु भयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
4: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर बढ़ेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ़ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनुपर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै 5 शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट संवाद र सहमति भएको उल्लेख गर्दै आवेगभन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। कांग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाबको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश र जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएम
1: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी र आयो परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म, प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
4: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलनले सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा दुलाचौर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरूद्ध गरेको थियो। सड़क बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस, ट्रक लगायत साना सवारी साधन गरी झण्डै 80 वटा गाड़ी बीच बाटोमै रोकिएका थिए भने झण्डै 300 यात्रु अलपत्र परेका थिए। दुवै जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सड़क खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सड़क खुलेको हो। सड़क असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले सीआईएमसँग बताउनुभयो।
7: 3 र 5 गते घटना घटेपछिको दोषीहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो। त्यो अनि हालसम्म पनि पक्राउ नपरेको हुनाले चाहिँ त्यो पक्राउ गर्न दबाव दिनको लागि भनेर उहाँहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले जुन धुरा धुलाचौर हिमाली गाउँपालिका स्थानीय बासिन्दाहरूले बन्द गरेका थिए सड़क मार्ग, उहाँले कहिले अनि अब हुन त पक्राउ त अहिलेसम्म भइसकेको छैन तर उहाँहरूले चाहिँ अब हामीले पनि उहाँलाई बारम्बार यो चाहिँ राष्ट्रिय राजमार्ग गएर यसो बन्द गर्न मिल्दैन भन्ने खालको कुराहरू गरेर राजेन्द्रसँग छलफल गरेर अनि यसलाई हटाउन धेरै आग्रह गर्यौं अनुरोध गर्यौं पहल गर्यौं राजेन्द्र साहब दक्षिणसँग बैठकमा छलफल गर्यौं अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा त्यही बाटो हिँड्ने अनि अब दैनिक जनजीवन असर परेको अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब दुई वर्षसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौँ।
4: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान दुई रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति 1:15 शुरू हुनेछ। दुवै टोली जीत निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान 4:15 हुनेछ। संतोषी रावल। दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसायतर्फ उन्मुख। के के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है। तालिमले सिप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: क्लासिक सेटको वाइफाई 6 राउटर नाम एक घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछ। क्लासिक सेट छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये महिलाहरू अझै पनि शिक्षा, रोजगारी र आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढ़ी वञ्चित हुने गरेका छन्। यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने तालिमले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ।
12: कोराही उपमहानगरपालिका 34 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ। सिप सिकेर आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
13: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन। अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है। कोराही 15K 27 वर्षीय कृष्णा केसीका अनुसार तालिमले अचार बनाउने विधि, सरसफाई, गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ। सिपसँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
14: बाहिर देख्ने यसले के गरी खान सक्छ भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौँ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। सानालाई त एउटा तालिम दिँदा पछि शिक्षकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
12: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता हो। बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन्। कोराही सत्रकी सीता कुमारी चौधरी अवसर पाई अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ।
15: घर बनाउनु र नियमले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एकै त होइन, अब साथीहरूसँग एकै त सम्भव, पछि एक्लै पनि गर्न सकेन। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिनु पर्यो, सहयोग पनि गर्नु पर्यो। अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त।
12: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन्। अपाङ्गता भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
15: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो लाग्यो।
12: विकलाङ मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल बैंकको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल बैंकका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
16: अपाङ्गता भएका महिला दिदीबहिनीहरू पछाडि परेको हुनाले सिप सिकौ आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौ भनेर एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ, कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
12: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा यस्ता तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन बजारीकरण सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
17: साझा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50,00,00,000 बजेट विनियोजन गरिएको छ। ग्वार्को सातदो बाटो एकान्तकुना फ्लाइ ओभरका लागि 12,67,00,000 छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। यस्तै सुर्खेतको भेरी नदीको वर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ। दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000 विनियोजन गरिएको छ भने हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ़ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढ़ेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबारसम्मै केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ। तराईको हकमा मधेस बागमती र गण्डकी प्रदेशमा मंगलबारभित्र थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। युवाको मन जित्दै नेपाली सुगम संगीत

0: धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिक नै बढी छरेको
1: श्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला. संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िनको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो भाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
2: उच्च गति भरपूर्व कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट.

नेपाली सुगम संगीत प्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा बढ़दै गएको छ। आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्ताका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ। प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढ़ी आकर्षित भएका छन्। तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ।

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनुभयो, यही गीत चलाउने शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो। तर अहिले चाहिँ यहाँको जग्गा चाहिँ ठ्याक्कै फरक छ, अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाउँछ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेऱ्यो भने पनि उहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। पछिल्लो समय चाहिँ यहाँले जुन धार समाइरहनु भएको छ आधुनिक गीतको होइन, कसरी हाल्नु?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राम गाइसकेर उसले त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु, मलाई अहिले सम्झना पनि यति धेरै गाएको छु कि गीतहरू। त्यसपछि चाहिँ यति नै सीमित हुनुहुँदैन, अलिकति फराकिलो हुनुपर्छ होइन, नलेज भनेको सबै कुराको लिनुपर्छ भनेर ट्राई गरेको थिएँ कि मैले। अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सागर गीत भन्ने गाएँ कि, त्यो चाहिँ फेरि बिल्कुलै फरक, यता त्यो रातो माटो लुक भयो, अनि जिन्दगी सागर गीत भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो, मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो। अनि त्यसपछि थिएन मेरो कोही भन्ने हाम्रो गोपाल सरको पनि गाएँ मैले, त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन, अहिले आएर अलिकति त्यसमा समस्याहरू भइरहेको छ, पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला। त्यो गाउनु अगाडि, लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म, प्रायः अब गजलहरू नै सुन्थेँ, अनि जस्तै अरुणा लामा दिजुको, गोपाल नन्दन सरको भयो, अनि मनपर्ने अब नारायण गोपाल सरको त भनिहाल्यो होइन, अरुण थापा दाईको मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो, उहाँहरूको गीतहरू धेरै सुन्ने धेरै आउँथ्यो पनि कि गाउनलाई, कहीँ साथीभाइ बस्दाखेरि लगाउन भन्दाखेरि फाटक गाउने पनि। त्यो हिसाबले मलाई जिन्दगी सागर बीच गाउन त्यस्तो कुनै गाह्रो नै भएन, जति बरु त्यो लोकदोहोरीमा मैले मेहनत गर्नु पर्यो, मलाई अलिकति त्यो भाकाहरू टिप्न गाह्रो भयो, त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो।
0: कसो भन्दाखेरि अहिले चल्छ कि चल्दैन, दर्शक श्रोताले मन पराइदिनुहुन्छ कि पराइदिनुहुन्न भन्ने खालको एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो, त्यस पछाडिको प्रतिक्रिया सुन्नु कस्तो भयो?
1: असमय लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा है, यति धेरै फर्मेस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिक नै बढी छ रेकर्ड अहिले
0: पनि।

श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु।

काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। बाजुरा धुलाचोर सड़क खण्ड 3 दिनपछि संचालनमा आएको छ। रेसुङ्गामा खुल्ला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने भएको छ। 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू भएको छ। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप छ। मा कुरा नभए उद्योगको बन्दको चेतावनी दिइएको छ। र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड र भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदैछ।

0: नमस्कार, हार्दिक स्वागत छ कार्यक्रम प्रवेश डायरीमा। यो कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश र रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम विराटनगर संघको सहकार्यमा संचालन गरिएको हो। यस कार्यक्रमलाई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट एफएम 98.1 र 103 मेगाहर्ज मार्फत प्रत्येक बिहिबार दिउँसो 3:30 बजे र सोही दिन रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम 103 मेगाहर्ज विराटनगरबाट अपरान्ह 4:15 बजे सुन्न सक्नुहुन्छ। यस्तै रेडियो नेपालको मोबाइल एप र फेसबुक पेजबाट पनि एकैसाथ सुन्न सकिनेछ। कोशी प्रदेश सरकारका प्रमुख योजना कार्यक्रम तथा गतिविधिहरूका बारेमा आम नागरिकलाई जानकारी गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य हो, जहाँ हामी प्रदेश सरकारका फोकस कार्यक्रमहरू, महत्वपूर्ण अभियान, त्यसको उपलब्धि, कानून निर्माण, प्रदेश सांसदका कुरा, सामाजिक आर्थिक सांस्कृतिक तथा पूर्वाधार विकास, विपद व्यवस्थापन, लागू औषध नियन्त्रण लगायतका विषयमा विविध सामग्री समावेश गर्छौं। त्यस्तै नागरिकको प्रतिक्रिया र गुनासो पनि समेट्ने प्रयास गर्नेछौं। आजको कार्यक्रममा हामी सिंचाई व्यवस्थापनको प्रसंगलाई उठाउनेछौ, अर्थात चन्दा मोहना सिंचाई व्यवस्थापन कार्यालय कोशी प्रदेश विराटनगर मोरङका कार्यालय प्रमुख रमन पराजुलीसँग गरिएको विशेष कुराकानी प्रस्तुत गर्नेछौ। कृषि र सिंचाईको सम्बन्ध अत्यन्त घनिष्ठ छ। विभिन्न मौसममा बाली उत्पादन गर्न सिंचाई अपरिहार्य छ। आधुनिक सिंचाई प्रणालीको प्रयोगले पानीको बचत गरी दिगो कृषि विकासमा योगदान पुर्याउँछ। यसले माटोको उर्वरा शक्ति कायम राख्न मद्दत गर्नुको साथै दीर्घकालीन कृषि उत्पादनलाई सुनिश्चित गर्छ। सिंचाईको उचित व्यवस्थापनले कृषि उत्पादन बढ़ाउँछ, जसले कृषकको आय स्तर वृद्धि गर्न तथा खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दछ। नेपालमा खेतीयोग्य जमीनलाई सिंचित गर्न विभिन्न खोला तथा नदीमा आधारित साना तथा ठूला सिंचाई प्रणाली संचालित छन्, जसमध्ये एक हो चन्दा मोहना सिंचाई प्रणाली। राणाकालीन समयमै कत्ले खोला र बुढी खोलाको पानीलाई नहर बनाई सिंचाई प्रणालीको थालनी गरिएको थियो। यो सिंचाई प्रणालीले सुनसरी जिल्लाको दक्षिणी क्षेत्रको करिब 1800 देखि 2000 हेक्टर जमीनमा 12 महिना सिंचाई सुविधा उपलब्ध गराउँदै आएको छ। यो प्रणालीले कृषि उत्पादनमा वृद्धि गरी स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसै सन्दर्भमा आज चन्दा मोहना सिंचाई प्रणालीको अवस्था, यसको दिगो व्यवस्थापनको प्रयास, जलवायु परिवर्तनले सिंचाई प्रणालीमा पारेको प्रभाव लगायत विषयमा सहकर्मी बलराम दाहालले चन्दा मोहना सिंचाई व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख रमन पराजुलीसँग कुराकानी गर्नुभएको छ।
1: चन्दा मोहना सिंचाई व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख रमन पराजुलीज्यू, यहाँ हार्दिक स्वागत छ कार्यक्रम प्रत्येक कार्यमा।
2: धन्यवाद।
1: आज हामी विशेष गरी चन्दा मोहना सिंचाई व्यवस्थापन कार्यालयका गतिविधिहरू, अहिले प्रयोगको सेवा लगायतका विषयमा कुरा गर्दैछौ। खास गरी अब नाम पनि अलिकति युनिक छ, चन्दा मोहना सिंचाई होइन, यसको नाम कसरी रह्यो अनि यो आयोजना, यो कार्यालय कसरी स्थापना भयो, यसको बारेमा जानकारी गराइदिनुहोस् न।
2: धन्यवाद। यो आज हामीले चाहिँ प्रदेशको सिंचाईतर्फको, त्यो पनि हाम्रो प्रदेशको दोस्रो ठुलो सिंचाई योजना हामी भन्छौँ होइन, कन्ट्रा पछाडिको दोस्रो छ यो चन्दा मोहना सिंचाई प्रणाली। यस अन्तर्गत चाहिँ हामीले 2000 हेक्टर सिंचाई सुविधा पुर्याइरहेका छौँ र यो चाहिँ अलिकति चन्दा मोहना सुन्ने बित्तिकै चन्दा मोहना चाहिँ खोलाको सोर्स हो कि भन्ने जस्तो लाग्छ होला होइन।
1: हजुर,
2: खासमा यसको खोलाको सोर्सको नाम चाहिँ बुढी खोला र कत्ले खोला रहेको छ।
1: हजुर,
2: र यो चाहिँ चन्दा मोहना अलिकति कसरी आयो भनेर यसको पृष्ठभूमि चाहिँ अलिकति रोचक लाग्यो मलाई पनि, पछि आएर मैले यसो हेर्दाखेर होइन, यो झन्झन्डै 2015-17 कुरा आउँछ होइन।
1: हजुर,
2: अनि त्योभन्दा अगाडि निकै पृष्ठभूमि होला, तर अब हामीले रेकर्डेड भन्दाखेरि 2015-17 चाहिँ त्योभन्दा अगाडि चाहिँ कस्तो रहेछ भने बाँध बनाउने प्रक्रिया चाहिँ हात्तीहरू युज गरेर होइन, हात्तीको पाइलाहरूले बाँध थिचेर अनि दुईतिर कुलो लगेर सञ्चालन गर्ने त्यतिखेरको पारम्परिक सैनिक रहेछ
1: होइन।
2: त्यसले त अब दिगो दिदीन बाढी आउँछ भत्काउँछ त्यो हिसाबमा, त्यो ठाउँमा चाहिँ अब धेरैजना किसानहरू अथवा भनौँ न त्यतिखेरको आवश्यकता अनुसार अब काठको पुलहरू बनाएर अनि दुईतिर कुलो लग्ने भनेर प्रस्ताव राख्दाखेरि चाहिँ प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्व प्रसाद कोइरालाद्वारा त्यो काठको पुल बनाएर दुईतिर पूर्व र पश्चिमतिर नहर लगाएको इतिहास रहेछ कि
1: ए हजुर
2: त्यतिखेर हो पहिला चाहिँ के रहेछ भने त्यो ठाउँमा चाहिँ श्रीतिन महाराज चन्द्र शमशेर र मोहन शमशेरको कामत थियो त्यहाँ
1: ए
2: त्यतिखेर चाहिँ
1: हजुर हजुर
2: अब त्यो कामत भइसकेको अवस्थामा राणा काल सकिसकेको अवस्थामा ज जसले भोगेका थिए जसको त्यो त्यो जग्गाहरू उहाँहरूलाई हस्तान्तरण भयो होइन
1: हजुर
2: तर जुन जग्गाहरू हस्तान्तरण बाहिर निस्क्यो जसको चाहिँ नाम कसरी भएको केही निशाहरू प्राप्त भएन त्यो चाहिँ लगभग लगभग अहिले हाम्रो बर्जुताल भन्ने एरिया छ नि त्यो एरिया हो कि
1: ए
2: सरकारीकरण भयो त्यो बर्जुतालतिर गयो
1: होइन
2: बाँकी चाहिँ अब त्यहाँको उपभोक्ताहरू त्यहाँको किसानहरूले पाएर त्यो ठाउँ चाहिँ चन्द्र शमशेर र मोहन शमशेर हाम्रो राणाकालीन प्रधानमन्त्रीको गामत भएको कारणले गर्दाखेरि त्यसको नाम चाहिँ चन्द्र मोहन शमशेरको नाम हुँदै त्यो चाहिँ अपभ्रंश भएर चन्द्र मोहन सिंचाई प्रणाली भएर रहेछ कि
1: ए
2: रोजक भएको मलाई किनभने त्यसको इतिहास त्यति पुरानो रहेछ नि त
1: हजुर हजुर
2: अनि काठको पुल बनाएर दुईतिर नहर लगेको अवस्था रहेछ त्यतिखेर त्यतिखेरदेखि नै त्यो ठाउँमा नहर सम्बन्धी अलिकति जागरूक भएको मान्छे अथवा भनौँ न त्यो ठाउँमा कृषि गर्नुपर्छ भन्ने मान्छे अब विश्वेश्वर प्रसाद कोइराला जस्तो महान व्यक्ति आएर त्यहाँ उद्घाटन गर्नुभएको अवस्था अनि यसको चाहिँ पछि 28 सालतिर नापी हुँदाखेर त्यो कुराहरू बर्जुतालहरूमा परिणत भएको देखिन्छ होइन अनि पछि चाहिँ अब यसलाई चाहिँ अब यसरी हुँदैन अलिकति दिगो बनाउनुपर्छ पक्की बनाउनुपर्छ भनेर चाहिँ 2053 सालदेखि चाहिँ यसको योजना सुरु भएको देखिन्छ
1: 53 सालबाट
2: योजना सुरु भएको अब हाम्रो योजना सुरु भएपछि धेरै कुरा हुन्छ बजेटको अभाव होला के होला कसो होला होइन त्यो सबै कुराहरू पुर्याउँदै यो 2054-55 या 56-57 चाहिँ हाम्रो सम्पन्न भएको बुझिन्छ कि त्यस पछाडि पानी सञ्चालन त 57-58 भएको देखिन्छ होइन त्यो चाहिँ हाम्रो पारम्परिक भन्दा अब कन्क्रिट स्ट्रक्चर आएर अनि हामीले पानी बाँडेको अवस्था चाहिँ त्यतिखेरदेखि हो तर किसानहरूले आफ्नो बलबुतामा लगेको अवस्था चाहिँ धेरै अगाडिदेखिको हाम्रो राणाकालीन अवस्थादेखि देखिन्छ त्यस्तो पृष्ठभूमि देखिन्छ त्यहाँनिर
1: हजुर हजुर यसले जुन यो चन्द्रमाना सिंचाई व्यवस्थापन कार्यालयको जुन पृष्ठभूमि ऐतिहासिक कुराहरूदेखि यहाँले जानकारी गराउनु भयो अब अहिले चाहिँ यस कार्यालय मार्फत चाहिँ सुनसरी मोरङ जिल्लामा सिंचाई सुविधा विस्तार गर्न के कस्ता योजनाहरू सञ्चालन भइरहेका छन् यसबारेमा जानकारी गराइदिनुहोस् न
2: यो चाहिँ हाम्रो के छ भने यो कार्यालयको स्थापना 2073 साल 6 महिना 5 गते भनेको समायोजन प्रदेशमा भए पश्चातको बेलादेखि हो होइन त्योभन्दा अगाडि चाहिँ विभिन्न चरणमा यो चाहिँ योजना थियो
1: अब
2: त्यो 57-58 सालमा सम्पन्न हुने बखतमा एउटा आयोजना भएर सम्पन्न भयो त्यसरी सुनसरी मोरङ सिंचाई आयोजनाले हेर्दै गयो त्यो सिस्टमलाई फेरि सुनसरी डिभिजनले हेर्दै गयो अहिले आएर 2075 सालदेखि चाहिँ हामी कहाँ आएको छ हामी कहाँ आइसकेपछि चाहिँ अनि त्यसलाई चाहिँ अब चाहिँ मजाले किनभने त्यो धेरै ठाउँमा सर्दा सर्दै अफिसले अथवा त्यो प्रणालीले धेरै विचार नपाएको हो कि जस्तो अवस्थामा थियो भने अहिले हामी आइसकेपछिको अवस्थामा चाहिँ हामीले धेरै सुधारहरू गरिसकेका छौँ होइन अब त्यसमा हामीले अब हाम्रो के छ भने यो प्रणाली चाहिँ सुधार गरेर त्यो मर्मसम्म हाम्रो के हुन्छ भने हाम्रो कार्यालयले विशेष हेर्ने भनेको चाहिँ एउटा अपरेसन हेर्छ होइन पानीको एउटा डिस्ट्रिब्युसन हेर्छ एउटा रिपेयर एन्ड मेन्टेनेन्स हेर्छ र अर्को डेभलपमेन्ट हेर्छ
1: यो
2: चारवटा कुरामा चाहिँ हामीले अब एकैचोटि त गर्न जान सकिँदैन होइन बजेटको अभावदेखि धेरै कुराहरू हुन्छ होइन त्यसलाई लिएर चाहिँ हामीले सुधार गर्नै लगिरहेको छौँ अब यसको चाहिँ हामीले 2000 हेक्टरसम्मको पुरै एरियामा पानी चाहिँ र वर्षभरि पानी पुर्याउने योजना हो कि
1: हजुर हजुर अब यस कार्यालय मार्फत चालू आर्थिक वर्षमा चाहिँ के कस्ता योजनाहरू सञ्चालित छन् सिंचाई सीमा विस्तार मानव सम्मान लगायतका कस्ता कार्यक्रमहरू चाहिँ यो आर्थिक वर्षमा सञ्चालन भइरहेका छन्
2: यो चाहिँ हाम्रो चाहिँ के रहेछ भने नि यो हामीले कन्क्रिट स्ट्रक्चरको हेडवर्क्स बनाउने भनेर सुरु गरेको देखिन्छ यहाँ होइन इतिहासमा
1: हजुर
2: त्यतिखेर चाहिँ लगभग लगभग हाम्रो सरकार त्यतिखेरको अवस्थामा जे थियो त्यो अनुसार हाम्रो चाहिँ अहिले पनि देखिन्छ खुलाकी मार्गमै छ यो बर्जु गाउँपालिकाको र देवनगंजको सिमानामै पर्छ त्यो ठ्याक्कै जानुभयो भने त्यो हेरोस् सबै देख्नुहुन्छ त्यो एकदम चिटिकाको हेरोस् छ तर त्यसमा अलिकति मजाले हेऱ्यो भने चाहिँ के छ भने त्यहाँनिर त्यो हेरोसको आफ्नै एउटा इन्सपेक्सन ब्रिज हुन्छ क्या त्यो हेरोसमा सानो एउटा आफ्नो मान्छेहरू हिँड्ने खालको तर हुलाकीले त्यो रोड युज गरिरहेको छ आफ्नो हुलाकी सोसर उनीहरूको आफ्नो पुल छैन त्यसले गर्दाखेरि त्यो टिप्पर कुद्ने भयो गाडी कुद्ने भयो अन्य कुराहरू कुद्ने भयो त्यसले गर्दाखेरि त्यो संरचना क्षति पुग्दै गएको छ अनि प्लस अरू कुरो भनेको चाहिँ हाम्रो त्यतिखेर बन्दाखेरकै अवस्थामा केही प्रब्लम भएर होला त्यो ठाउँ फेरि तिनवटा खोलाको सङ्गम स्थलमा छ त्यहाँको भौगोलिक स्थितिले गर्दा पनि होला अलिकति सेटल भएको देखिन्छ कि पाइपिङहरूको समस्या पनि देखिन्छ त्यसले गर्दाखेरि चाहिँ त्यसको हेडवर्सको चाहिँ अलिकति समस्याहरू धेरै भएकोले गर्दाखेरि अनि त्यसमा चाहिँ यसपालि हामीले चाहिँ त्यसको रिपेयर एन्ड मेन्टेनेन्स र रिहेबिलिटेसन पुनर्निर्माणहरू गर्दैछौँ त्यसको लागि चाहिँ हामीलाई प्रगतिको सहयोगमा यसपालि हामीले पुरै गर्न सक्ने त्यसको हेडवर्सको माथि र तल भन्ने भाग हुन्छ माथिल्लो भागमा चाहिँ हामीले यसपालि एक्सटेन्सनको काम गर्दैछौँ फ्लोर एक्सटेन्सन काम गर्दैछौँ यसपालि त्यसको ठेका लागेको छ त्यही ठेका मात्रै छ यसपालि हामीले काम गर्ने भनेको किनभने त्यो मुहको हामीले त्यो हेडवर्सै बचाउन सकेन भने अरू त के गर्ने र होइन अनि यो हेडवर्समा फेरि हामीले ठेका लाउने बित्तिकै त्यहाँ काम सुरु हुने बित्तिकै पानीको प्रवाह हुन सक्दैन नगरहरूमा त्यही भएर यसपालि चाहिँ पानी पनि यो हामीले वैशाखसम्म त्यहाँ किसानहरूसित सुमिनी गरेर बन्द गरेका छौँ किनकि हामी स्प्रे सञ्चालन गर्छौँ
1: यस्तै गरेर यस कार्यालयबाट सञ्चालित योजनाबाट चाहिँ खास गरी यो सुनसरी अनि मोरङका कति हेक्टर जग्गामा चाहिँ सिँचाइ सुविधा पुगेको छ
2: यो चन्दा मुहना सिँचाइ प्रणाली चाहिँ निरन्तर यो सिर्फ सुनसरीमा छ होइन सुनसरीको दुईटा गाउँपालिका एउटा देवानगंज र बर्सु त्यसको गाउँपालिकाको करिब 2000 हेक्टरमा सिँचाइ सेवा पुरेर आइरहेछ होइन यो चाहिँ हामीले चाहिँ अहिले वर्षभरि धेरै ठाउँ सिँचाइ योजनाहरू वर्षभरि भन्न सक्दैनन् किनभने त्यो उपलब्ध हुन सक्दैन तर हामी चाहिँ गौरवसाथ भन्छौँ हामीले वर्षभरि नै पानी सिँचाइ उपलब्ध गराउन सकिरहेछौँ त्यसमा अब कति कुराहरूमा चाहिँ अब त्यसमा कन्ट्री युज पनि गर्नुपर्ने हुनसक्छ तर हाम्रो नहरमा वर्षभरि पानी पुर्याउन सक्ने अवस्थामा छौँ होइन अब त्यसमाथि पनि अलिकति के छ भने हाम्रो नहरहरू पुरै विस्तार भइसकेका छैनन् हामी नहर मूल नहरबाट मात्रै पानी बग्ने होइन शाखा नहरू चाहियो शाखाबाट पनि तपाईँको वाटर कोर्स भन्छ खेतसम्म पानी पुग्ने संरचनाहरू चाहियो त्यो सबै कुरा डेभलप नभइसकेको अवस्था छ त्यसका धेरै कुराहरू छन् अहिले समस्याको कुरा गर्दाखेरि त्यो पनि गरौँला होइन
1: अब
2: त्यसकारण त्यो भयो भने चाहिँ हामीले 2000 हेक्टरसम्म पानी मजाले पुर्याउन सक्छौँ
1: सुनसरी जिल्लामा भन्नुभयो
2: सुनसरी जिल्लाको दुईटा गाउँपालिका
1: मोरङमा छैन यसको
2: यो प्रणालीको छैन हाम्रो यो अफिस चाहिँ कार्यालय यो चाहिँ सिँचाइ व्यवस्थापन कार्यालय हो डेभलपमेन्ट अफिस होइन होइन व्यवस्थापन कार्यालयले के गरिरहेछ भने अहिले हाम्रो योजना हाम्रो कार्ययोजना या हामीले गर्न खोजेको कुरा चाहिँ यो जति पनि सिँचाइ योजनाहरू ठूला योजनाहरू जति बनेका छन् ती बनिसकेपछि कस्तो अवस्थामा छन् चलिरहेका छन् कि छैनन् हाम्रो गभर्मेन्ट रेकर्डमा त यिनीहरू सबै अब चलेको अवस्था देखिन्छ भरे बन्द भइसकेको छ कि 15 लाख रुपियाँ खर्च गर्दाखेरि बा त्यो संरचना सुचारू हुन्छ कि होइन त्यस्तो अवस्थामा भएका धेरै 400-500 हेक्टर 600 हेक्टर 1000 हेक्टर 2000 हेक्टरसम्मका हाम्रो त प्रदेशको अझै आफ्नो हेर्दाखेरि 20,000 हेक्टरसम्म काम गर्न सक्ने त्यो दिएको छ होइन त्यो हिसाबमा त्यस्ता त्यस्ता योजनाहरू त्यस्ता त्यस्ता जुन चाहिँ फार्मरहरूले आफैले म्यानेज गरिरहेका छन् र उसको आफ्नो सामर्थ्यले सक्दैन ठुलो छ त्यसलाई चाहिँ हामीले प्रदेश सरकारले आफूले पनि लिएर संयुक्त व्यवस्थापनमा जाने हाम्रो चाहिँ अफिसको कार्ययोजना हो र त्यो हाम्रो अहिले चाहिँ हामीले चन्दा मुहना हेरेका थियौँ भने प्रदेशले एउटा मात्रै अफिस एउटा मात्रै प्रणाली हेर्नुको सट्टा पऱ्यो प्रदेशमा भएका ठुल्ठुलो योजनाहरूलाई पनि वर्षैभरि पानी पुर्याउने अवस्थामा पुर्याउँ भनेर जसको लागि चाहिँ अहिले हाम्रो कार्यविधि बन्ने अवस्थामा छ कार्यविधि बन्नुभन्दा अगाडि हामीसित अहिले 3 थप प्रणालीहरू चाहिँ हाम्रो अन्तर्गत संयुक्त व्यवस्थापनमा रहेका छन् संयुक्त व्यवस्थापन भनेको चाहिँ हामीले कार्यालय या अथवा प्रदेश सरकार प्लस त्यहाँको उपभोक्ता समितिद्वारा संयुक्त रूपमा व्यवस्थापन हुँदै आइरहेछ
1: अब यो सिँचाइ आयोजनाले चाहिँ 12 महिना सिँचाइ सुविधा उपलब्ध गराइरहेको छैन यसले चाहिँ अब कृषि उत्पादनमा कस्तो प्रभाव पारेको पाउनु भएको छ यस क्षेत्रमा
2: यसले चाहिँ कस्तो छ भने चन्दा मुहनाकै इक्जाम्पल दिन चाहन्छु होइन त्यो एरिया चाहिँ अलिकति बलौटे माटो भएको एरिया छ त्यो ठाउँमा चाहिँ अहिले पनि हाम्रो धेरै पुरानो हाम्रो अध्यक्षहरू त्यतिखेर बन्द थियो यहाँका अलिक पुराना मान्छेहरूलाई सोध्नुपर्छ के खानुहुन्थ्यो त्यही खानु एउटा दाल फल्थ्यो त्यो दाल मात्रै खान्छु भन्नुहुन्थ्यो कि अहिले के छ भन्दाखेरि अहिले त्यहाँनिर जानुभयो भने सबै हरियाली देखिन्छ कि अरू पनि सिधा प्रणालीहरू भएको एरियामा हेरेर आएको छु मैले होइन त त्यस्तोमा चाहिँ एउटा बाली लगायो भने अर्को बाली बाँझै हुन्छ कि अब त्यो कर्मठ मान्छे पनि चाहियो काम गर्नलाई खालि बाँझ के अरे जमिन मात्रै भएर भएन त यहाँ चाहिँ यहाँको जनसङ्ख्या यहाँको परिवेश हेर्दाखेरि उहाँहरू चाहिँ टोटल्ली कृषिमा निर्भर हो कि
1: तरकारी खेती राम्रो छ
2: त्यसमा तरकारी खेती मकै धान गहुँ यी चाहिँ एकदमै धेरै र दालहरू अलिअलि अब यो कस्तो रहेछ भने अनि उखु छुट्यो किनभने हाम्रो कमान एरियामा चाहिँ एउटा उखुको चिनी मिल छ त्यो चिनी मिललाई चाहिँ आवश्यक पर्ने उखु सम्भव भएसम्म हाम्रो कमान एरियाबाट आउँछ त्यो चाहिँ एउटा राम्रो छ र त्यहाँका चाहिँ जनताहरू अलिकति मकैतिर पनि धेरै जानुभएको छ मकै जुन पनि क्रिएट गरिरहेको छ होइन अनि अब सुनसरीमा अलिकति प्रोडक्टिभिटी धेरै भएको ठाउँ हो कि त्यो ठाउँ अनि हाम्रो स्रोत पनि बालुवाटे माटोको स्रोत छैन यो जति खोला पनि छ त्यो चाहिँ राम्रो माटो छ स्प्रिङ सोर्स छ उम्रो पानी हो होइन त्यसले गर्दाखेरि जति पनि पानी त्यहाँ पुगेका छन् त्यो ठाउँमा चाहिँ प्रोडक्सन धेरै हाई छ हामीले जस्तै अब क्रप कटहरू गर्छौँ होइन सर्भेहरू गर्छौँ नि त त्यतिखेर चाहिँ जिल्लासित कम्पेयर गर्दाखेरि पनि हाम्रो एरियामा भएको प्रोडक्टिभिटी चाहिँ अलिक हाई छ अब प्रदेशको कुरा गर्दा त प्रदेशमा त धेरै हाई नै छ हाम्रोमा अब 11 मेट्रिक टन मकैहरू फलाउँछन् होइन प्रति हेक्टरमा त्यो भनेको धेरै कममा पाइन्छ
1: अनि अब यो सिँचाइको लागि पानी वितरणको लागि कस्तो प्रणाली बनाउनु भएको छ अनि प्रविधिहरू कुन कुन प्रयोग गर्नुभएको छ
2: यस हाम्रो चाहिँ अहिले के छ भने यो नितान्त हाम्रो यो सर्फेस इरिगेसन भन्छ सतहको पानीलाई युटिलाइज गरेर खेतसम्म पुर्याउने त्यसको लागि चाहिँ हामीले के हुन्छ भने जस्तै हेडोस
3: खोला बाँधेर नहर निकालिसकेपछि त्यो नहरलाई चाहिँ उसको लेभलले मेन्टेन हुने खेतसम्म अब उसले नभेट्ने खालको ठाउँमा त सकिँदैन होइन लेभलले भेट हुने ठाउँसम्म चाहिँ पानी पुर्याउने गरिन्छ त्यो चाहिँ अब मूल नहरबाटै मात्र सकिँदैन होइन त्यसपछि शाखा नहर निकालिन्छ शाखा नहरबाट फेरि प्रशाखा नहर या वाटर कोर्स भन्छ हेरेर ठाउँ हुन्छ होइन त्यो खेतसम्म पुग्छ होइन त्यसरी हामीले हाम्रो चाहिँ यो सिस्टममा चन्द्रमुनाकै सिस्टममा चाहिँ तपाईँको पूर्व र पश्चिम दुई तिन नहर बगेको छ करिब करिब 7 किलोमिटरको नहर छ 7.5-7 अथवा 8 छ होइन दुईतिरै गएको छ अनि पूर्वतिर चाहिँ हाम्रो 12 शाखा छ भने पश्चिमतिर चाहिँ 7 शाखा छ त्यहाँ शाखा अझै डेभलप गर्न बाँकी छ होइन शाखा अन्तर्गत प्रशाखाहरूबाट चाहिँ हामीले पानी डिस्ट्रिब्युसन गर्ने गरेका छ होइन कति अवस्थामा एकैचोटि हाम्रो पानी चाहिने हुन्छ क्या पानी पुगे तापनि अब आज यो सबै किसानलाई एकैचोटि चाहिन्छ एकैचोटि चाहिँदाखेरि चाहिँ अब आज बिउ राख्यो भने सबैले राख्ने भोलि नराख्ने होइन अथवा भोलि पालो हो भने मैले पाउँदैन कि भन्ने होइन त्यो हिसाबमा सबैले एकैचोटि राख्दाखेरि चाहिँ कहिले पालो सिस्टम लाउनु पर्छ होइन जुनै लाइन्छ पनि किनभने पानीको क्यापेसिटी त्यति नै हो नि त पुग्यो पनि त्यसरी नै हामीले पालो सिस्टम लगाएर पनि त्यो पानीहरू चाहिँ उपलब्ध गराइरहेको छ उहाँहरूलाई सर्फेस इरिगेसनमा त्यति नै हो होइन प्लस अब कहिले काहीँ चाहिँ के हुन्छ नि हामीले पानी दिने भनेको त कुनै एउटा एसएससी बालीलाई हो तपाईँले मजाले धान लगाइराख्नु भएको छ अब धान उठिसकेको छैन खेत नै छ अनि कसैले तरकारी खेतीलाई पानी माग्नु भने त्यो एक बिघाको तरकारी खेतीलाई मात्रै पानी पुर्याउन त धेरै गाह्रो पर्छ किनभने धान बिजला त्यस्तो अवस्थामा चाहिँ उहाँहरू आफै कन्भिन्स भएर त्यसको थप कनेक्ट युज भन्छ नि हामीले त्यो सँगसँगै अरू पनि प्रविधि युज गर्ने जस्तै ग्राउन्ड वाटर पम्पहरू युज गरेर होइन अहिले अनुमानहरूमा धेरै आउन थालेको छ होइन त्योहरू युज गरेर उहाँहरूले गर्नुहुन्छ
1: हजुर हजुर यसै गरी अब यो सिँचाइ प्रणालीलाई दिगो व्यवस्थापन गर्नको लागि चाहिँ के कस्ता कार्यहरू गर्नु भएको छ
3: हामी चाहिँ विशेष गरी हाम्रो कार्यालयको नेचरले दिगो व्यवस्थापन हो कि
1: हजुर हजुर
3: त्यसै पनि अफिसको नाम पनि व्यवस्थापन आइसकेपछि हामी दिगोतिरै लाग्छौँ हामी दिगोतिर लाग्ने भनेको हामीले पानी यो बनाएर छोड्ने होइन किसानहरूलाई त्यो अपरेसन गर्न त्यसलाई ह्यान्डल गर्न शान्तिले मनमा समर गर्नदेखि लिएर उनीहरूलाई खेती उपज गर्नको लागि सहयोग पनि पुर्याउँछौँ होइन किनभने नहर बनाएर उसले रोपेन भने त नहरको काम छैन बाटो बनाएर हिँड्छन् होइन अहिले त सबैलाई बाटो चाहिएको छ है हाम्रो सर्भिस रोडहरू मासिन थालेका छन् पहिला पहिला जग्गा अधिग्रहण गर्नलाई यतिकै दिए त्यो नहर त्यतिखेर त पानीको जोगो थियो अहिले त्यो घटेकै भएका छन् होइन अहिले त्यो बाटो हामीसित लिनु खोज्छन् होइन त्यस्तो अवस्था छ अब हामीले त्यसरी दिँदाखेरि त त्यो प्रणालीहरू त धेरै राम्रो देखिन्छ कि
1: अहिलेसै गरी अब अहिले जुन जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा असर परिरहेको छ होइन यो सिँचाई प्रणालीमा पनि के असर छ कि के देखियो त्यसको
3: छ यो चाहिँ कस्तो छ भने सिँचाई प्रणाली मैले यो अहिले चाहिँ मैले अब चन्द्रमुनाको मात्रै कुरा गरिनँ होइन समग्र नेपालको सिँचाई प्रणालीको कुरा गर्न चाहे किनभने जलवायुले त एक ठाउँलाई मात्रै असर गर्दै गयो
1: हजुर
3: जलवायुको असर चाहिँ हाम्रो एकचोटि ग्लेसियरमा देखिहालिन्छ ग्लेसियर देख्ने बित्तिकै हाम्रो सोर्स भनेको वाटर सर्फेस वाटर हो होइन त्यो वाटर आएदेखि हाम्रो गाउँबाट रिचार्ज हुने हो पानी पर्ने हो सबै कुरा हो नि त त्यसले गर्दाखेरि चाहिँ हाम्रो लगभग यो कोशी एरिया होइन अथवा कुनै पनि एरिया हाम्रो त लगभग चुरे भन्दा तराई त धेरै कम छ नि त अनि त्यो डिस्टेन्स पनि धेरै कम छ चुरेदेखि हाम्रो बोर्डरसम्मको होइन धेरै पानी चाहिँ सिपेज भएर जान्छ क्या यो हाम्रो कस्तो छ भने हाइवेदेखि तलतिरबाटै उम्रेको खोला हो हाम्रो यो चन्द्रमुनाको पनि होइन कसरी हुन्छ भने अहिले हामीले इटरनीमा बुढी खोलाको सर्फेसको लेभल हेऱ्यौँ र यहाँ केसेला एउटै खोला हो नि त केसेलाको लेभल हेऱ्यौँ भने धेरै डिफ्रेन्स भइसकेको छ कि पहिला भन्दा त्यही भएर अहिले ड्याम धेरै ठाउँ बनाए पनि त्यो पानी उकासेर पानी तराईको लेभलमा पानी ट्रान्सफर गर्न सक्ने अवस्था छैन ठुल्ठुलो खोलामा अब कहीँ कहीँ खोल्सीहरूबाट आयो भने त भिग्ने कुरा होइन बुढी खोला इक्जाम्पल लिँदाखेरि पनि त्यस्तो अवस्था आइसकेको छ धेरै खोलाहरू गइसकेको छ होइन सबै कुराहरू भनेको भनौँ न त्यो नसोचेको तरिकाले बाढी आउँछ त्यसले गर्दाखेरिहरू भयो होइन अनि यो अझ यो हाम्रो उत्खनन हुन्छ नि ठिका लगाएर त्यसले झन् धेरै असर गरेछ अब जस्तो कन्काई खोलामा त हामीले धेरै स्टडी पनि गरिसक्यौँ होइन स्टेप स्टेप देखिन्छ नि त्यसबाटै 4-5 मिटर 9 मिटर जति नै गुरु भइसकेको छ कि त्यहाँ हामी धेरै एक्सप्रेसन रोक्नलाई कोसिस गर्न नसकिने रहेछ होइन अब यो कुराहरूदेखि लिएर अब वन जङ्गल माथिराखेर आएर डिपोजिट हुने कुराहरूदेखि लिएर अब ग्लासरै पग्लेर एकै कहिले धेरै पानी आउने कहिले नहुने अब चैतको मौसममा हामीसित यतिखेर त खडेरी हुन्छ नि त यतिखेर असर गर्ने होइन अब योभन्दा अगाडिको कुरा गर्नु पर्दाखेरि योभन्दा अगाडिको वर्ष हामीले चाहिँ के गरेको थियौँ भने यो नहरमा नहरको पानी युज गर्नु होइन पनि यो पानी राम्रो हो होइन पम्प भन्दा पनि यो पानी राम्रो हो भन्दाखेरि त्यो चिजहरू चलाइराख्दाखेरि चाहिँ के भयो भने किसानहरूलाई चाहिँ हामीले अलिकति आयासै फुटाउँछौँ कि इरिगेसन सर्भिस फ्री भन्छ होइन पानीपोत त्यो उठाउँदाखेरि कुनै एउटा क्षेत्रको हाम्रो किसानहरूले चाहिँ त्यो दिनौँ भन्ने कुराहरू आउँदाखेरि हामी बरु पानी चाहिँदैन भन्ने जस्तो हुन्छ नि त देखेर पानी आइरहन्छ खेतमा मोटरबाट होइन कसले त पानी खेत जाने अनि कुलो जाने कुलो सफा गर्ने लिएर आउने भन्ने कुरो हुन्छ त यो पोसा चाहिँ के भयो भने धेरै नै खडेर पर्यो उहाँहरूलाई त्यो हाम्रो सिस्टमबाट पानी मजाले नदिन सकेको भए त्यतिखेर होइन हाम्रो संविधान त्यस्तो दिगो नभएको भए त्यो वर्षको सायदै त्यो फसल राम्रो हुन्थ्यो होइन तर त्यो पानी उहाँहरूले पाएपछि चाहिँ अहिले चाहिँ उहाँहरूलाई कमिसन भएको छ नहर चाहिँ चाहिने रहेछ किनभने खडेरीको बेला पनि आउँदो रहेछ कहिले काहीँ जमा भएर खडेरी पर्नु भनेको चाहिँ फेरि त्यो क्लाइमेटिक असर हो कि त्यो चाहिँ धेरै छ किनभने अब त्यो गाउँबाट विचार पनि हुँदैन पानीको टाइमिङ चेन्ज हुँदाखेरि तपाईँले लाउने क्रपहरूलाई पनि असर गर्छ कहिलेकाहीँ हामीले 15 दिनमा निकाल्नुपर्ने ट्रान्सप्लान्टिङ गर्नुपर्ने हुन्छ त्यो 20 दिनसम्म राख्नुपर्ने हुन्छ पानी नभएर होइन त्यस्तो अवस्था चाहिँ देखिएको छ
1: अब यो सिँचाइको व्यवस्थापनमा त अब एउटा कारणले मात्रै गर्न भएन अब किसानहरूको पनि उत्तिकै सहभागिता हुनुपर्छ होइन किसानको सहभागिता कतिको छ कतिको उनीहरूले कन्भिन्स गर्न सकेको छ विशेष गरी अब जल उपभोक्ता समितिसँग कसरी सहकार्य भइरहेछ
3: हाम्रो यो सिँचाइ भनेकै टोटल्ली किसानमै निर्भर चिज हो होइन किनभने हामी सिँचाइ भनेको पानी हो किसानलाई खेतमा दिने पानी हो पानी त एग्रिकल्चरको एउटा इनपुट हो मेन इनपुट हो तर एउटा इनपुट होइन किसानले त सबै कुरामै हेर्नुपर्ने हुन्छ होइन अनि यो किसानले हाम्रो सिँचाइ नै पुगेन भने सबै इनपुट हाले पनि फेरि जिरो हुन्छ कि कुनै इनपुट कम भए प्रोडक्सन कम होला पानी बिना त प्रोडक्सनै हुँदैन त्यो हिसाबमा चाहिँ अहिले के छ भने हामीले किसानहरूसित जोडिनलाई अब हाम्रो कृषि मन्त्रालय अन्तर्गतका कार्यालयहरूले पनि काम गरिरहेको हुन्छ होला होइन हामीले पनि आफूले पनि ट्रेनिङहरू सञ्चालन गर्ने उहाँहरूलाई अपरेसन सिँचाइको कसरी त्यो बाँडफाँड गर्ने पानीहरू र कसरी सानसानो मर्मतहरू गर्नेहरू होइन सम्बन्धीहरू उहाँहरूलाई ट्रेनिङ दिने उहाँहरूको क्षमता विकास गर्ने कामहरू गरिरहेछौँ होइन यसपालि उहाँहरूलाई यो सिँचाइको महत्व बुझाउनलाई ओरिएन्टेसन कार्यक्रमहरू जस्तो अब आयसेट तिर्नुपर्छ भनेर त सरकारले लगानी गरे हो नि त सरकारलाई त इन्भिटन त केही न केही चाहियो अब ट्याक्स भनियो जे भने पानीपोत हो नि त हाम्रो पानी त थोरै हुन्छ तर त्यो उठाउनलाई उनीहरूलाई कम्ती त्यो पानीपोत उठिसकेपछि उहाँहरूकै कुलो सफाई गर्नलाई लाग्ने हो कि त्यो भएर त्यसको महत्व बुझाउने अनि सिँचाइको महत्व बुझाउने त्यो पम्प सेट चलाएर मात्रै हुँदैन सतहबाट आएको पानीको ठूलो संरचना त्यहाँ सरकारले बनाएको छ त्यसको युटिलाइज गर्न सक्नुपर्छ भन्ने होइन त्यो कुराहरू चाहिँ अहिले उहाँहरूले धेरै बुझिसक्नु भएको छ धेरै राम्रो पनि भएको छ बरु के रहेछ भने पहिला सोच्ने भने पहिलाको फार्मर्सहरू एकदम सिँचाइप्रति जागरूक किनभने पहाडतिर पनि देखिन्छ होइन कसैले मेजर कुलो भन्नुभएको छ मेजरले आएर खनेको कुलो अरे त्यति साह्रो जागरूक हुन्थ्यो कि कर्णेल कुलो भनिन्छ कर्णेलले आएर खनेको कुलो अरे जस्तै यहाँ पनि अब अघि मैले इतिहास सुनाउँदाखेरि त हात्तीको पाइलाले टिचेर बनाएको भने खोलाले छेकेर होइन अघि हामीले भने विश्वेश्वर प्रसाद कोइराला आएर उद्घाटन गर्नु परेको थियो दुई तिन दिनको किनभने त्यतिखेर सिँचाइको महत्त्व धेरै थियो नि त त्यतिखेर हाम्रो जीवनयापन नै कृषि नै थियो अब अहिले चाहिँ अलिकति घट्दै घट्दै गर्ने अलिकति भनौँ विदेशी मुद्रामा अलिकति निर्भर हुने होइन अनि छोराछोरीले काम गरेपछि यहाँनिर बुवा आमालाई काम नगर्ने त्यो पर्दैन भन्ने होइन त्यसले गर्दाखेरि अलिकति कृषितिरै बरु घट्दै गएको छ कि देखिन्छ तर अझै हाम्रो यहाँनिर सिस्टममा चाहिँ हाम्रो प्रणालीमा चाहिँ त्यो अझै देखेको छैन यहाँ चाहिँ तपाईँ जुनै बेला जानु हरियो देखिन्छ फलेकै देखिन्छ पानी बगेकै देखिन्छ र राम्रो तरिकाले उहाँहरूले प्रोडक्सन गर्नु पनि भएको छ
1: अब भविष्यमा यो सिँचाइ सुविधालाई थप विस्तार गर्ने अनि अझ थप व्यवस्था बनाउने अरू के कस्तो योजनाहरू छन् कार्यालय छन्
3: हामीले चाहिँ दुई तिनवटा योजना ल्याएका छौँ होइन जसमा चाहिँ अलिकति बजेटको अभाव हुन्छ होइन प्रदेशमा अलिकति बजेट अभावै छ अनि हामीले चाहिँ के गर्न खोजेका छौँ भने त्यो अघि मैले भने पूर्वतिर 12 शाखा छ पश्चिमतिर चाहिँ 7 मात्रै छ होइन 7 पुग्दैन त्यहाँ पनि 12 जति नै चाहिने अवस्था छ होइन त्यो चाहिँ लिनको लागि बनाउनको लागि त्यो जग्गाको पनि आवश्यकता पर्छ होइन किसानहरूले त्यो जग्गा चाहिँ अलिकति उहाँहरू कन्भिन्स भएर दिनुभयो भने त्यो कुराहरूलाई लिएर हामी चाहिँ अलिकति एक्सटेन्सन गर्न खोजिरहेछौँ होइन त्यो चाहिँ उहाँहरूकै लागि हो अर्को कुरा भनेको चाहिँ एउटा हामीले डिमार्केसन कार्यहरू सुरु गरेका छौँ त्यो भनेको चाहिँ अब धेरै अगाडि पनि नहर हो नि त त्यहाँ चाहिँ अब सरकारले त्यो जग्गा अधिग्रहण गरिसकेका छ होइन कुनै हिसाबमा मुआवजा पाएको हुन्छ होला कुनै हिसाबमा नपाएको पनि हुन्छ होला होइन अब त्यो नपाएकोलाई कसरी लग्ने पाएकोलाई कसरी लग्ने भन्ने हिसाबमा हामीले आफै उहाँले दिइसक्नु भएको छ उहाँले कर तिरिराख्नु भएको छ होइन यो चाहिँ अलिकति नीतिगतै निर्णय गर्नुपर्ने अवस्था छ कि हामी धेरैचोटि मन्त्रालयमा पनि कुरा राखेका छौँ होइन यहाँको मात्र होइन यो नेपालभरिको समस्या होला होइन पहिला जग्गा एक हिसाबले दिनु भएको छ अहिले चाहिँ जग्गाको भ्यालु बढ्यो होला के भयो होला होइन उहाँहरूले त्यसपछि अब उहाँहरूलाई कर पनि तिर्नु परिरहेछ त्यसलाई कसरी लिने र त्यो अब सरकारी संरचना भएको ठाउँहरूलाई कसरी त्यसलाई ह्यान्डल गर्ने भन्ने कुराहरू एउटा त्यो भयो होइन अनि अर्को चाहिँ हामीले एउटा अहिले हामीले कार्यविधि निर्माण गर्ने अवस्थामा छौँ चरणमै छौँ होइन त्यो चाहिँ कस्तो भने अब धेरै जस्तो हामीले यो जिल्ला अन्तर्गत विकास डिभिजन कार्यालयहरू छ सिँचाइको जसले चाहिँ एउटा नहर बनाउँछ अनि हस्तान्तरण गरेर जान्छ त्यस पछाडिको अवस्था के हुन्छ भनेर चाहिँ अब त्यो सानो सानो योजना त आफै मनोनित गर्न सक्नु होला होइन जुन 400-500 हेक्टरका छन् होइन 600-700 हेक्टर 2000 हेक्टर छन् तिनीहरूलाई चाहिँ हामीले एकचोटि समुद्र सिँचाई प्रणालीमा ल्याएर अनि हामी र उनीहरूसँगै बसेर त्यसको कार्यान्वयन बनाएर त्यसलाई चाहिँ दिगो व्यवस्थापन बनाएर छोडिदिने होइन दिगो व्यवस्थापन दिगो व्यवस्थापनले के चाहिँ राम्रो काम गर्दो रहेछ भने तपाईँको खेतहरूमा प्लटिङ हुने सम्भावना त्योहरू रोक्छ आमदानी बढेपछि त्यहाँनिर उहाँहरूले त्यो खेतलाई चाहिँ खेती राख्ने अवस्था देखिन्छ होइन पछि अब सरकारको नीति आएर खेती योग्य जमिन र रेस्टिनेन्ट जमिन छुट्याउनेवाला जुन आएको छ त्यो राम्ररी कार्यान्वयन भए पनि त्यो खेती योग्य जमिनमा सिँचाइ पुर्याउनु त पर्यो त्यो कुराहरू पुर्याउनलाई चाहिँ हाम्रो ठुल्ठुलो योजनाहरू जति पनि छन् संसारमा रहेका तिनीहरूलाई अलिकति दिगो व्यवस्थापनतिर लग्ने होइन त्यसमा चाहिँ अलिकति मनोसमा गर्ने मनोसमा गर्ने अलिकति आयसब कलेक्सन गर्यो भने आयसब कलेक्सन गर्यो भने सर्टेन 20% जति चाहिँ सरकारको राजस्वमा जान्छ कि राजस्व पनि बढ्छ प्रदेशको प्रदेशको राजस्व बढ्ने पनि भइहाल्यो होइन प्रोडक्सन बढ्छ होइन अब अलिअलि कृषि सम्बन्धी यो भ्यालु एडिसन गर्ने फ्याक्ट्रीहरू खुल्दैछन् तिनीहरूलाई पनि पुर्याउनु पर्यो नि त कृषि जति पनि उपजहरू छ त्यसको लागि त हामीले सिँचाइ सम्पूर्ण ठाउँमा दिगो तरिकाले पुर्याउनु पर्यो 12 महिना हुने गरी पुर्याउनु पर्यो त्यसको लागि चाहिँ हामीले यो कार्यविधि बनाएर हाम्रो कार्यालय अन्तर्गतै ठुलो ठुलो योजनाहरू लिएर आएर अनि समिति व्यवस्थापन गरेर अनि प्रदेशको सिँचाइको हेक्टर चाहिँ कन्टिन्युसली यति हेक्टर चाहिँ हामी सिँचाइ पुर्याएकै छौँ भन्ने खालको ग्यारेन्टी गर्न खोजिरहेछौँ।
1: यति बेला हामी तपाईँको कुराकानी अन्त्यमा आइपुगेका छौँ र अन्त्यमा तपाईँ अब यस कार्यक्रम मार्फत सम्पूर्ण जनउपभोक्ता किसानहरूलाई के भन्नुहुन्छ के अनुरोध गर्नुहुन्छ?
3: मैले चाहिँ के भन्न चाहेको छु भने नि यो हाम्रो किसान जलउपभोक्ता जति पनि हुनुहुन्छन् होइन र कृषक उपभोक्ता हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो हाम्रो नेपालको भौगोलिक हिसाब र प्रोडक्टिभिटीको हिसाबमा जे पनि रोपे फल्ने अवस्था छ होइन त्यसमा हामीले पुर्याउन सक्ने भनेको चाहिँ सठिक इनपुटहरू हो होइन जसमा चाहिँ हाम्रो कार्यालयले पुर्याउने भनेको चाहिँ एउटा सिँचाइ भयो अरू इनपुटहरू सरकारले त्यहाँनिर सहयोग गर्यो भने मैले के देखेको छु भने उपभोक्ता र हाम्रो फार्मर्सहरूले चाहिँ जस्तो सुकै अवस्थामा उहाँहरूले उब्जनी गर्न सक्नुहुन्छ कि अनि केही नदिँदा पनि उब्जनी गराख्ने ठाउँमा हामीले सिँचाइ सबै सुविधा दिउँ भन्दा धेरै उब्जनी गर्नुहुन्छ नि त त्यही भएर उहाँहरूलाई प्रोत्साहन दिने होइन उहाँले रोपेका चिजहरूलाई भ्यालु एडिसन गर्ने खालको फ्याक्ट्रीहरू खोलिदिने हाम्रो कमान एरियामा कोल्ड स्टोरेजहरू खोलिदियो भने उहाँहरूको तरकारीहरू त पछि भ्यालु एडिसन भएर आउँछ नि त त्यो कुराहरू गरिदिने होइन हामी सिँचाइ पुऱ्यायौँ उहाँहरूले कुनै चिज जस्तै अब भान्टै रोप्नु भयो भने 20 दिन पछाडि बेच्न पाए पनि उहाँहरूको भ्यालु बढ्छ त अहिले कहिले बेच्नुपर्ने अवस्था छ नि त त्यसले गर्दाखेरि त्यो संरचनाहरू छिटो बने होइन जुन कुरा चाहिँ म त भन्छु सुलभ होस् र सबैसँग निशुल्क पनि होस् त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको इन्टेन्सन अझै राम्रो भएर जान्छ होइन अब उखु रोप्नुहुन्छ उखुको रोप्दाखेरि उहाँहरूले रिटर्न पाउने अवस्था होस् होइन हामी त सिँचाइमा त दिने भयौँ हामी सिँचाइ दिँदाखेरि उहाँहरूले कम्तीमा मोटिभेट हुनु के उहाँहरूले म चाहिँ अब रोप्छु अनि फलाउँछु अनि कमाउँछु भन्ने चाहिँ होस् होइन त्यसको लागि हामीले दिने कुरामा हामी पछि परेका छैनौँ होइन हाम्रो अफिस जतिखेर खुल्ला छ त्यसले गर्नुपर्ने छैन हाम्रो अफिसमा आएर निवेदन दिएर हामी काम गरिहाल्छौँ अब बाँकी अरूतिर जानु छ भने हामीले समन्वय गर्ने ठाउँ छ भने हामी समन्वय पनि गर्छौँ।
1: हजुर हुन्छ सर, निकै व्यस्त समयका बावजुद पनि हामीले छिटोसम्म आएर यो चन्दामा सिँचाइ व्यवस्थापन कार्यालयका गतिविधिहरू यहाँको सिँचाइ प्रणाली लगायतका विषयमा महत्वपूर्ण जानकारी गराइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद छ।
3: धन्यवाद तपाईँलाई पनि मलाई बोलाइदिनु भयो र सिँचाइ सम्बन्धी पनि दुई चारवटा कुरा राख्न पाएँ होइन यो कुराको लागि चाहिँ तपाईँलाई एकदम हृदयबाट धन्यवाद छ।
0: कार्यक्रम प्रदेश डायरीमा अहिले सुन्नुभयो चन्दा मुहना सिंचाई व्यवस्थापन कार्यालय कोशी प्रदेश मोरङका कार्यालय प्रमुख रमन पराजुलीसँग गरिएको विशेष कुराकानी। यसै कुराकानीसँगै हामी आजको प्रदेश डायरीको अन्त्यमा आइपुग्यौं। अर्को हप्ता फेरि प्रदेश सरकारका गतिविधि योजना तथा कार्यक्रम र त्यसले पारेको प्रभाव समेटिएको जानकारीमूलक सामग्रीका साथ तपाईंलाई भेट्न आउनेछौ। यतिन्जेलसम्म प्रविधिमा रहेर सहयोग गर्नुहुने प्राविधिक मित्र भीमबहादुर मण्डललाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रमबाट म नयराज नेपाल बिदा हुन्छु। नमस्कार।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दै छौ तिमीहरू?
0: अंकल, एफई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: सुनि र अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेसन कहाँ हो अंकल?
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या 1 जना। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पश्चिमता नहुने। आवश्यकका कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र, नागरिकता अनुभव भए स्वको प्रमाण पत्रको फोटोकपी, त्यो प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9673। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851-18-73-82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81। श्री गार्मा माध्यमिक विद्यालय सोलु तुटकुण्ड नगरपालिका 7 सोलुखुम्बु।

0: शिक्षित औचित्य सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपस्वीका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 छना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्ने छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसन तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1005 रूपियाँ पछि फिर्ता नहुने गरी निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सकिनेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सलेरीमा रहेको सही नम्बर 2020160092001 जम्मा गरी सोको सकले ब्राउजर वा अनलाइनमा जम्मा गरेको भए सोको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9842896353 र 9841386920।
0: विनोद सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सोलु दुतकुण्ड नगरपालिका साथ सोलु खुम्बु।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुमिन हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यी काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
5: होइन यी कान्छा गीत गाउँदै कता हिँडी?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
5: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
5: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ।
5: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागुया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
5: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 9857979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: लाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढियो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
0: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर, नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।
0: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: नमस्कार।
5: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
4: खै के भन्नु वडा अध्यक्षजी, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
5: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्राधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
4: तुलछिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
5: अह हुँदै हुँदैन, यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
6: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
6: हो र के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु।
4: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
10: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
11: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
10: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
11: ल अब आँखा खोला त।
10: वाओ कस्तो राम्रो उठी, अनि मंगलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 9742840056 र 9867350620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान

0: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर्स, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोर बौद्ध सुलुखुम्बु।
4: न अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
5: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
4: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
6: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
4: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809-90-94 र 9863-68-64-18।
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु।
6: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू

0: कन्ट्याक्ट मिल्नुमा पाइन्छ। प्रोप्राइटर नारथम मिराई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: ए बाबु लौन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ रे नि त, त्यही भएर उपचार गराउने भनेर हामजी औषधालयतिर हेर्नु।
3: आदरणीय
0: श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सोलु एफएम। सोलु एफएममा अब सुन्न सक्नुहुन्छ नेपाली सदाबहार गीतहरू।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र हो प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कार्य परीक्षा मिति र स्थान सम्पर्क मितिको भन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहेको क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि मासिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 98-42-99-76-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुतकुण्ड नगरपालिका 7 सोलुखुम्बु

0: शैक्षिक आवश्यकता सम्बन्धी सूचना। गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको किसिम अस्थायी करार पद संख्या 2 छना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यमा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकि बनोसिन तलब भत्ता उपलब्ध गराइनेछ।
1: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते, सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र, परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सो भन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
0: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सकिनेछ र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा वास्की वाणिज्य बैंक सलेरीमा रहेको सही नम्बर 2030192000001 जम्मा गरी सुको सकले भोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 63 र 98 41 38 96 20।
0: विनोद सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सोलु दुतकुण्ड नगरपालिका 7 सोलु।
2: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुमिन हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
5: होइन एकान्छा गीत गाउँदै कता हिँडिस्?
6: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
5: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
6: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
5: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
6: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ।
5: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ।
6: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
5: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू सुरक्षित गरिहाले कान्छा।
6: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
7: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ। सम्पर्क 9585017979 र 01592626 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपा।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: नागरिकता आयता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: लाई शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढियो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
0: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुखी 2082 साल चैत्र 9 गते आयोजना वैन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार, प्रदेश योजना आयोग, विराटनगर।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: नमस्कार।
2: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
1: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
2: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार निचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
1: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
2: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती करणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: आ, कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
3: हो र, के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
1: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
7: एभुरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
8: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल, आँखा बन्द गर त।
7: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
8: ल, अब आँखा खोला त।
7: वाउ, कस्तो राम्रो उठी! अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र?
9: लागि कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहपाल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु धुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु

0: मंजू तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जू, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
1: तिमी पनि विचार गर है, विचार गर,
0: जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-2243। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, चोर बौद्ध सुलुखुम्बु।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
7: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
5: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809-90-94 र 9863-68-64-18।
6: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुखुम्बु।
7: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
8: वन जंगल को छेउमा घर आँगन।

0: ਸਾਰਾ ਗਾਉਂਦਾ ਸਾਥੀ ਭਾਈ ਕੁਝ ਨੂੰ
1: ਨੇਪਾਲ ਸਰਕਾਰ ਵਿਗਿਆਪਨ ਬੋਰਡ।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो, मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन, बिना दुखाई